0: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: धान रोप्नेदेखि भित्र्याउने बेलासम्म जलवायु परिवर्तनको चपेटामा सम्भावित क्षतिको परिपूरणका लागि बिमा गर्न किसानलाई कृषि विभागको आग्रह.
3: हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बिमामा आउनुहोस्, त्यो हो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षा प्रदान गर्छ.
4: भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै गएको राष्ट्रसंघको भनाई, हजारौं मानिस घरबार विहीन, 6,000 भन्दा धेरैको जीवितै उद्धार.
2: र अस्ट्रियालाई हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश, पोर्चुगल र क्रोएसियाको खेल चल्दै.
5: प्राविधिक शिक्षा आजको आवश्यकता.
6: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, इन्फर्मेसन एन्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो.
5: प्रवेश परीक्षा असार 25 गते बिहिबार.
6: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण चार भक्तपुर.
5: फोन 01-5121-12-21-00 97-4-18-20-96.
6: वेबसाइट www.nec.edu.np.
7: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट. मेरी सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस 32% सम्मको क्याशब्याक. वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक सर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन.
8: हिमस्टार फर अ कम्प्लिट वर्ल्ड.
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ.
4: काया कैरनमा अब खबरको सिलसिला. दुई तिहाई नजिकको जनसमर्थन प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम चालेको छ. केही प्रक्रियागत कमजोरी बीच सरकारले यस अवधिमा व्यापक नीतिगत हस्तक्षेप र आक्रामक कार्यशैली मार्फत सशक्त उपस्थित देखाउने प्रयास गरेको छ. सामान्यतया 100 दिनलाई सरकारको प्रारम्भिक मूल्यांकन गर्ने समय मान्ने चलन छ. वैकल्पिक राजनीतिबाट उदाएको रासोपाले 21 फागुनमा भएको संघीय प्रतिनिधि सभा चुनावमा 182 सीटको ऐतिहासिक विजय हासिल गरेपछि चैत 13 वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको थियो. सरकारले अघि बढ़ाएको प्रशासनिक सुधार, भ्रष्टाचार छानबिन र खर्च कटौती लगायतका कदममा जनस्तरकै समर्थन छ भने सुकुम्बासी विस्थापन, विधि र प्रक्रियामा प्रश्न पनि उठेको छ. स्वास्थ्यमा सुधारको प्रयास थालिएको छ तर आइतबार विद्यालय अस्पताल अस्तव्यस्त भएका छन्. शिक्षामा नतिजा प्रकाशन छिटो गरिएको छ तर शैक्षिक सत्र सञ्चालनमा सरकार चुकेको छ. सन्तुलित कूटनीतिक छिमेक र आर्थिक विकासमा सरकारले प्राथमिकता दिएको छ. चुनावमा अप्रत्याशित पराजय भोगेर एकैसाथ विपक्षी बेन्चमा पुगेका परम्परागत राजनीतिक दलसहित संसदमा प्रतिनिधित्व गर्ने अरू दलले सरकारको 100 दिने कार्यकालको कठोर आलोचना गरेका छन्. यद्यपि राजनीतिक विश्लेषकहरूले भने सरकारको कार्य समापनको मिश्रित मूल्यांकन गर्दै पर्याप्त तयारी, सहमति र स्पष्ट कार्यादेश बिनै संविधान संशोधनको बहसले देशमा नयाँ राजनीतिक द्वन्द चर्कन सक्ने चेतावनी दिएका छन्. विपक्षी दलका नेताहरूले सरकारले आफ्ना नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको, राजनीतिक दलहरूबीचको संवाद समन्वय र सहकार्यको स्थापित परम्परा तोडेको तथा प्रधानमन्त्रीले संसदसँग अस्वाभाविक दूरी कायम गरेको आरोप लगाएका छन्। सरकारको कार्यशैलीले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने उनीहरूको आरोप छ। सरकार 100 दिनमै लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिरायकवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षी दलको आरोप रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेकामा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले हिजो प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँग भेटेरै सरकारले प्रदेशसभा खारेजको प्रस्ताव औपचारिक रूपमा अघि बढ़ाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्ना धारणा के हो भनेर प्रश्न पार्नुपर्ने माग मधेसवादी दलहरूका नेताहरूको छ। संघीयताका लागि मधेस तराईमा ठूला आन्दोलन गरेका यी दलहरूले राज्यसभाको त्यो प्रस्ताव स्थगित गर्नुपर्ने धारणा राखेका छन्। सैद्धान्तिक रूपमा प्रदेशको पुनर्संरचना गर्ने विषयमा सहमति हुन सकिए पनि प्रदेशसभा खारेजीले संघीयता नै कमजोर बनाउने जसपा नेपाल जनमत र नागरिक उन्मुक्ति पार्टीको भनाई छ। आजको कान्तिपुरमा खबर छ।
4: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका केही सांसदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा पुगेर अनुसन्धान जारी रहेका फाइल देखाउन दबाव दिएका छन्। सांसदले अनुसन्धानको फाइल हेर्न खोजेपछि उत्पन्न भएको विवाद कार्यालयभित्रको घटनामा सीमित रहेर यसले संसदीय अनुगमनको सीमा कहाँसम्म हुन्छ भन्ने प्रश्न उठाएको छ। करिब 1.5 घण्टासम्म दुवै पक्षबीच कानूनी व्यवस्था, संसदीय अधिकार र अनुसन्धानको गोपनीयताका बारेमा लामो प्रश्नोत्तर भयो। सांसदले अनुसन्धानको फाइल देखाउन दबाव दिएको भिडियो सार्वजनिक भएको पछि घटना थप चर्चामा आएको छ। अख्तियार इटरीका प्रमुख यज्ञ पुरीले अनुसन्धान पूरा नभएसम्म आरोपीको नामदेखि अनुसन्धानसँग सम्बन्धित कुनै पनि कागजात सार्वजनिक गर्न नमिल्ने कानूनी व्यवस्था रहेको भन्दै सांसदहरूलाई त्यही कानून देखाएर सम्झाइएको बताउनुभयो। उहाँका अनुसार अनुसन्धान प्रक्रिया पारदर्शिता भन्दा पनि निष्पक्षताका लागि निश्चित समयसम्म गोप्य राख्नुपर्ने संवेदनशील प्रक्रिया हो। अन्नपूर्ण पोस्टमा खबर छ।
2: विद्यालय तहका विद्यार्थीमा मात्र केन्द्रित रहँदै आएको राष्ट्रिय सेवा दलको दायरा व्यापक रूपमा विस्तार गर्ने तयारीमा सरकार जुटेको छ। विशेष परिस्थिति, युद्ध र आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सैन्य तालिम दिए राष्ट्रिय सेवामा खटाउन सकिने गरी सरकारले नयाँ विधेयक संघीय संसदमा दर्ता गरेको छ। केही दिन अघि प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक सदनबाट पारित भए साबिकको राष्ट्रिय सेवा दल N2027 पूर्ण रूपमा प्रतिस्थापन गर्दै राष्ट्रिय सुरक्षा र सेवामा नागरिकलाई आकस्मिक रूपमा परिचालन गर्ने नयाँ कानूनी बाटो खुल्नेछ। प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट संशोधन तथा राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको उद्देश्य बदलिँदो बाह्य र आन्तरिक सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु हो। विगतमा सीमित र परम्परागत भूमिकामा रहेको सेवा दललाई अब देशमा आइपर्ने विशेष संकटमा रणनीतिक मानव स्रोतका रूपमा उपयोग गर्ने सरकारको तयारी छ। सबैलाई सैन्य तालिम र परिचालन प्रस्ताव आजको नागरिक दैनिकमा खबर छ।
4: नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा 4.59 अर्ब रूपियाँ बराबर खर्च गर्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 को नतिजा हिजो सार्वजनिक गर्दै यस्तो बताएको हो। सर्वेक्षणले आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा 3.44 अर्ब तथा त्यही दिन फर्कने गरी हुने भ्रमणमा 90.98 अर्ब बराबर खर्च हुने गरेको अनुमान गरेको छ। यस्तै बाह्य भ्रमणमा रात बिताउने गरी हुने भ्रमणमा 47.97 अर्ब र त्यही दिन फर्किने भ्रमणमा 15.67 अर्ब रूपियाँ खर्च भएको देखिन्छ। उद्देश्यगत रूपमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा कुल खर्चको 31.78% खर्च भएको छ। सन्दर्भ अवधि 2081 असोजदेखि 2082 भदौसम्मको अवधिमा करिब 3 लाख नेपाली विदेश भ्रमणमा गएको सर्वेक्षणमा उल्लेख छ। आन्तरिक पर्यटन सर्वेक्षणले 52.4% घर परिवारले एक वर्षको अवधिमा कम्तीमा एकपटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको देखिएको छ। नेपालको कुल ग्राहक उत्पादनमा आन्तरिक पर्यटनबाट 1.44 अर्ब रूपियाँ बराबरको योगदान भएको सर्वेक्षणले देखाएको छ। पर्यटक घर परिवारमा युवा उमेर समूहको बाहुल्यता देखिएको छ। काया कैरनमा धान खेतीमा देखिएका चुनौती र भइरहेका कामबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
10: घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
11: एमएनबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एमएनबी क्यापिटलको वेबसाइट वा नजिकैको एमएनबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एमएनबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
12: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला

0: 40 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगाए अन्य घरेलू सामान भी घर ले आना तो है ना सफाई पानी बंद होने से मलाई तो Major को पानी लग सके कुछ Major appliances Major को पानी लग सा
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले सरकारको 100 दिनमा प्रशासनिक सुधार सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम सुकुम्बासी विस्थापन विधि र प्रक्रियामा प्रश्न प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल सबैलाई सैन्य तालिम र परिचालनको प्रस्ताव 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न
4: लगायतका खबर प्रस्तुत गर्यौं चालू आर्थिक वर्षमा पूँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार शुरू भएपछि खर्च बढ़ाउन शुरू गरेको छ चालू वर्षको बजेटमा पूँजीगत शीर्षकमा 4.7 खर्ब रूपियाँ विनियोजन भएको छ सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्मका 11 महिनामा शुरूका 15 दिन 1 गतेदेखि 15 गतेसम्म पूँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा दोब्बरले बढ़ेको छ साउनदेखि जेठसम्मका 11 महिनाको शुरूमा 15 दिनमा औसत 5.45 अर्ब रूपियाँका दरले पूँजीगत बजेट खर्च भएको छ तर असारका 15 दिनमा भने यस्तो खर्च 10.71 अर्ब रूपियाँ पुगेको छ यो पछिल्ला 11 महिनाको औसत खर्चका तुलनामा झण्डै दोब्बरले बढ़ी हो आजको कारोबार दैनिकमा खबर छ यस्तै नेपाल राष्ट्र बैंकले निश्चित प्रतिशत तोकेरै ऋण प्रवाह गर्नुपर्ने भनी बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका क्षेत्रमा प्रवाह भएको ऋणमा समस्या चुरिन थालेको छ गएको चैतसम्मको कुल खराब कर्जा मध्ये कृषि र मत्स्य पालनको हिस्सा मात्र झण्डै 23.5% छ जलविद्युत आयोजना लगायत निर्माण क्षेत्रको हिस्सा झण्डै 10.5% छ खराब कर्जामा थोक तथा खुद्रा व्यापारको हिस्सा 10% छ तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरी नियामक निकायको कार्यवाही भोग्नुपर्ने र बैंक तथा वित्तीय संस्थाले पनि कर्जाको गुणस्तर सम्बन्धमा आँखा चिङ्लिने अर्थतन्त्र चलायमान नहुँदा कृषिसँगै लघु साना तथा मझौला उद्यमी सबैभन्दा छिटो प्रभावित हुने लगायत कारण यस्तो भएको जानकारहरू बताउँछन् कान्तिपुर दैनिकमा खबर छ
3: देशका धेरै ठाउँमा रातभर पानी परेको छ एक दुई ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यतिखेर भने काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा घाम लाग्न थालिसकेको छ महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ भोलि पनि बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ हिजो काठमाडौँ उपत्यकाका केही ठाउँमा ठूलो पानी पर्दा सड़क जलमग्न भएका थिए
4: बर्खे धान बाली देशभर झण्डै 13,82,000 हेक्टरमा रोपाई हुन्छ वार्षिक 2 खर्ब 2 अर्बको धान उत्पादन हुने र जीडीपीमा यसको योगदान झण्डै 4% छ तर यसपालि मध्य असार बितिसक्दा पनि तराई मधेसका प्राय फाँट बाँझैछन् मंगलबार यता परेको पानीले केही राहत भए पनि रोपाईको काम धमाधम हुन सकिरहेको छैन किसान अहिले पनि मल बिउ र सिंचाई समस्या भोग्न बाध्य छन् यस्तो समस्या अनुकूल यस्तै मौसम अनुकूल नहुँदा रोप्नेदेखि भित्र्याउने बेलासम्म अनेकौं चुनौती भोग्नुपर्ने अवस्था छ। यस्तो बेला किसानले के गर्ने अनि कृषि विभागले के गरिरहेको छ त? थप जानकारी सहित साथी मदन पौड्याल।
5: अहिले धान रोपाईको अवस्था हेर्दाखेरि पछिल्लो प्रदेशहरूबाट प्राप्त विवरण अनुसार करिब 16% हारामी रोपाई भएको छ। यो चाहिँ गत वर्षको हाराहारीमै छ, 1-2% तलमाथि छ। अलि मध्य प्रदेशमा यो वर्ष अलिकति कम भएको छ गत वर्षको तुलनामा। यद्यपि गत वर्ष पनि त्यहाँ सुक्खाको कारणले गर्दाखेरि निकै पछिसम्म पनि 7-8% रोपाई हुन सकेन अन्तिमसम्म पनि। यसपटक पनि अलिकति कम भएको छ।
6: कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल देशको अन्न भण्डार मानिने मध्य प्रदेश सहित अहिले मध्य असारसम्मको रोपाई अवस्थाबारे जानकारी दिनुहुँदै तराई मधेसमा साउन पहिलो हप्तासम्म रोपाई गर्न सकिन्छ तर मध्य पहाड र अन्य क्षेत्रमा यति बेला धेरै रोपाई भइसक्नुपर्ने थियो, त्यसका लागि मौसम अनुकूल भएन। यस वर्ष गएको असार 5 पूर्वमा भित्रिएको मनसून देशभर फैलिन नै झण्डै 12 दिन लाग्यो। मनसून गएको मंगलबार मात्रै सुदूरपश्चिमसम्म पुग्यो तर त्यो पनि कमजोर अवस्थामै रह्यो। बितेका 3 दिन देशका धेरै जसो ठाउँमा पानी पर्दा केही राहत भयो, तैपनि किसानले अपेक्षा अनुसार रोपाईको काम गर्न सकिरहेका छैनन्। पुग्दो पानी छैन, मल अनि आवश्यक प्रविधिको अभाव छ, तर सरकारको लक्ष्य धानमा आत्मनिर्भरतामा पुग्नेछ। पहिलो चुनौती त यस वर्ष पोहोरको झण्डै 57 लाख मेट्रिक टन बराबरको उत्पादनलाई घट्न नदिनु नै रहेको छ। कृषि विभाग सहित जिम्मेवार निकायले यो बेला के गरिरहेका छन् त? महानिर्देशक सञ्जेल।
5: केही मनसूनमा भर पर्नु पर्ने कुराहरू आफ्नो ठाउँमा छन् तर बाँकीहरू हामी केही सानासी चाहिँ केही हाम्रो भूमिगत सिंचाई डिप ट्युबवेलहरूको सालो ट्युबवेलहरूबाटको पनि हामीले थप प्रबन्धहरू गरेको छ तिनै तहको सरकारको समन्वयमा। यसरी अब समग्र रूपमा चाहिँ यो उत्पादन फ्याक्टर अफ प्रोडक्सन भन्छौँ यी सबै आयाममा कामहरू गरेका छौँ। बिमालाई प्रबन्धन गर्ने भोलि त्यो क्षति भयो भने त्यसको चाहिँ राहत क्षतिपूर्तिको लागि पनि तीन तहको समन्वयमा प्रयासहरू भइरहेको छ।
6: यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नाराका साथ गएको असार 15 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव केन्द्रित विभिन्न कार्यक्रम पनि भए। कार्यक्रममा किसानको मुख्य गुनासो नै सिंचाई मल र प्रविधि अभावको थियो। त्यति मात्रै होइन, अहिले मुख्य बाली धानको खेती जलवायु परिवर्तनको चपेटामा परेको छ। रोप्ने बेला सुक्खा खडेरी अनि बालीको उत्पादन लिने बेला अनपेक्षित वर्षाले विगतमा पनि क्षति गरेको किसानले पीड़ा भोगेका छन्। यस्तो संकटको अवस्थामा धान खेतीमा आबद्ध किसानलाई सम्भावित क्षतिको परिपूरणका लागि बाली बीमामा तत्कालै जोड़िन कृषि विभागको आग्रह छ। फेरि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल।
5: उल्लेख्य मात्रामा धान बालीमा बिमा हुन सकेको छैन, यो दुर्भाग्यपूर्ण भएको छ। त्यसकारण हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बिमामा आउनुहोस्, त्यो हो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षावरण गर्छ र 80% यसको दायी भुक्तानी पाइन्छ र 80% सरकारले बिमा प्रिमियममा अनुदान दिने गरेको छ।
3: धान खेतीमा देखिएका चुनौती र जिम्मेवार निकायले गरिरहेको कामबारे कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामेद वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
9: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
7: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
10: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
11: हर घर ये ऐसा हर घर में प्रकट होने बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार या शुक्रवार रात 8 बजे मात्र विषम को रमाइलो टीवी में
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। अब अदालतमा पनि कृत्रिम बुद्धिमत्ता एआई प्रयोग हुने भएको छ। सर्वोच्चको फूलकोटले हिजो न्यायपालिकाको सूचना तथा संचार प्रविधि नीति 2083 पारित गर्दै एआई प्रयोगको बाटो खुलाएको हो। मस्यौदा लेखन अध्ययन अनुसन्धानमा सहयोग पुग्ने गरी एआईमा आधारित प्रणाली प्रयोग बढ़ाउने नीतिमा उल्लेख छ। न्यायिक निर्णयमा दखल पुग्ने गरी भने एआईको प्रयोग गर्न नपाइने उल्लेख छ। न्यायिक काम कार्यवाहीमा आन्तरिक वा बाह्य निकायहरूबाट विकास गरिएका एआई सम्बन्धी प्रणालीको प्रयोग गर्दा त्यसको विश्वसनीयता पारदर्शिता पूर्वाग्रह हिभिन्नता र कार्यसञ्चालनको ढाँचा लगायतका पक्ष विश्लेषण गरी उपयुक्तताका आधारमा प्रयोग गर्ने व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख छ। मुद्दा व्यवस्थापनमा प्रणालीमा मुद्दा सम्बन्धी विवरण तथा कागजात प्रविष्ट गर्दा एआई प्रणालीका लागि मेसिनले खोजी गर्न सक्ने ढाँचामा डाटाबेस तयार गरिने भएको छ। सर्वोच्च अदालत सहित देशभरका अदालतका आदेश तथा फैसला एआईबाट सहजै खोजी गर्न सकिने र पढ्न सकिने बनाइने पनि नीतिमा उल्लेख रहेको खबर कान्तिपुरमा छ।
3: अब विदेशको खबर। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय संकट थप गइरहेको छ। राष्ट्रसंघीय सहायता एजेन्सीहरूले हजारौं मानिस घरबार विहीन भएका र उद्धार तथा राहत र पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढ़िरहेको बताएका छन्। राष्ट्रसंघीय शरणार्थी एजेन्सी यूएनएचसीआरका अनुसार अहिलेसम्म कम्तीमा 2300 जनाको ज्यान गएको छ भने 11,000 भन्दा धेरै घाइते भएका छन्। उद्धार कर्मीहरूले अहिलेसम्म 6,400 भन्दा बढ़ी मानिसलाई जीवितै उद्धार गरेका छन्। भूकम्पको झण्डै 8 दिनपछि पनि मानिसहरू जीवित भेटिने आशा कायमै छ। संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले 3 महिनाको लागि 1,00,000 मानिसलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको छ भने यूएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिरहेको छ।
4: अस्ट्रियालाई 3-0 पराजित गर्दै स्पेन फिफा विश्वकपको अन्तिम 16 स्थान बनाउन सफल भएको छ। सन् 2010 पछि स्पेनले नकआउट चरणमा जीत हात पारेको हो। गैराती भएको खेलमा मिकेल ओयाजाबालले 2 गोल गरेसँगै स्पेनले अस्ट्रियामाथि सहज जीत निकाल्यो। पेड्रो पारोले 1 गोल गरे। स्पेनका ओयाजाबाल सर्वाधिक गोल गर्नेमा 6 स्थानमा उक्लेका छन्। फ्रान्सका कप्तान केलियन एम्बापे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले समान 6-6 गोल गर्दा नर्वेका एर्लिङ हालान्ड र इंग्ल्याण्डका कप्तान ह्यारी किनले 5-5 गोल गरेका छन्। स्पेनले अब अन्तिम 16 पोर्चुगल र क्रोएसिया बीचको विजेतासँग खेल्नेछ। यस्तै गैरातीको खेलमा स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन्। यसैबीच फिफा विश्वकपमा अहिले क्यानाडाको टोरन्टो रंगशालामा पोर्चुगल र क्रोएसिया बीचको अन्तिम 16 प्रवेशका लागि खेल चलिरहेको छ। खेलको 79 मिनट जाँदा दुवै टोलीले 1-1 गोल गरेका छन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका कप्तान लुका मोड्रिच आमने सामने भएकाले यो खेललाई चासोका साथ हेरिएको छ। दुवै खेलाड़ीका लागि यो सम्भावित अन्तिम विश्वकप हुन सक्ने भएकाले पनि खेलको महत्व अझ बढ़ेको छ। यस्तै आजै नेपाली समयअनुसार बिहान 9:15 क्यानाडाको भ्यानकुभरमा रहेको बीसी प्लेस रंगशालामा स्विजरल्याण्ड र अल्जेरिया बीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले अन्तिम 16 कोलम्बिया र घानासँगको विजेतासँग खेल्नेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। अब तेज डिजेल पेट्रोल बिक्री गर्ने पेट्रोल पम्प बन्द गर्ने व्यवसायीले 10,00,000 रूपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसिएको यात्रुवाहक बस गाड़ी अहिलेसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोलीले गाड़ीको खोजबिन गरिरहेको खबर आजका पत्रिकाहरूले छापेका छन्।
4: आर्थिक अपराधको अनुसन्धान तथा अभियोजनका लागि सरकारले छुट्टै शक्तिशाली आर्थिक अपराध विरूद्धको प्राधिकरण गठन गर्ने भएको छ। आर्थिक अपराधका मुद्दामा प्रभावकारी अनुसन्धान होस् भनेर एक वर्षभित्र अख्तियार जस्तै छुट्टै प्राधिकरण गठन गर्ने सरकारको तयारी रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउनु भएको छ।
3: सरकारले भूमिहीन सुकुम्बासीलाई बर्दियाबाट जग्गाको जग्गाधनी दर्ता प्रमाणपत्र लाल पूर्जा वितरणको काम शुरू गरेको छ।
4: संयुक्त राष्ट्रसंघ अन्तर्गत दूरसंचार क्षेत्रको छाता संस्था अन्तर्राष्ट्रिय दूरसंचार संघ आईटीयूले सार्वजनिक गरेको आईसीटी विकास सूचकांक 2026 नेपालले 68.1 अंक प्राप्त गरेको छ।
3: नेपाली कांग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तत्कालीन सभापति शेरबहादुर देउवा निकट नेताहरूको बैठक आज बोलाउनु भएको छ।
4: चालू आर्थिक वर्ष 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको हो।
3: सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्नुपर्ने माग सहितको रिट खारेज गरेको छ।
4: सन् 2026 जून महिनामा 91,363 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जूनमा हवाई मार्गबाट गएको वर्षको जूनको तुलनामा 19.5% बढ़ी पर्यटक
3: अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 तथा शिक्षा नियमावली 2059 विद्यालयमा अध्ययनरत कुल विद्यार्थी संख्याको न्यूनतम 10% कोटा छात्रवृत्तिको लागि छुट्याउनु पर्ने प्रावधान छ। यही प्रावधान अनुसार संस्थागत तर्फका विद्यालयहरूले आफ्नै अनुकूलतामा कोटालाई प्रयोग गर्दै आएका थिए। विद्यालय आफैले तोकिएको छात्रवृत्तिको कोटा वितरण गर्दा थेग्ने नसक्ने भन्सुन चल्छ। धेरैजसो संस्थागत विद्यालयहरूमा आफू निकटहरूलाई मात्र छात्रवृत्तिको सहुलियत दिने गरिएको छ। लक्षित वर्गका विद्यार्थीहरूलाई यो सुविधाबाट वञ्चित गरिएको छ। पहुँच पुर्याउन नसक्नेहरू सधैँ पछाडि परेका छन्। लक्षितसम्म यो सुविधा पुग्दै पुग्दैन, तर रूपन्देहीको तिलोक्तमा नगरपालिकाले वर्षौंदेखिको यो जालो तोडेको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ। काया कैरनमा अब पालो उखानको
4: हतारका काम पछुतोमा जाम।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: सरकारको 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम, सुकुम्बासी विस्थापन, विधि र प्रक्रियामा प्रश्न, लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षीको आरोप।
3: 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न, पूँजीगत खर्च अरू महिनाका तुलनामा असारमा दोब्बर, राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्यधिक खराब कर्जा।
4: धान रोप्नेदेखि भित्र्याउने बेलासम्म जलवायु परिवर्तनको चपेटामा, सम्भावित क्षतिको परिपूरणका लागि बीमा गर्न किसानलाई कृषि विभागको आग्रह।
3: भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै गएको राष्ट्रसंघको भनाई, हजारौं मानिस घरबार विहीन, 6,000 भन्दा धेरैको जीवितै उद्धार।
4: र अस्ट्रियालाई हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश, पोर्चुगल र क्रोएसिया बीचको खेल चल्दै।
3: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब छपा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। पानी पर्ने बित्तिकै काठमाडौँका सड़क जलमग्न हुने र गाड़ी चलाउने शास्ति हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परिरहेको छ, सड़क जलमग्न छ, एकजना ट्राफिक प्रहरी र अर्का टाउकोमा हेलमेट मात्रै लगाइरहेका मान्छे कम्मर भन्दा माथिसम्म पानी आउने ठाउँमा आधी ज्यान मात्रै देखिने गरी उभिरहेका छन्। अनि हेलमेट लगाइरहेका मान्छे ट्राफिक प्रहरीसँग भन्दैछन्, रोकिरा होइन भने चलाइरा बाइक हरायो क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गंगर। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउनु उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोला नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनडी कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएन को फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, यूट्यूब सीआईएन चैनल र टिकटक सीआईएन साझा खबर में पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जनहरूको गर्छ। कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाइएपछि विधेयकहरूका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने लागू औषध नियन्त्रण ऐन 2033 को कार्यान्वयनको अवस्था, ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दैछौ। यो ऐन संशोधन कार्यविधि निर्माण लगायतका बारेमा पटक पटक सरकारवाला बीचमा छलफल भए पनि निर्णायक बहस र संवाद हुन सकेको छैन।
1: लागू औषध नियन्त्रण ऐन 2033 कुनै व्यक्तिले लागू औषध सेवन गरेको अवस्थामा वा ऐन उल्लंघन गरेको अवस्थामा कार्यवाहीका लागि सक्रिय हुन्छ। तर विज्ञ तथा सरकारमा पनि लागू औषधको लतमा फस्नु हुने चेतना तथा सूचना आवश्यक परेकोमा जोड़ दिन्छ। सीआईएन को फेसबुक पेजमा हामीले लागू औषध नियन्त्रणका बारेमा तपाईको वरपर भएका राम्रा अभ्यास र लागू औषध नियन्त्रणका लागि सरकार र सरकारवालालाई तपाईको सुझाव के छ भनेर सोधेका छौं। हामीले 37 भन्दा धेरै विचार तथा प्रश्न प्राप्त गरेका छौं। त्यसमध्ये केही प्रतिनिधिमूलक विचार तथा जानकारी यहाँ सुनाउँदैछौ।
0: सुरेश विदारी लेख्नुहुन्छ, समस्या समाधानका लागि योजनाबद्ध कार्यक्रम ल्याउनु पर्नेमा सरकारवालाको ध्यान छैन। मधेसमा लागू औषधको समस्या जटिल बन्दै जाँदा सरकारवालाको ध्यान पुग्न सकेको छैन। युवा पुस्ता लागू औषधको दलदलमा फँसेका छन्।
1: कविता थापा विद्यालय विश्वविद्यालय तहका विद्यार्थीलाई सचेतना अभियान सञ्चालन गर्दा राम्रो भनी सुझाव दिनुहुन्छ। जेपी भट्टको विचार यस्तो छ, रक्सी चुरोट गुटका बन्द गर्नुपर्छ।
0: बुढथापा पदमको विचार भने यस्तो छ, लागू औषध नियन्त्रणका लागि सीमामा कड़ा निगरानी, विद्यालय कलेजमा नियमित सचेतना कार्यक्रम र प्रयोगकर्तालाई उपचार तथा पुनर्स्थापनाको सहज व्यवस्था आवश्यक रहेको बताउनुहुन्छ। लागू औषधको तस्करी गर्ने मुख्य गिरोह र आपूर्तिकर्तामाथि कड़ा कानूनी कार्यवाही हुनुपर्ने र हरेक स्थानीय तहमा निशुल्क परामर्श, पुनर्स्थापना, रिहाब सेवा र युवालाई रोजगारी तथा सिपमूलक तालिमको व्यवस्था गरिनुपर्ने उहाँले भन्नुभएको छ।
1: लागू औषधको नियन्त्रणका लागि तपाईँको वरपर भएका कुनै राम्रा काम वा अभियान बारेमा कृपया कमेन्टमा लेख्नुहोस्। यो स्टेटसमा डम्बर कुमार दाहालले लेख्नु भएको छ, लागू औषध नियन्त्रणमा सम्पूर्ण जिल्ला नगर गाउँ बस्तीका नेपाली जनतालाई सचेत गराएर उनीहरूकै पहलमा लागू औषध नियन्त्रण गर्न दहिलो सक्रियताको आवश्यक पर्दछ। जब जनता जगाउन सकिँदैन विकराल स्थिति सृजना हुन्छ।
0: एमजी मगर लेख्नुहुन्छ, हाम्रो समुदायमा लागू औषध विरूद्ध सचेतना अभियान सञ्चालन गरिएको छ। विद्यालय, अभिभावक र स्थानीय निकायको सहकार्यमा सचेतना कार्यक्रम तथा र्याली आयोजना गरिन्छ। यसले युवाहरूलाई लागू औषधबाट टाढा रहन प्रेरित गरेको छ।
1: गणेश ओली लेख्नुहुन्छ, मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र हुलिक नेपालले वीरेन्द्रनगर नगरपालिका सुकेतको शिव महावीर धुलियाभीट र गंगामाला आधारभूत विद्यालयमा अभिभावक सचेतना कार्यक्रम असार 8, 9 र 10 गते सम्पन्न भएको छ। सो कार्यक्रममा कुल 210 जनाको सहभागिता भएको थियो।
0: विविध विष्ट मगरले रूकुम पश्चिममा गाँजाको व्यापार अनि ड्रग्सको व्यापार धेरै हुँदै गएको छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी भित्रिरहेको छ, सरकारवालाको ध्यानाकर्षण कहिले पुग्छ भनेर सोध्नु भएको छ।
1: सरकारले गरेका अध्ययन र राखेका विवरण अनुसार नेपालमा लागू औषध परिक्रमा वार्षिक 5.06% वृद्धि भएका छन्। पछिल्लो तथ्याङ्कले 1,63,000 भन्दा बढी लागू औषध परिक्रमा पुगेको र एक वर्ष नै 7,000 भन्दा बढी पक्राउ परेका छन्। यस्तो अवस्थामा समस्या समाधानका लागि के गर्नुपर्छ? युनिक अल्पसंख्यक युवा किशोरी तथा सरकार मानको विचार अब सुनौ।
2: म पढ्छ। हाम्रो एलजीबीटी आइक्यू कम्युनिटी चाहिँ यो कुराबाट चाहिँ अशुद्ध चाहिँ छैन। एक त सरकारको सिस्टमेटिक डिस्क्रिमिनेसन, परिवारको रिजेक्सन अनि सोसियो इकोनोमिक समस्याले गर्दाखेरिमा चाहिँ परिवारबाट बाहिर बसेपछि चाहिँ कसको आशमा बस्नु पर्छ भन्दा कसको आश रहेछ उहाँहरूको, कसको आड रहेछ त भन्दाखेरि ड्रग युजको सबैको त भन्नु मिल्दैन। धेरैजनाको चाहिँ हाम्रोसँग भएको साथीहरूको यो पाइएको छ। विद्यमान कानूनहरूले चाहिँ स्वास्थ्य केयर भन्दा पनि कानूनी कार्यवाहीको रूपमा पनि अलिकति लानुपर्छ कि भन्ने हिसाबमा चाहिँ मलाई लाग्छ। यो कानूनलाई चाहिँ यस्तो कानून ल्याउनु पर्यो जुन कानूनले चाहिँ विद्यालयदेखि लोकल लेभललाई चाहिँ कसरी स्ट्रेन्थेन गर्ने, हाम्रो संघीय स्तरबाट मात्रै नभइकन लोकलमा पनि एकदमै जानुपर्छ जस्तो मलाई लाग्छ। सम्पूर्णमा नमस्कार, म क्षतिश पौडेल, हाल राष्ट्रिय परिषद जलवायु तथा वातावरण क्षेत्रमा कार्यक्रम संचालनको सदस्य, कानूनको विद्यार्थी। नयाँ प्रकारका लागू पदार्थलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ समावेश गरिनुपर्छ। हालको अस्पष्टता फरक प्रकृति व्यक्तिलाई एउटै दृष्टिकोणबाट चाहिँ हेर्ने अवस्था सिर्जना भएको छ, जसले गर्दाखेरि चाहिँ आधुनिक न्याय प्रणालीको चाहिँ सिद्धान्तहरूसित चाहिँ मेल खान गएको छैन। यसले चाहिँ अपराधको प्रकृति मात्र जुन हामी मनसा भन्छौँ तथा सम्बन्धताको आधारमा फरक फरक कानूनी व्यवस्था गरिनुपर्छ। सरकारी वकिलको दृष्टिकोणबाट चाहिँ चेन अफ कस्टडी चाहिँ कायम नहुनु, फोरेन्सिक प्रतिवेदनमा ढिलाइ हुनु, प्रभावकारी अभियोजनमा चाहिँ चुनौती सिर्जना गरेको छ। सरकारी वकिलको पनि भूमिका चाहिँ त्यसमा अलिक प्रभावकारी रूपमा चाहिँ राखिदिनु म अनुरोध गर्छु। प्राकृतिक र कृत्रिम लागू पदार्थ बीच चाहिँ वैज्ञानिक आधार फरक सदाएको व्यवस्था नगर्दाखेरि चाहिँ डिफरेन्ट ग्राभिटी अन डिफरेन्ट सेन्टेन्सिङको सिद्धान्तलाई चाहिँ कानूनी रूपमा संस्थागत गर्न सकिएको छैन। राज्यको क्षमता चाहिँ जति मान्छेलाई जेलमा खोज्यो त्यो चाहिँ राज्य त एउटा सक्षम हो भन्ने दृष्टिकोणले चाहिँ जानु हुँदैन।
0: कसरी यो लागू औषधको कुरालाई प्रिभेन्सन गर्ने भन्ने मात्र भन्दा पनि अब चाहिँ हामीले किन यो भइरहेछ भन्ने कुरालाई पनि क्वेशन रेज गर्नुपर्छ जस्तो लाग्छ। त्यसको साइकोलोजिकल आस्पेक्टहरूलाई पनि अझै धेरै हामीले खोतल्नुपर्छ जस्तो मलाई लाग्छ। इन्भेस्टमेन्ट चाहिँ इन प्रिभेन्सन चाहिँ हुनु पर्यो, जसले गर्दाखेरि एउटा बच्चाबाट शुरू भइरहेछ त्यो इमोसनल हेल्थका कुराहरू, एउटा क्वालिटी फ्यामिलीका कुराहरू आइरहेछ, बच्चाहरूलाई चाहिँ लाइफ स्किलका कुराहरू पनि हामीले सिकाउन सक्यो भने चाहिँ त्यो अहिले हामीले जति खर्चको लागि रिहाब सेन्टर्सहरू बनाइरहेछौँ त्यो खर्च चाहिँ अहिले पनि हामीले कम गर्न सक्छौँ भन्ने पनि हो। स्कुल्सहरू छँदैछ, त्यो सँगसँगै प्राइमरी हेल्थ केयरका कुराहरू त्यहाँ पनि हामीले काम गर्न सक्छौँ। एउटा व्यक्ति फर्स्ट छ भने ऊ रिकभर पनि हुन सक्छ नि त। कम्पासनेट केयर चाहिँ छ कि छैन त, कल्चरको कुरा, रिलिजनको कुरा होइन, र हाम्रो पियर प्रेसरको कुरा जुन सरहरूले भन्नुभयो स्कुलमा, सो हाम्रो कल्चरल आस्पेक्टबाट पनि त्यो रिसर्चहरू एउटा रिसर्च गर्ने संघ संस्थालाई हजुरहरूले त्यसमा पनि इन्भेस्ट गर्न सक्नुभयो भने द्याट वुड बी हाम्रो लागि चाहिँ अहिले नै यो प्रिभेन्सनको एउटा चान्स हुन सक्छ।
3: एउटा चाहिँ परामर्श कक्षा हुनु पर्यो प्रत्येक समुदायमा, जुन सानसानो काम गर्न सक्छौँ हामी, जस्तो परामर्श कक्षा हुनु पर्यो प्राइभेट सेक्टर अथवा कुनै संस्थाहरूले गरेको, जुन यो हाम्रो जुन पुनर्स्थापना केन्द्र मात्रै छैन र स्थानीय सरकार र सम्पूर्ण ठाउँबाट परामर्श कक्षा, पुनर्स्थापना कक्षा, पुनर्स्थापना केन्द्र सबै हुनु पर्यो। घर परिवार समुदायबाट यी समस्याहरूलाई चाहिँ एड्रेस गरेर चाहिँ माथिसम्म लान्छ। सानसानो कामहरूबाट नै धेरै ठूलो उपलब्धिहरू हुने गर्छ।
0: झण्डै 50 वर्ष पुरानो लागू औषध नियन्त्रण ऐन 2033 बदलिदो परिस्थिति अनुसार अपर्याप्त रहेकाले यसको तत्काल समीक्षा र परिमार्जन गर्नुपर्ने माग उठ्दै आएको छ। लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस जुन 26 को अवसरमा काठमाडौँमा आयोजित छलफलमा सांसदहरूको प्रतिबद्धता र सरकारवालाको विचार सहितको छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
4: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कडा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 1,30,432 जसमा पुरूष 1,21,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। हामीसँग लागू औषध नियन्त्रण ब्युरोबाट डीएसपी जीवन निरौलाजी हुनुहुन्छ। के कुरामा मान्यज्यूहरूले सच्याउनको लागि सहयोग गर्नुभयो भने अहिले लागू औषध त्यसलाई नियन्त्रण गर्नको लागि कहिले कहीँ सहयोग पुग्छ। औपचारिक रूपमा हामीले ब्युरोले नै एउटा जिल्लामा सर्वे गर्यौं, एउटा जिल्लामा मात्र 30,000 तराईको कुनै एउटा जिल्ला हो मैले नाम लिएर 30,000 डोमिसनीको संख्या उहाँको आकलन गर्न सकिन्छ र त्यही रेसियोमा बोर्डर लाइनको जिल्ला र काठमाडौँ पोखरा घरा जस्तो उपत्यकामा त्यही रेसियोमा बन्यो भने 2076 भएको संख्याको 5-6 times बढी संख्या डेफिनेटली छ हुन्छ होला। 15 ठाउँमा 20 बनाएर तपाईँले कामै राख्नु भएको छ। जनशक्तिको हिसाबले, संरचनाको हिसाबले त्यो ठिकै हो कि त्यसमा पनि

0: मेन्सन गरेर 78 हो र हामी सबै अब काजमा छौँ र हाम्रो बाहिरको अफिसहरू पनि काजमा नै हो. हाम्रो पहिला लागू सब नियन्त्रण ब्युरोको शाखा कार्यालयहरूको दर्जन पनि हुन्थ्यो र त्यो अहिले चाहिँ संहिताको विषय त्यो जनामा चाहिँ निवेश भएर अहिले हामीसँग छैन. यो हाम्रो काजमा आएर फेरि साथीहरू कठिनमा छन्, जनशक्तिको हिसाबमा कम छन्, कानुनकै मैले विषय त्यो लागि. अब यसमा उहाँहरू चाहिँ हामी अहिलेसम्म विभिन्न मोडेलहरूमा काम गरिरहेका हुन्छौँ. यो बाई एन्ड बस्ट भन्ने छ, अनि यसमा कन्ट्रोल गरी भन्ने छ जुन कानुनमा अलिकति छोइएको छ. अन्डर कभर अपरेसनहरू चाहिँ हुन्छन्. अब यस्तोमा लागू औषध अपराधमा यस्ता विधिहरू प्रयोग नगर्दा कारोबारीहरू हामी नियन्त्रणमा लिन सक्दैनौँ, उनीहरूको इन्फर्मेसन हामीसँग आउँदैन. अब यो विधिहरू हामीले प्रयोग गर्दा त्यो कानुनमा कार्यविधि अहिलेसम्म बनेको छैन, भनेपछि यसमा कानुनी समस्या छ. कहिलेकाहीँ हामीले यसमा सोमानी पनि देखाउनु पर्ने हुन्छ, पर्ने हुन्छ. हामी साँच्चै नै किन्ने मान्छे बनेर पैसै देखाएर त्यो पैसाको लोभले कारोबार गर्ने मान्छेले हामीलाई सामान बेच्न आउँछौ, त्यो पनि हामी टेक्निक लगाउँछौँ. सोमन युज गर्छौँ हामी बायन बस्ट हाम्रो अपरेसन मोडेलमा. हाम्रो 5 लाख भन्दा बढी बोकेर हिँड्न नपाउने भन्ने छ. 1 किलो अफिम हामीले चाहिँ किन्ने, हामी एजेन्ट बन्यौँ भने हामीले 1 किलो अफिम किन्नलाई 3 लाख 5 लाख त हामी आफैले बोक्नुपर्छ. हामी 20 किलो 30 किलोसम्म अफिमको डिल गर्छौँ. यस्तो पनि हाम्रो लागि समस्या छ. विभिन्न औषधिहरू जीवन रक्षाको लागि हामीले युज गर्ने मेडिसिनहरू डाइभर्सन भएर विभिन्न नयाँ औषधिहरूको दुरुपयोग गर्दछ, त्यसलाई पनि एउटा नियमन गर्न आवश्यक छ. नेपाल प्रहरीका पूर्व एसएसपी र अहिले यो फौजदारी कानूनको विषयमा अभ्यास गरिराख्नु भएको म राजकुमार वैद्यबाजुलाई अहिले नआएको तर मानिजूले अथवा सांसदज्यूहरूले सुन्नु पर्ने र त्यसलाई व्यवहारगत रूपमा चाहिँ कानून परिमार्जनको लागि गर्नुपर्ने के छ सबैमा राख्न अनुरोध गर्दछु.
1: मैले हेडक्वार्टर्सबाट कति रहेछन् त मुद्दा दर्ता भनेर मैले हिजो मात्रै लिएको थिएँ. त्यसमा मैले सबै डाटा सुनेन, यो 81-82 मात्रै संक्षिप्त भन्न चाहन्छु. महिला पुरुष भन्ने छुट्या छ 7146 पुरुष, महिला चाहिँ 419, भारतको 283 पुरुष र 22 जना महिला र अन्य विदेशी पनि छुट्या छ. त्यसमा चाहिँ हजुरको 13 जना पुरुष 7 जना महिला भनेपछि महिलाहरू पनि थर्ड कन्ट्री अन्य देशको पनि महिलाहरू पनि उत्तिकै कारोबारमा चाहिँ संलग्न छन् भन्ने छ. 7890 चाहिँ मान्छेको संख्या र 5061 चाहिँ दर्ताइको सालको. अरू पनि मसँग 5 वर्षको छ र अहिले म चाहिँ यो भन्न अब समयको अभावले केही मेरा साथीहरू अहिले म त्यही एलएलएम पढ्ने साथीहरू त्यसपछि मेरो काम गर्ने बोर्डरमा लाइनमा बसेका नेपालगञ्ज भैरवा र झापामा बसेका साथीहरूसँग पनि स्थिर काम गरिरहेको मान्छेको पनि त्यसको पनि लिएर मेरो अनुभव पनि थोरै एड गर्न चाहन्छु. भैरवाको साथी भन्ने पनि थियो अहिले गाँजा यहाँबाट इन्डिया होइन कि भाउ अस्ति थाइल्याण्डको उसमा चाहिँ यहाँ आइपुग्यो, बेङ्ककबाट थाइल्याण्डमा यो भैरवाको रूट हुँदै गाँजा आइपुग्यो भन्ने उहाँले त भन्नुभएको थियो भने 13 जनालाई अहिले सम्पूर्ण चुनौती के भने तपाईँ हामीले चढ्ने सवारी साधनमा प्रहरीले चेक गर्छ, मादक सेवन चेक गर्छ भनेर अहिले लागू औषध सेवन गरेर बढ्दो रूपमा चालकहरूले खाएर हिँड्ने अवस्था छ. एउटा किटलाई लाग्दो रहेछ 1500, किटको अभावले पनि चेकिङ प्रभावकारी भएको रहेनछ. त्यो किट्सहरू यथेष मात्रामा दिएर माफा चाहिँ अहिले लागू औषधको चाहिँ सेवनमा चेक गर्नुपर्ने छ. किनभने दुर्घटना चाहिँ विविध कारण मध्ये अहिले एउटा कारण चाहिँ यो मेजर इस्यू भएको छ. नेपाल प्रहरीलाई अलि स्ट्रेन्थन गर्नुपर्ने, यसलाई किट्सको व्यवस्थापन गर्ने देखिन्छ. या टेस्ट टाइममा नआउनु होइन, त्यसपछि कतिपय गाँजा सेवन 1 महिना छ, अब अनुसन्धानको अवधि 90 दिन छ, बढ़ी राख्नु, यी कुराहरू छ. अहिले धेरै कुरा आइसकेको छ, यसमा म धेरै गइन. सेवन र कारोबारमा चाहिँ जस्तो कल डिटेल भए, पैसाको आदान प्रदान नभएको परिणामलाई देश बनाउँदा कतिपय मान्छे भनिया सानो स्केलका मान्छेहरू 10,000-15,000 एउटा क्यारिङ गरेको मान्छेहरू आजीवन गएको अवस्था चाहिने छ. तराई थियो, अहिले पहाड़ जानुहोस् लाउनुसँग मुद्दा चलिरहन्छ. त्यस कारणले पहाड़सम्म छोइसकेको अवस्था छ, खुला बोर्डर छ, पर्याप्त जनशक्ति छैन र पर्याप्त स्रोत साधन छैन र सम्बन्धित निकाय सम्मानित छैन भन्ने मेरो जिकिर रह्यो. परिवारको भूमिका खोज्नु जरूरी छ, समाजको भूमिका खोज्नु जरूरी छ, प्रहरीको भूमिका. तिमीले यो गर मात्रै होइन, यसको लागि बजेट सहित आउनु पर्यो. लाउ उसै दुर्गलमा थाम्न सक्ने अवस्था छैन, फैसलामा पनि एकरूपता छैन.
2: पुरस्कारले सजिलो बनाएको अप्ठ्यारो उहाँले रोक्नुपर्छ
1: भारतमा चाहिँ नि त्यो लाउ औषध बरामद हुने बित्तिकै तुरन्तै त्यसको भेरी भेरिफाई गरेर हाम्रो त फेरि पछि टेस्ट गर्दा पनि लाउँछ नभेटेको भन्ने पनि टेस्ट आइरहेको पाइन्छ कहिले काहीँ त्यो व्यवस्था छ भने यहाँ चाहिँ फैसला भइसकेपछि हुने हुनाले यसको पनि अब पुरस्कार पाउने कुरा त अब केही एड्रेस त्यसको मकसद होला तर अलिक यसको दुरुपयोग भयो भन्ने कुरा पनि आइरहेको छ अब यसलाई कहीँ न कहीँ एड्रेस चाहिँ अन्य भत्ताहरू दिएर पनि एड्रेस गर्न सकिन्छ भन्ने म त्यसमा भन्न चाहेँ एउटा एजेन्सीले मात्रै थाम्नुपर्ने अवस्था सक्ने अवस्था छैन कि र कहीँ कहीँ रिसिभिङ पनि देखिन्छ त लाउसेर फसाइदिएको पर्ने अवस्था देखिन्छ तराईतिर विशेष गरेर जुन अहिले प्रस्थान केन्द्र छ अब त पालिकाले सरकारी लगानी गरेर पालिकाले दुईटा चारवटा आवश्यकताहरू अनुसार खोल्नै पर्ने अवस्था छ उहाँहरूलाई स्किल अनुसार काम दिने बजेट चाहिँ त्यहाँ लगानी गर्नु जरुरी छ प्राइभेट एजेन्टले थाम्न सक्ने अवस्था छैन र धेरै चाहिँ उहाँहरूको टेक्निकल नपुगेर मान्छेहरू मरेको अवस्था पनि देखिन्छ अहिले लाउस कुल्ली मात्रै लाउस ऊ मात्रै भिक्टिम भएन जघन्य अपराध हत्या यो लाउसहरूको कारणले भइरहेको छ यो आफू मात्रै पीड़ित होइन यसले समाजलाई नै दोस्तो बनाएको अब पालिकाको बजेट त्यहाँ जानु जरुरी छ.
2: हस् धेरै धन्यवाद छ राजकुमार परिवारज्यू. र हामी छलफल अगाडि बढाउने क्रममा अब यसलाई खुला गरौं आफ्नो विचार राख्न चाहनुहुन्छ भने र यहाँहरूले हात उठाइदिनु होला. हामी पालै पालो नवराज भट्ट हामीसँग हुनुहुन्छ क्याप्सनका काठमाडौँ अध्यक्ष जो हुनुहुन्छ.
3: यसको प्रत्यक्ष अहिले शिकार हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरू भएको अवस्था छ. स्थानीय लोकल लेभलमा भएका साना साना पसलहरू विद्यार्थीहरूले यो गाँजा चरेस भन्दा पनि अहिलेको हाम्रो स्कूल लेभलमा पढ्ने विद्यार्थीहरूले त्यो औषधिहरू मिक्स गरेर एउटा डोज बनाएर बुढी खाने गरेको देखियो. मेडिकलहरूबाट विद्यार्थीहरूले किनेको देखियो कि 2051 सालदेखि लिएर अहिले तपाईँको 2083 सालसम्म आइपुग्दाखेरि 32-33 वर्षसम्म यो कानून आएन. यो चाहिँ विडम्बना हो. कानून नयाँ आउनु पर्यो. लागू औषधले गर्दाखेरि यो देशको युवा नै लतमा फस्ने र भयावह अवस्था भएको कारणले गर्दाखेरि यसमा अब नयाँ कानून बनाउने नयाँ कानून बनाएर यसको एउटा छुट्टै टास्क फोर्स गठन गरेर आवश्यक जनशक्ति थपेर यसलाई चाहिँ कार्यान्वयन ल्याउनुपर्छ भन्ने
2: हामीसँग क्लिनिकल साइकोलोजिस्ट डाक्टर शालिग्राम फ्रेन्ड हुनुहुन्छ. कानून निर्माणमा तथा संशोधन प्रक्रियामा छ भने त्यो छोटकरी

0: हुन्छ, त्यसले अरूलाई पनि धेरै नराम्रो हिसाबले त्यसले इम्प्याक्ट गरिरहेको हुन्छ। त्यही भएर वान इन्डिभिजुअल इज टु मेनी, यो कुरालाई हामीलाई साध्यै बुझ्नु जरुरी छ जस्तो लाग्छ। यसलाई मनन नै गर्न जरुरी छ कि यदि हामीमा त्यो कमिटमेन्ट छ चेन्ज गर्ने हो भने लेट्स स्टार्ट इट फ्रम टुडे, आजदेखि हामी सुरु गरौँ न। 51 सालमा भएको नीति नियम अहिलेसम्म पनि कुनै चाहिँ अपडेट भएको रहन्छ? वाट ह्याड वी बिन डुइङ फर लास्ट 30 इयर्स? 30 वर्ष हामी के गरेका थियौँ? महत्वपूर्ण कुरो भनेको रिफल मेकानिजम साध्यै एक त अवेरनेस चाहियो, स्कुलका बच्चाहरू कति भिक्टिम हुन्छन् भन्ने किसिमको समय त उहाँलाई थाहा छ जस्तो लाग्छ है। अर्को चाहिँ भइसकेपछि रेस्पोन्स मेकानिजम साध्यै पुग्छ, कुन ठाउँमा पठाउने? लोकल लेभलमा वडा लेभलदेखि नै त्यो हेल्थ फेसिलिटिजहरूमा त्यो क्याबिनेट छ कि छैन, त्यो हिसाबको ट्रेन ह्युमन रिसोर्स छ कि छैन, त्यो एउटा समस्या छ। कुन हस्पिटलमा पठाउने, कहाँसम्म हस्पिटलमा छ कि छैन, होइन, एकदमै गाह्रो छ। रिहेबिलिटेसन सेन्टर्सहरू केही छन् तर त्यो ट्रेन ह्युमन रिसोर्स त्यहाँ छ कि छैन, होइन, उपचार गर्न सक्ने कुनै क्यापेसिटी छ कि छैन, काउन्सिलर्सहरू छन् कि छैन, होइन, साइकियाट्रिस्ट क्लिनिकल साइकोलोजिस्टहरूको एभाइलेबिलिटी छ कि छैन। यी चिजहरू असाध्य जरुरत पर्छ यो कार्यक्रममा कमिटमेन्ट जनाऊ है। कमिटमेन्ट नभइकन चेन आउँछ जस्तो लाग्यो भने हस्, तर कमिटमेन्ट भयो भने
1: केन्द्र संचालक मध्येबाट रिकभरी नेपालका अध्यक्ष विष्णुपुर शर्माजी हुनुहुन्छ। के कुरामा कानूनमा संशोधन गरियो भने तिनगुणा चार गुणाको दरले बढ़िरहेको छ त्यसलाई नियन्त्रणमा राख्न सकिन्छ, पुनस्थापनामा पनि सहयोग पुग्छ।
2: माननीयजीहरूलाई मैले के भने, तीनटा काम, एउटा पोलिसी तुरन्तै बनाउन सकिन्छ, रेडी छ, टिप्पणी उठाएर कानूनमा गएको थियो, कानूनबाट गएर क्याबिनेटमा लिएर जाने पास गर्ने भनेको थियो, भएन, त्यसपछि अर्को मन्त्री आउनुभयो, अब अहिले पनि हामी पुस गरिरहेछौ। उत्पादन, बेचबिखन, ओसार पसार, यो सबैलाई अहिलेको भन्दा कडा कानून बनाऊ। तर लागू छ प्रयोगकर्ता त जाने नजाने, साथीभाइको लैमा कहिले जाने र कहिले नजाने भन्दा अपराधी होइन। म तपाईँहरूको अगाडि उभिरहेछु त म अपराधी हो त, म लागू छ प्रयोगकर्ता हो, म अपराधी हो त, म समाजमा मेरो कन्ट्रिब्युसन गरेको छैन, मैले मेरो घर हेरेको छैन, जाने नजाने म बिग्रिए, तर होस आयो म फर्किएँ फेरि आई क्यान कन्ट्रिब्युट माई फ्यामिली, होइन मेरो डाक्टर मैले फ्यामिली भन्दाखेरि अहिलेको कानून चाहिँ ओसार प्रसार बिक्री वितरण यो सबै भण्डारणलाई अहिलेको भन्दा पनि कडा कानून बनाऊ। सेवनलाई अलिकति भिन्दै आँखाले चस्माले हेरौँ, जसले गर्दा हामीले क्विक इन्टरभेन्सन गरेर क्लिनिकल साइकोलोजिस्ट यही हुनुहुन्छ उनीहरूलाई त्यहाँ दलदलबाट निकाल्न सकिन्छ। नेपाल सरकारले गरेको तथ्याङ्कमा 28,000 छ भन्दा काम शुरू गरे, म त्यति बेला गृह मन्त्रालयबाटै, गृह मन्त्रालयकै कर्मचारी, लावस्व शाखाकै कर्मचारी, म पहिला लावस्व शाखामै काम गर्थे, त्यतिखेर भएन, शाखाले सानो काम गर्यो भनेर माइन्ज सेक्टरमा छिरे, राजीनामा दिएर र आज आइरहँदा मेरो क्षेत्रमा मैले रेभोल्युसनै ल्याएँ। ट्रिटमेन्ट रिहेबिलिटेसनमा धेरै ठुलो काम भयो, धेरै व्यक्तिलाई सुधार्न सक्यो, नयाँ जेनेरेसन यसरी वार्ता आइदियो कि हाम्रो कन्ट्रोल भन्दा बेहाउनु भयो, हाम्रो हातहरू अझै पनि सदैव हामी काम गर्न तयार छौँ।
1: राष्ट्रिय परिषदका उपसचिव विश्वास काजु हुनुहुन्छ। यो सरकारको मात्रै दायित्व होइन, सामाजिक रूपमा अथवा व्यक्तिगत रूपमा पनि हाम्रो त्यो खालको भूमिका हुन सक्छ। युवा परिषदको अनुभव सुनाउँदाखेरि जनचेतनाको विषय हामी अघि सुन्यौं, 6 कक्षा 7 कक्षादेखि नै त्यो सेवनको शुरूआत जानी नजानी भइरहेको छ भने परिषदले केही त्यस्तो गरिराखेको अभ्यास छ भने अथवा थप यो विषयमा मान्यजीहरूले कानूनमा अथवा संसदमा अथवा बोल्न सक्ने अथवा जहाँ जहाँ उहाँको पहुँच छ त्यो कुरामा राखिदिनु भयो भने भविष्यमा जनचेतना जगाउने विषयमा अथवा अरू विषयमा पनि सरकारी निकायले काम गर्न सक्छ भन्ने लागेकै छ। छुट्टरी
3: कानून निर्माण गर्छौं, तर त्यो कानून निर्माणको चाहिँ के छ भन्दाखेरि जनचेतना जनस्तरमा चाहिँ त्यो ओरिएन्टेशन अथवा जनचेतना एकदमै अभाव छ। लागू औषध नियन्त्रण 2033 पनि सायद सबैले पढ्दैन होला जस्तो लाग्छ। त्यसकारण हामीले चाहिँ कुनै पनि कानून निर्माण गरिसकेपछि त्यो कानूनलाई लक्षित वर्ग हो त्यसलाई चाहिँ हामीले चाहिँ ओरिएन्टेशन गर्न एकदम आवश्यक छ। जस्तै विद्यालय कलेजहरूमा त्यो कानून बारेमा अनि लागू प्रावधान बारेमा एकदम चाहिँ ओरिएन्ट गर्नु अथवा ज्ञान कुनै समयमा गरौं हप्तामा गरौं त्यस्तो गर्यो भने त्यसले चाहिँ केही न केही हाम्रो चाहिँ सकारात्मक प्रभाव पारेर त्यसले चाहिँ न्यूनीकरण गर्न सक्छ। हामीले यो नियन्त्रण कानून रूपमा मात्रै नियन्त्रण गर्यो भने यो सम्भव छैन।
1: अब हामी मान्यजीहरू तर्फ लागौं, जुन खालको एउटा बाध्यता राखेर यहाँ बसिराख्नु भएको छ र यो सुनिसकेपछि मनमा लागेको कुरा पनि हुनसक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो मानिसहरूबाट अब हामी सुन्न शुरू गर्छौं।
4: म सुशीला ढकाल आचार्य झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघ संसद। कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं। तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमाथि ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने

0: पोजिसनमा हामी जान्छौँ।
1: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
0: तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु, त्यसमा तपाईँहरूका लागि सहयोग गर। तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ, यो महत्वपूर्ण छ, यो आवश्यकता छ। पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्ने दुईटा कुरा मिटो हुन्छ।
2: मेरो नाम मनमायन शुभमा, म झापा क्षेत्र नम्बर 2 को प्रतिनिधित्व गर्छु। मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि, र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ, र त्यसमा सरकारको दूरदर्शिता पनि रहेको रहेछ, त्यो पनि मैले थाहा पाउनु। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु, र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ। यो कुरा म सशक्त रूपमा उठाउनेछु, र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समय नै एकदम व्यापक उठाउँछु, र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
0: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नि, कानून बनाउनुपर्छ, र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भाग हुनाले र यो सबै भोगेको हुनाले मैले कहाँ के गर्नुपर्छ। तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेनछ, त्यसमा स्कूल लेभलदेखि करिकुलम जो अहिले बनाइराख्ने भन्नुभएको छ, यो पञ्चवर्षीय गुरुयोजना त्यसमा के छ हामीले पनि हेरौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो, र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो, पुनस्थापना गर्ने कुरा पनि एकदमै जरूरी रहेछ, र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यसो गर्नु हुँदैन हामीले भन्नु त पर्यो, यो नागु औषध खाँदा यस्तो कानून छ, यस्तो हुन्छ, यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ। कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन, हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा, बोल्ने कुरा, त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा, अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ। हस् धन्यवाद।
3: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु। म हरिना देवी कामी डडेलधुरा प्रतिनिधि सभा सदस्य। धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं, त्यस कारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु, र यो कार्यक्रम राख्नुभएकोमा धेरै धेरै धन्यवाद दिनेछु।
4: मेरो नाम डाक्टर चन्द्रमोहन यादव, जो यहाँ जो ल छ त्यसको बारेमा आई डिन्ट नो द्याट, यस्तो पुरानो अब 50 इयर्स ह्याव पास्ड एन्ड नथिङ ह्याज ह्यापन्ड न्यू, द्याट्स अ भेरी सकिङ थिङ फर मी।
1: सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ,
4: यो 2 महिनामा दुईचोटि अब बालावतीजीले धेरै त्यहाँ हाम्रो मान्यजी धेरै बोलिराख्नुहुन्छ, उहाँहरूले कति विचार गर्नुभएको छ, म दुईचोटि यो ड्राग अब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस,
1: दुईपटक कुरा उठाइसक्नु भयो
4: दुईचोटि, या यसको बारेमा फिर कस कसले गर्छ होला, एउटा डाक्टरले, एउटा परिवारले, र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ न, नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन, बुझेर पढेर होइन कति कुरा यु क्यान फिल।
5: नमस्कार, म सरस्वती लामा धादिङबाट, म चाहिँ राप्रपाउबाट चाहिँ प्रतिनिधित्व गर्छु। गाजर खेती, अहिले गाजर खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है, गाजर खेती चाहिँ उद्योगसँग जोडिएको त छ, देशको अर्थतन्त्रसँग जोडिएको पनि छ, तर त्यस्तो भन्दैमा हामीले गाजर खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि, त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो, के अरे आमदानी पनि हुन्छ, देशको लागि एकदमै राम्रो हो होइन, उद्योग धन्दा पनि चल्छ, त्यसको हरेक चिज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन, हामीले बिर्सिनु हुँदैन कि त्यो लागु पदार्थ हो, त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ, सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिन चाहिँ ठिकै छ हैन त्यो त्यतातिर चाहिँ सोचौं तपाईहरुले चाहिँ कानूनको तर्फबाट मात्र हेर्नुहुन्छ उहाँले अनुसन्धानको तर्फबाट मात्र हेर्नु होला हैन कसैले केको तर्फबाट मात्र हेर्नु होला तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौं हैन हामीले गाउँ घरमा आफ्नो समाजमा के चलिरहेछ हैन त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यो सदनमा उठाउँछौं पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौं कि लागू पदार्थको सेवन गर्नु चाहिँ निर्मूल होस् त्यही प्रतिबद्धता जाहेर गर्छ हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौँ
6: धन्यवाद अब यो सँगै हामी
5: अनि म एउटा कुरा भन्छु होइन अहिले नियम कानून बनाएर मात्रै भन्दैन कि त्यसलाई चाहिँ सशक्त रूपले हामीले कार्यान्वयन पनि गर्न सक्नुपर्छ कानून बनाएर त्यो थन्काएर बस्यो भने त्यसको फेरि केही औचित्य छैन

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिम 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solefim.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोले समाचार लिएर आइपुगे म अंजु कार्की। सोले समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सरकारले स्वास्थ्य बीमाको रकम भुक्तानी नगर्दा जिल्ला अस्पताल फाप्नुमा समस्या, 80 लाख बढ़ी भुक्तानी हुन बाँकी, सुल्कुमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई थप प्रभावकारी बनाइने, सगरमाथाको आरोहण शुल्क बढ़ाउनु पर्ने सांसद शेर्पाको माग, बजेट विवाद उत्कर्षमा कोशी प्रदेशसभा बैठक पुनः स्थगित, चौबाटोबाट बजेट सुरक्षा प्रतिरोध गर्ने नेकपाको चेतावनी, र अस्ट्रेलिया हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। अब समाचार विस्तारमा। लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा जिल्ला अस्पताल फाप्लो समस्यामा परेको छ। स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले 80 लाख भन्दा बढ़ी भुक्तानी पाउन नसकेको हो। गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा बापतको 80 लाख बढ़ी रकम भुक्तानी लिन नसक्दा अस्पतालका क्रियाकलाप प्रभावित बनेको अस्पतालको प्रशासन शाखा प्रमुख सानी शेर्पाले जानकारी दिनुभएको छ। अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीको परीक्षण गरे बापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ, तर सरकारले समयमा नै रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ़दै गएको उहाँले बताउनु भएको छ। स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा औषधि तथा उपकरण खरिद, कर्मचारीको तलब भत्ता भुक्तानी तथा अन्य नियमित काम व्यवस्थापनमा समस्या परेको अस्पतालले जनाएको छ। रकम भुक्तानीका लागि पटक पटक माग गर्दा पनि सुनवाई नभएको उहाँले बताउनु भएको छ।
1: अहिलेसम्मको लगभग 15 महिनाको अवधिमा हाम्रो चाहिँ 80 लाख भन्दा बढी नै चाहिँ दाबी रकम बाँकी रहेको छ भुक्तानी हुन। त्यो बीचमा कुनै पनि 82 को वैशाख भन्दा यता कुनै पनि रकम चाहिँ भुक्तानी भएको छैन हामीलाई।
2: हजुर, रकम लामो समयदेखि भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा कतिको चुनौती छ?
1: यति धेरै गाह्रो छ हामीलाई, यति धेरै गाह्रो छ यो अस्पताललाई, किनकि हाम्रो अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिबाट सबै भइरहेको छ। अब बिमाको लागि भन्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिबाट मेडिसिनहरूदेखि लिएर ल्याबको रिएजेन्टहरू, एक्सरे फिल्महरूदेखि लिएर सबै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बजेटबाट हामीले खरिद गरेर चाहिँ बिमालाई दिइरहेका छौँ नि त। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब बिमाले रकम नै दाबी रकम नै भित्ता नै नदिएपछि अस्पताल विकास समितिको सबै बजेटहरू चाहिँ बिमामा गयो, बिमाले पनि हामीलाई नदिएपछि हामीलाई चाहिँ अस्पताल चलाउनमा एकदमै गाह्रो छ अहिले। अब यो जति पनि खरिद भएको औषधिहरू अब हामीले लिँदै दिँदै गरेको छ नि त बिमालाई, हो त्यही भुक्तानीहरू पनि हामीले दिन सकेको छैन। अब त्यो बिमा बोर्डले चाहिँ यो जिल्ला अस्पताललाई कुन नजरले हेरेको हो त्यो चाहिँ अब म त माथि स्वास्थ्य मन्त्रीलाई पनि क्वेसन गर्न चाहन्छु के नेपाल अधिराज्य भएको त्यत्रो अस्पताल इभन पिएचसी हेल्पर्सहरूलाई पनि यो टाइम टाइममा भइरहेछ नि त दाबी भुक्तानी 91 करोड 2 अरब त्यस्तो रकम भुक्तानी हुँदाखेरि यो जिल्ला अस्पताल एउटा दुर्गम ठाउँमा, दुर्गम हिमाली जिल्लामा रहेको एउटा जिल्ला अस्पताल सोलो खुम्बु पनि छ भन्ने त थाहा हुनु पर्यो नि त। हेर्नुपर्छ कि पर्दैन, हेर्नु पर्यो उनीहरूले हेरेर भुक्तानी भएको छैन भने किन भएको छैन त। यसभन्दा अगाडि हाम्रो मेसोलाई पनि हामीले बिमा बोर्डमा पठाएको थियौँ, खासमा भन्ने हो भए बिमा बोर्डमा गएर भनिराख्नुपर्ने, अनुरोध गर्नुपर्ने काम पनि थिएन, किनकि हामीले क्लेम गरिसकेको रकम चाहिँ उनीहरूले जसरी पनि दिनै पर्ने हुन्छ होइन, किन दिएन त। अब अरू अरू सबै हस्पिटलहरूलाई चाहिँ रकम भुक्तानी भइरहेको छ भने यसलाई पनि जिल्ला अस्पताललाई पनि गर्नैपर्छ। यदि अब यो बिमाको दाबी रकम भुक्तानी भएन भने समितिबाट अहिलेसम्म चलिरहेको अब यो पनि चल्दैन खासमा भन्ने गभर्मेन्टको अस्पताल भन्नु मात्रै हो, यहाँ खासमा भन्ने हो भने समितिले नै चलाइरहेको छ क्या अस्पताल। अब गभर्मेन्टले त अब प्रदेशबाट आयो एम्बुलेन्सको लागि 20 लाख भन्ने होइन, यो 82-83 को बजेटमा त्यो 20 लाखले पनि एम्बुलेन्स पनि नआउने रहेछ, त्यो छिटो जाने भयो, बजेट छिटो नै जाने भयो।
0: स्वास्थ्य बीमा गरेका बिरामीलाई सामान्य समस्या पर्दा पनि अस्पताल आइपुगेर उनीहरूलाई सेवा दिनुपर्ने तर मन्त्रालयले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवा गर्नलाई आवश्यक औषधि सहायता सामग्री लगायतका ल्याबसँग सम्बन्धित सेवा दिन समस्या भइरहेको उहाँले बताउनु भएको छ। अस्पताल व्यवस्थापन समितिको कोषबाट जेएम देवनाहरूलेसम्म व्यवस्थापन गरे तापनि अब संकट सूचना हुन थालेको उहाँले बताउनु भएको छ। जिल्लामा स्वास्थ्य बीमामा आबद्ध भएका झण्डै 45% नागरिकले अस्पतालबाट सेवा लिने गरेका छन्। सरकारले देशभरका सबै अस्पतालका लागि तोकेको दावेदको रकम दिने गरेको भए पनि त्यो रकम वर्षेनी भुक्तानी लिन समस्या पर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद निरौलाले बताउनु भएको छ। सुलकुल अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउने विषयमा जिल्ला स्तरीय सरकारवाला बैसन्तर कुरा गरिएको छ। अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार, सेवा पहुँच विस्तार र पुनर्स्थापनाको उपायबारे छलफल गर्दै सरकारवालाले समन्वय र सहकार्य सुदृढ बनाउनु पर्नेमा जोड़ दिएका छन्। जिल्ला समन्वय समिति सुलकुलको आयोजनामा तथा प्रदेश सरकार स्थानीय तह र करूणा फाउण्डेशन नेपालको सहकार्यमा आयोजित कार्यक्रममा करूणा फाउण्डेशन नेपालका संयोजक जनार्दन सुवेदीले संस्थाको स्थापना उद्देश्य तथा हालसम्म संचालन गरेका कार्यक्रमका बारे जानकारी गराउनु भएको थियो। उहाँले सुलकुमा अपाङ्गता भएका व्यक्तिहरूको वर्तमान अवस्था, पुनर्स्थापना, स्वास्थ्य तथा सामाजिक सेवामा पहुँच विस्तारका लागि भइरहेका प्रयास तथा प्रदेश सरकार स्थानीय तहसँगको त्रिपक्षीय लागत साझेदारीमा संचालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम बारे प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा सोली बुद्कुना नगरपालिकाको प्रमुख गान्धीमाया तामाङले अपाङ्गता रोकथाम, प्रारम्भिक पहिचान र पुनर्स्थापनालाई स्थानीय तहले प्राथमिकतामा राखिएको बताउनु भएको छ। यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने साथै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भएको छ। करूणा फाउण्डेशनले 2080 सालदेखि जिल्लामा कार्यरत रहँदा अपाङ्गताका क्षेत्रमा धेरै काम भएको बताउँदै आगामी मागबाट कार्यक्रम समापन भएपछि स्थानीय तह र सरकार वालाले नै अपनत्व लिनुपर्नेमा जोड़ दिएको छ। राष्ट्रसभामा नेकपा माओवादीका सांसद चुनाव गर्जन शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथ आरोहणका लागि रोल्टी बढ़ाउनु पर्ने माग गर्नुभएको छ। बिहिबार राष्ट्रसभा बैठकमा विनियोजन बजेटका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त माग गर्नुभएको हो। सांसद शेर्पाले यथास्थितिमा सगरमाथाको आरोहणलाई कायम राख्नुभयो भने आगामी 20 वर्षमा सगरमाथाको अवस्था राम्रो नहुने चेतावनी दिनुभएको छ। सगरमाथालाई हिराका रूपमा चित्रण गर्दै सांसदले सरकार यसलाई औडीको मूल्य बराबर पनि महत्व नदिएको भन्दै आपत्ति जनाउनु भएको छ। यस्तै अवस्था रहे 20 वर्षमा सगरमाथा राम्रो कण्डिसनमा नरहने सांसद चेपाले सरकारले हिमालको पर्यटनलाई महत्व नदिएको गुनासो समेत गर्नु भएको छ। कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेटमाथि चुलेको विवाद सुल्झाउन नसक्दा आज हिजोको लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ। सत्तापक्षी बीच नै बजे संशोधनको मोडालिटीमा सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो। यो स्थितिसँगै बजेट प्रस्तुत भएता कोशी प्रदेशसभाको बैठक लगातार स्थगित हुन पुगेको छ। बजेट असन्तुलित, मन्त्री केन्द्रित र वितरणमुखी भएको भन्दै सत्तारूढ दल नेकपा एमाले नेपाली कांग्रेसकै असन्तुष्ट सांसदहरूले संसद चल्न नदिने अडान राखेपछि उत्पन्न गतिरोध अन्त्यका लागि 6 सदस्यीय संयुक्त कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले पनि समयमा नै ठोस सहमति जुटाउन नसकेपछि हिजोका लागि तय भएको बैठक अन्तत स्थगित गर्न सरकार बाध्य बनेको छ। बजेटमाथिको छलफल अनिश्चित बनेसँगै उत्पन्न गम्भीर गतिरोधप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलले आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। संसदीय दलका नेता इन्द्र बहादुर आङ्बले एक प्रेस विज्ञप्ति जारी गर्दै बजेट निर्माणमा सरकारले चरम गैर जिम्मेवार पॉइन्ट प्रदर्शन गरेको र वर्तमान कांग्रेस एमाले गठबन्धन पूर्ण रूपमा सफल भएको दावी गर्नु भएको छ। देशभर वायु देशभर मनसूनले वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रका उक्त बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। हाल देशभर साधारणत बादल लागेको छ। बागमती कोशी लुम्बिनी केही प्रदेशमा आज मेघगर्जन सहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। महाशाखाको अनुसार आज दिउँसो पनि देशभर साधारणत बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ। धनकुटामा प्रहरीले गाँजा तथा खैरो हिरोइन सहित तीनजनालाई पक्राउ गरेको छ। साँगुरी गढी गाउँपालिका वडा नम्बर छ भेदेटार चेकमा सवारी चेक जाँचका क्रममा भोजपुरबाट थरानतर्फ आउँदै गरेको प्रवेश नम्बर 1020041 4531 नम्बरको यो गाडीबाट 37 केजी 610 ग्राम गाँजा बरामद गरिएको हो। प्रहरीले गाँजा सहित साँगुरी गढी गाउँपालिका वडा नम्बर 9 अहालेका 45 वर्षीय लोक बहादुर राई भोजपुरको सालपासिनी गाउँपालिका नम्बर 2 का 31 वर्षीय विनिता कार्कीलाई पक्राउ गरेको धनकुटा प्रहरीले जनाएको छ। दुवैजनालाई धनकुटा प्रहरीमा राखेर अनुसन्धान भइरहेको छ। यसैगरी धनकुटा नगरपालिका एक उद्योजकमा शंकास्पद व्यक्तिको चेक जाँच गर्ने क्रममा शंखुवा सभाको धर्मदेवी नगरपालिका वडा नम्बर 1 का 29 वर्षीय अनिल घिसिङ पनि पक्राउ परेका छन्। फिफा विश्वकप अन्तर्गत अन्तिम 32 को रोमाञ्चक खेलमा क्रोएसियालाई 2-1 ले पराजित गर्दै पोर्चुगल प्री क्वार्टर फाइनल अन्तिम 16 प्रवेश गरेको छ। टिराटो स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलको अन्तिम समयमा गोनाङको रामोसले गोल गरेपछि पोर्चुगलले नाटकीय रूपमा जित दर्ता गरेको छ। खेलको शुरूआतदेखि नै बलमाथि नियन्त्रण बनाए पनि पोर्चुगलले शुरूआती अग्रता भने गुमाएको थियो। खेलको 53 मिनटमा इभान पेरिचिसले गोल गर्दै क्रोएसियालाई खग्रता दिलाएका थिए। एक गोल गरेपछि पछि परेको अवस्थामा पोर्चुगलले लगातार आक्रमण गरेको छ। खेलको 17 मिनटमा प्राप्त पेनाल्टीलाई कप्तान क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै खेल 1-1 को बराबरीमा ल्याएका थिए। खेलको मुख्य मोड़ तब आयो जब प्रशिक्षक रोबर्ट मार्टिन्सनले खेलको 60 मिनटमा कप्तान रोनाल्डोलाई मैदान बाहिर बोलाएका थिए। रोनाल्डो निराश हुँदै बेन्चमा फर्किए पनि उनको स्थानमा आएको खेलाड़ीहरूको प्रभाव मैदानमा देखियो। 10 मिनटको इन्जुरी समयमा थपेको 94 मिनटमा राफेल लियोनको उत्कृष्ट क्रसमा गालोनको रामोसले शानदार हेड मार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका छन्। अवस्थ बिहान 7 बजेको सोली समाचारबाट अंशकारको विदा हुन्छु। बिहान 10 बजे सोल हलचल लिएर सुनाउनेछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोली एफएम सुन्दै रहनुहोला। नमस्कार।
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। नो, यो त लागौस कलकत्तामा देखिने जस्तै लक्षिन्छ त। कतै लागौस त भाइ, के भएको तिमीलाई? उधाती भन त।
6: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेको छ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
5: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुरको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमी त हो।
6: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
5: बारिशमा लज सिर्जना गरी दुर्गचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: यौन हिंसाबाट बचौं र बचाऊ यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाउ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: रैथाने पाली सेतुसिनी खरीद कार्य सञ्चालन सम्बन्धी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुलुखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतुसिनी खरीद गर्ने कार्यक्रम रहेको बेहोरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतुसिनी प्रति केजी मूल्य 228 रूपियाँ। सेतुसिनी खरीद गर्न ढुङ्गा माटो नमिसिएको, पानीले नभिजेको, रंग परिवर्तन नभएको, चाउरिएको, दाना नभएको, घुन किरा नलागेको, सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतुसिनी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिस वा आफैले उत्पादन गरेको हो भन्ने बेहोरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतुसिनी खरिदको रकम सुधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतुसिनी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिस सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेबु।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
4: ए विकास, बौद्धतिर कहाँ कुदेको यसरी?
5: कलेज खोज्दैछु यार। कक्षा 11 को लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि। उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
4: अरे यार, त्यसो भए त सिद्धे बौद्ध तुसारको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
5: हो, बौद्ध तुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स, म्यानेजमेन्ट, ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी, दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
6: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
4: केप्स कलेज बौद्ध टुसाल।
5: थप जानकारीका लागि सम्पर्क 97125107 97125107।
6: सफलताको सही छनौट केप्स कलेज।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: ल ल ल यता न आऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: के हुनु सुनु न उनी होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
1: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुनखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। नसुन बहिनी, सुन, दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा उनीहरूको शान्ति स्टोर एन्ड सप्लाई छ नि। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखुण्डा नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: जनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
3: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको बुद्धि भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
4: लहरी शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
5: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
4: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निधो गरिसकेँ। अनि तिमी नि?
5: म त कहाँ पढ्ने अन्यलमा छु भने।
4: के अन्यलमा पढ्नु हो? हामी कक्षा 10 मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
5: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
4: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
5: र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
4: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
5: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
4: ल सुन, देशभरका हजारौं मावि मध्ये टप 5 भित्र पर्ने सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिनी काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01 4822336 4412445।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो सड़क प्रयोग गर्दा डेंगू सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी समयसीमा निर्माण नगरौं सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिऊ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्डचेक सोलु एफएम स्टुडियो टाइम
2: It's 8 a.m.
3: Time check ko saath na. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Solu Dutkunda Nagar Palika 5 Solu Kumbu.

0: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: पनि हुन्छ आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल मुख्य बाली धान खेतीमा किसानले भोगिरहेका समस्या र सरकारले गरिरहेका काम बारे केन्द्रित छ। बर्खे धान बाली देशभर झण्डै 13,82,000 हेक्टरमा रोपाई हुन्छ। वार्षिक 2 अर्ब को धान उत्पादन हुने र जीडीपीमा यसको योगदान झण्डै 4% छ। तर यसपाली मध्य असार बितिसक्दा पनि तराई मधेसका प्राय फाँट बाँझै छन्। मंगलबार यता परेको पानीले केही राहत भए पनि रोपाईको काम धमाधम हुन सकिरहेको छैन। किसान अहिले पनि मल बिउ र सिंचाईका समस्या भोग्न बाध्य छन्। त्यस्तै मौसम कुल नहुँदा रोप्नेदेखि भित्र्याउने बेलासम्म अनेक चुनौती भोग्नु पर्ने अवस्था छ। मुख्य बाली धान जलवायु परिवर्तनको चपेटामा परेको छ। यस्तो अवस्थाका बीच अहिले देशभर रोपाईको अवस्था के छ अनि पीड़ामा परेका किसानलाई सरकारले के गरिरहेको छ? आजको कुराकानीमा हामीसँग हुनुहुन्छ कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेल। उहाँलाई मैले शुरूमा सोधेको छु, अहिलेसम्म देशभरको रोपाई अवस्था के छ?
3: धन्यवाद। अहिले धान रोपाईको अवस्था हेर्दाखेरि पछिल्लो प्रदेशहरूबाट प्राप्त विवरण अनुसार करिब 16% हारामारी रोपाई भएको छ। यो चाहिँ गत वर्षको हारामारीमै छ, 1-2% तलमाथि छ। अलिकति मध्य प्रदेशमा यो वर्ष अलिकति कम भएको छ गत वर्षको तुलनामा। यद्यपि गत वर्ष पनि त्यहाँ सुक्खाको कारणले गर्दाखेरि निकै पछिसम्म पनि 7-8% रोपाई हुन सकेन अन्तिमसम्म पनि। यसपटक पनि अलिकति कम भएको छ। अब यो मनसुन प्रवेश गरेपछि यसमा चाहिँ यो रोपाईको दरमा वृद्धि हुने अपेक्षा गरिएको छ। अहिलेलाई हामी गत वर्षकै हाराहारीमा करिब 16% हाराहारी रोपाई भएको अवस्था छ।
2: तपाईँले भने जस्तै मंगलबार, बुधबार, बिहिबार 3 दिन चाहिँ देशका धेरै ठाउँमा पानी परेको छ र किसानहरूलाई धान रोपाईको चटारो पनि रहेको छ। यही बेला अब यो धानको उत्पादन र अहिलेको रोपाई अवस्था सँगसँगै अर्थतन्त्रमा चाहिँ एउटा चक्र छ, यो सम्बन्ध चाहिँ कस्तो छ?
3: हजुर, धानको सन्दर्भ त समग्र अर्थतन्त्रसँग एकदम जोडिएको छ। मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा कृषि क्षेत्रको पनि मेरुदण्ड धान उत्पादन हो। यो कृषितर्फको जीडीपीको कुरा गर्दाखेरि करिब 15-16% योगदान छ र समग्र कुल गाँस उत्पादनमा नै 3% हाराहारीमा धानको योगदान रहेको छ। 2 खर्ब जतिको धान उत्पादन हुन्छ, 66 खर्बको हाम्रो अर्थतन्त्र हो। यसले पनि यो यो चाहिँ आर्थिक हो, यसको सामाजिक सांस्कृतिक लगायतको महत्वहरू पनि छँदैछ। त्यस कारणले गर्दा धानको चाहिँ अब यो समग्र अर्थतन्त्रसँग पनि जोडिएको भएको हुनाले यसको विशेष महत्व भएकै कारणले गर्दाखेरि अलि यसको उत्पादनसँग रोपाईको प्रतिशतसँग पनि अलि बढी चासो र त्यो रहने गरेको सन्दर्भ छँदैछ। छोटो भन्नुपर्दाखेरि चाहिँ धानको अर्थतन्त्र, जनजीविका र समग्र यो सांस्कृतिक र अन्य जनजीविका परिप्रेक्ष्यसँग यसको प्रत्यक्ष सम्बन्ध रहेको देख्न सकिन्छ।
2: हो, तपाईँले जनजीविका त्यसै गरी सामाजिक सांस्कृतिक आर्थिक पाटोलाई चाहिँ जोड्दै गर्दाखेरि विशेष रूपमा चाहिँ असार 15 चाहिँ ध्यान दिने गरिन्छ। यस वर्षको धान दिवस, रोपाई महोत्सव विगतको जस्तो चाहिँ उत्साह भएन, चहल पहल भएन भन्ने किसानहरूको गुनासो छ, तपाईँलाई चाहिँ के लाग्छ?
3: अब हेर्नुहोस्, यो असार 15 हामी हरेक स्थानीय तह, हरेक हाम्रा कृषक उद्यमीहरूले चाहिँ एउटा राष्ट्रिय पर्वकै रूपमा, महत्वपूर्ण दिनको रूपमा मनाउँदै आएको विगतदेखि नै हो। हामीले यसलाई अब राष्ट्रिय धान दिवस भनेर पनि घोषणा गर्यौं हामी 61 सालदेखि, यो 23 संस्करणमा आइसक्यौं। अन्त यस कारणले त्यस्तो अब उत्साह रहेन भन्ने कुरा चाहिँ सरकारी काम गर्ने हिसाबले, किन अहिले हामी समग्र सुशासनको परिदृश्यलाई पनि विचार गरिरहेका छौं, त्यस हिसाबले होला कुनै तामझाम तडक भडकको कार्यक्रम भएन होला। तर यसको महत्व कम भए वा किसानले चाहिँ यसलाई अलिकति अनुभूत गर्ने गरी चाहिँ त्यस्तो महत्वपूर्ण रूपमा स्थान दिएन कि सरकारले वा सरकारका अन्य निकायहरूले वा इभन किसानहरूले पनि भन्ने सन्दर्भमा चाहिँ त्यति सत्यता छ जस्तो मलाई लाग्दैन। अब अहिले तपाईँले हेर्नुभयो भने हरेक स्थानीय तहले छुट्टै यसलाई यो रोपाई महोत्सवकै रूपमा पनि मनाइरहनु भएको छ र निजी क्षेत्रदेखि लिएर राज्यका सबै अङ्गहरूले, त्यो इभन प्रशासनिक युनिटहरूले पनि यसलाई उच्च महत्व दिएर आफ्नो स्थानीय तह विशेष वा स्थानीय जिल्ला विशेष कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ। अब महत्वपूर्ण चाहिँ के हो भने त्यो एक दिन कार्यक्रम गर्ने गर्ने भन्दा पनि बाँकी दिनहरूमा यसलाई कति महत्व दिइयो, यसको उत्पादनमा हाम्रो कृषि सम्बन्धी निकाय र यसलाई समन्वय गरेर अरू निकायहरूले कति चासो दिए, उदाहरणलाई होइन सिंचाई सम्बन्धी निकायहरूले मानिलिउँ आज उहाँले धान दिवस मनाउनु भएन, केही फरक परेन, तर हामीले जुन अहिले अब हाम्रो मौसमी सिंचाईमा भर पर्नु पर्ने भएको हुनाले जुन हामी रोपाई कम हो भनिरहेका छौँ, तर हाम्रो खास गरी मध्य प्रदेशमा जुन सतह सिंचाईका आयोजनाहरू छन् ती आयोजनाहरू जुन कम्प्लिट हुन सकेका छैनन् पूर्ण हुन सकेका छैन, तिनलाई कम्प्लिट गर्न कति तदर्थ देखायो, र अहिले यो धान रोपाईकै बेलामा उहाँहरूले मर्मत लगायतको कुलोहरू सिंचाई आयोजनाहरू मर्मत गर्ने हुँदो रहेछ, त्यसलाई हामी विभागले समन्वय त गर्यो यो बेलामा नगरिदिनुहोस् भनेर त्यसलाई उहाँले व्यवहारमा कति चरितार्थ गर्नुभयो भन्ने कुरा देखिन्छ। त्यस कारण अब यो एक दिन तामझाम गर्नुभन्दा बेटर चाहिँ अन्य दिनहरूमा सबै सरकारवालाले आफ्नो भूमिका निर्वाह गरिदिनुभयो भने यो धान क्षेत्रको उत्पादन र समग्र अर्थतन्त्रलाई टेवा पुग्छ भन्ने हो।
2: कुराकानीमा हुनुहुन्छ कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल। तपाईँले भने जस्तै मैले पनि यसपटक चाहिँ मल पर्याप्त किसानले चाहिँ मागे जति चाहे जति पाउन नसक्नु एउटा पाटो, अर्को मनसूनले पनि समय अनुकूल अथवा असार पन्ध्र जस्तो चाहिँ झरी पर्नु पर्ने बेला हुन्थ्यो त्यो पनि हुन नसक्नु, तपाईँले सिंचाई र पूर्वाधारका कुरा त जोडिहाल्नुभयो, यी तीन कारणले पो किसानले गुनासो गर्ने अवस्था आयो कि भनेर जोड्न खोज्दै थिए, तपाईँले स्थानीय तहमा भइरहेका कार्यक्रमहरू चाहिँ जोड्नुभयो। उसो भए सरकारको लगानी र प्रतिफलले धानको हाम्रो अर्थतन्त्रलाई कसरी टिवा पुर्याउँछ?
3: यो चाहिँ एकदमै महत्वपूर्ण सवाल यहाँ उठाउनु भयो। अब हामीले राष्ट्रिय बाली भनेर होइन अर्थतन्त्रमा जीडीपीमै 3-4% योगदान गर्ने बाली भन्यौं, तर सरकारको लगानी चाहिँ धानको प्रवर्धनमा कति रह्यो त भन्ने कुरा पनि महत्वपूर्ण छ। खासमा अब धानकै लागि भनेर एउटा डेडिकेटेड सरकारी निकाय हामीले स्थापना गर्न सकेको छैनौँ, यद्यपि हामी बाली विकास तथा कृषि जैव विविधता संरक्षण केन्द्रले त्यो सेक्टरलाई हेर्छ संघीय रूपमा, प्रदेशहरूमा पनि त्यसै गरी क्रस कटिङ रूपमा खाद्यान्न बालीलाई हेर्ने निकायहरू छन्, अनुसन्धानमा पनि धान बालीको अनुसन्धान केन्द्रहरू चाहिँ छ, तथापि संरचनात्मक रूपमा नीतिगत रूपमा र कार्यक्रमगत रूपमा र बजेटको रूपमा चाहिँ हामीले जति बजेट विनियोजन गर्नु पर्थ्यो, उदाहरणको लागि हाम्रो अहिले होइन जस्तो हामीले 10,00,000 टन धान वार्षिक नपुग भएको भनिरहेछौँ, त्यो भनेको हामीले उत्पादकत्वमा सामान्य परिवर्तन गर्ने बित्तिकै त्यो 0.23 मेट्रिक टन प्रति हेक्टर उत्पादन वृद्धि उत्पादकत्व वृद्धि गर्ने बित्तिकै त्यो हासिल हुन्छ, त्यसको लागि हामीले अलिक इलाइट जम्प प्लाजम भन्छौँ, अलिक बढी त्यसको चाहिँ उत्पादन दिने खालका आनुवांशिक स्रोतहरू त्यो नेपालमा मात्र छैन भने इडी अन्तर्राष्ट्रिय धानबारी अनुसन्धान प्रतिष्ठान लगायतका अन्य मुलुकहरूबाट त्यसको व्यवस्थापन गर्नको लागि वर्षमा 5-10 करोड रुपियाँ बजेट आवश्यक पर्छ, तर त्यस्तो कामको लागि चाहिँ हामीले त्यो बजेट र त्यसको संस्थागत व्यवस्था गर्न सकेनौँ। इन्टरनेशनल राइस रिसर्च इन्स्टिच्युटलाई हामीले नेपालमा अनबोर्ड गर्न सक्यौँ भने इलाइट जम्प प्लाजम बढी उत्पादकको दिने हालेका जम्प प्लाजमहरू हामीले यहाँ सहजै प्राप्त गर्न सक्ने अवस्था हुन्थ्यो, त्यसमा अलिकति हाम्रो प्रयास जारी छ तर त्यो अहिले चरितार्थ भइसकेको छैन। मैले उदाहरण दिएको एउटा अब लगानीको एउटा पार्ट हामीले मलाई लाग्छ लगानी दोब्बर गराउनुपर्छ, त्यो सिंचाई जस्तो चैत्य धानको हामीलाई क्षेत्रफल विस्तार गर्ने बाहेक अरू विकल्प छैन, अहिले हामी करिब 1,00,000 हेक्टरमा छौँ, 2,00,000 हेक्टर पुर्याउन सकियो भने हाम्रो करिब 10,00,000 नपुग चाहिँ यो परिपूर्ति हुन्छ, तर त्यसको लागि हामीलाई के चाहियो भने केही सिंचाईका आयोजनाहरू समयमा कम्प्लिट हुनु पर्यो, ड्रायर लगायतका पूर्वाधारहरू चाहिँ हामीले ती सम्भाव्य सबै स्थानीय तह वा निकायमा पुर्याउन सक्नु पर्यो, जसको लागि चाहिँ हामीले पर्याप्त बजेट दिन सकेको अवस्था छैन। भनेपछि धानको जति महत्वपूर्ण छ जति योगदान उसले चाहिँ 2 खरब भन्दा बढी हाम्रो अर्थतन्त्र गरेको छ, तर राज्यले चाहिँ त्यो किसिमको लगानी एउटा लगानीको पार्ट हो, अर्को संरचनात्मक कुराहरू र त्यसमा चाहिँ धानको अरू समन्वयत्मक पार्ट, उदाहरणलाई हामीले न्यूनतम समर्थन मूल्य तोक्यौँ तर त्यसको चाहिँ कार्यान्वयनमा हामीले राज्यका अरू सबै निकायहरू खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड सहकारीहरू निजी क्षेत्रलाई पनि हामी त्यसमा त्यो परिचालन गर्नको लागि जति प्रयासहरू हुनु पर्थ्यो त्यो चाहिँ पर्याप्त हुन नसक्दाखेरि यहाँले भन्नुभएको छ कहीँ कतै यसको सरकारको इफोर्टै यत्रो ठूलो योगदान गर्ने क्षेत्रलाई यो धानको उपक्षेत्रलाई पर्याप्त लगानी र अरू समान र कार्यक्रम भएन कि भन्ने कुराहरू चाहिँ यहाँ मात्र होइन अरू धेरैले पनि उठाउने गरेको छ, यद्यपि सरकारले प्रयास त गरिरहेको छ तर जुन रूपमा अब कृषि क्षेत्र ब्रोड छ सबै क्षेत्रको आफ्नो महत्व छ, फेरि भएको सीमित बजेटलाई कार्यक्रम संरचनालाई सबै क्षेत्रमा विनियोजन गर्नुपर्दाखेरि पर्याप्त फोकस चाहिँ धान क्षेत्रले उपक्षेत्रले पनि नपाएको हो कि भन्ने कुरा चाहिँ हामीलाई पनि महसुस भएको छ।
2: तपाईँ अहिले कृषि विभागको चाहिँ महानिर्देशक हुँदै गर्दा यसभन्दा अगाडि विगतको कुरा गर्ने हो भने मन्त्रालयमा पनि बसेर काम गरेको चाहिँ अनुभव छ। धानको उत्पादन बढाउनु पर्छ भनेर हामी निकायमा बस्ने व्यक्तिहरू जो तपाईँहरू जस्तै हुनुहुन्छ उहाँहरूले भन्ने पनि गर्नुहुन्छ, तर जुन बेला त्यो समय आउँछ अवस्था आउँछ तर चाहिँ गर्न सकिएन भन्ने गुनासो पनि रहन्छ। यहाँनिर कमजोरी कहाँ रहेछ?
3: केही कमजोरीहरू छन् त्यो स्वीकार्नुपर्छ, त्यो स्वीकारियो भने हामीलाई सहज हुन्छ। किनभने ठिक हो, मैले अघि भने कृषि क्षेत्र एकदमै ब्रोड छ अनि त्यसको लागि चाहिँ तोकिएको डेडिकेटेड संरचनाहरू हुन नसक्दाखेरि मैले भने अब धानको लागि एउटा डेडिकेटेड निकाय भइदिएको भयो उसले वर्षभरि त्यसको प्लानिङ गर्न सक्थ्यो। अब मन्त्रालय विभाग एउटा अनि क्रस कटिङ रूपमा धान सहित अन्य सबै खाद्यान्न बाली तेलहन दलहनदेखि लिएर जैविक विविधता हेर्ने एउटा निकायले पर्याप्त समय चाहिँ धानकै लागि मात्रै त्यसको फोकस गर्न नसक्दाखेरि यहाँले भन्नुभयो जस्तो अरू बेला चाहिँ अब गर्नुपर्छ भन्ने तर विभिन्न कारणले गर्न सकिएन भन्ने अवस्थाहरू चाहिँ अन्तिममा सिर्जना भएको त्यस्तो बाहिर पनि देखिएको हामीले पनि लगाएको छ। त्यसको लागि चाहिँ अलिकति समयदेखि नै प्लानिङ गर्ने, जस्तो उदाहरणको लागि हामीले नेपालमा नै उत्पादन भएको हाइब्रिड बिउ हामीले अहिले यो चालु धान सिजनमा नै उपलब्ध गराउन सक्नको लागि त हामीले 3-4 महिना अगाडिदेखि नै हाम्रो निकायले प्रयास गर्नुपर्थ्यो। अब न्यूनतम समर्थन मूल्य तोक्नेदेखि लिएर त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि हाम्रा सरकारी निकाय त्यसपछि अरू सम्बद्ध सरकारकै अरू निकाय र 3-4 तह सरकारको बीचमा समन्वयको लागि पनि हामीले अलि अगाडि नै प्रयासहरू हुनुपर्ने हो। तर हामीले के भने अब यो हरेक समय चाहिँ नयाँ नयाँ विषयहरूमा फोकस भइरहने, अब मैले तपाईँ अहिले धानको कुरा गर्दै गर्दा अहिले हामी सँगसँगै उखुको भुक्तानीको कुरा पनि सँगै गरिरहेका छौँ, बिमाको बाँकी भुक्तानीको कुराहरूदेखि लिएर अरू धेरै बजारका कुराहरू सबैहरू जोडेर आउँदाखेरि चाहिँ एउटा निश्चित बाली वा वस्तुमा फोकस हुन नसक्दाखेरि चाहिँ यहाँले भन्नुभयो जस्तो पर्याप्त तयारी चाहिँ अलिकति हुनै नसकेको हुन नसकेको कुरामा साँचो नै हो। त्यसलाई चाहिँ क्रमशः हामीले सुधार्दै लगेका छौँ, जस्तो बिउको उपलब्धको लागि हामीले डिजिटल प्रविधि पनि शुरू गर्यौँ, डेसिस शुरू गरेका छौँ, न्यूनतम समर्थन मूल्य हामीले समयमै तोक्न चाहिँ शुरू गर्यौँ, बाली लगाउनु पूर्व नै जस्तो हामीले निर्देशिका नै बनाएर त्यो तोक्यौँ,
2: पालीदेखि
3: अहिले हामीले बाली लगाउनु पूर्व नै मूल्य तोकेका छौँ तर स्टिल हामीले तोकेको खरिद मूल्यमा अथवा त्यो न्यूनतम समर्थन मूल्यमा खास गरी निजी क्षेत्रबाट चाहिँ व्यापारीहरूबाट खरिद गर्दाखेरि विभिन्न ठाउँमा समस्याहरू आयो, कम मूल्यमा मात्रै खरिद भयो भन्ने गुनासो पनि आछ। यद्यपि हामी त्यसलाई हाम्रो संयन्त्रबाट सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ तर यहाँले भनेको कुरा के कुरामा एग्री हो भने अलिक पर्याप्त समय फोकस संरचना बजेट दिन नसक्दाखेरि चाहिँ जुन प्लानिङ एकदम प्लानिङ योजनाबद्ध हिसाबले एउटा निश्चित बालीको उत्पादकत्वमा लाग्नुपर्ने थियो त्यो चाहिँ हुन नसकिरहेको देखिन्छ।
2: अघिल्लो वर्षको कुरा गर्ने हो भने अहिलेसम्मकै सर्वाधिक धान उत्पादन हुँदाखेरि झण्डै 59-60 लाख मेट्रिक टन हाराहारीमा पुग्यौं, तर पोहोर चाहिँ धानको उत्पादन घट्यो। यसपालि त्यसै गरी उत्पादन घट्न नदिन पोहोरदेखि नै तपाईँहरूले तयारी गर्नुपर्थ्यो, किसानलाई चाहिँ त्यसै अनुसार सेवा सुविधा दिनुपर्थ्यो, सेवा सुविधाको पहुँच पुर्याउनु पर्थ्यो, तर अहिले पनि किसानहरू चाहिँ आकाश हेरेर त्यसै गरी सरकारले कहिले मल दिन्छ भनेर कुरेर बस्नुपर्ने बाध्यता छ। किसानको पीडा दुख्छ कि दुख्दैन उसो भने?
3: एकदमै दुख्छ। हामी त अब किसानकै कल्याणको लागि भनेर स्थापना भएको निकाय हो, हाम्रो त मेजर कामै किसान हो, हितमा लाग्ने भन्ने कुरा हो। अब यो कतिपय विषयहरू कसरी क्रस कटिङ एउटा मात्र निकाय, कृषिको ओभरअल उत्पादकत्व वृद्धि गर्ने भन्ने चाहिँ कृषिसँग जोडिएको मन्त्रालय संघीय रूपमा अथवा प्रदेशमा स्थानीय तहमा त्यो त्यसले मात्रै गर्न सक्दैन। मैले भने ल हामीले प्रयासै गरेन त भन्ने होइन, प्रयासहरू भए गत वर्षको अथवा त्योभन्दा अघिल्लो वर्षको हामीले तिता मिठा अनुभवहरू हामीले समयमा के गर्नुपर्छ, उदाहरणको लागि एउटा न्यूनतम समर्थन मूल्य चाहिँ हामीले समयमा तोकिदिनुपर्छ भन्ने त्यो एउटा प्रयास गर्यौं, तर त्यो तोकेको मूल्यमा खरिद भयो कि भएन भनेर चाहिँ त्यो खरिद गर्ने सरकारी निकाय चाहिँ अर्को मन्त्रालयमा छ, हो त्यो मन्त्रालयलाई पनि अब हामी सरकारी निकायको बीचमा अलिकति पर्याप्त समन्वयहरू र त्यसको लागि आवश्यक
2: उद्योग मन्त्रालय भन्न पनि सकिन्छ
3: ठिकै छ, जो सरकारकै अर्को निकाय हो त्यसमा चाहिँ अलिक समन्वय पर्याप्त समन्वय हामीले गर्न सकिरहेको छैनौँ। त्यो गर्दाखेरि चाहिँ त्यसको लागि त्यहाँ पनि थप बजेट विनियोजनको कुरा हुन सक्ला, त्यसपछि सिँचाइको कुराहरू गर्नुभयो होइन, अहिले पनि अब मौसमी सिँचाइ भन्नुभयो ठिक छ, करिब करिब हामी 40% हाराहारीमा चाहिँ हाम्रो इयर राउन्ड वर्षैभरि सिँचाइ हुन्छ, बाँकी चाहिँ हाम्रो केही हाम्रा यो भूमिगत सिंचाई योजनाहरूले यो हामी डिप ट्युबवेलहरू भन्छौँ यस्तो बोरिङ
2: 63% हाराहारीमा सिंचाईको पहुँच छ भन्नु होला
3: त्यो छ होइन। अब अहिले हामी सिंचाई विभागसँग कृषि विभागले के चाहिँ समन्वय गर्यो भने गत वर्षको अनुभव विगतको अनुभवले के सिक्यो त अथवा के गर्यो भन्ने सन्दर्भमा चाहिँ गत वर्ष मधेसमा जुन सुक्खा सभा भयो त्यसमा एउटा कार्यदल बन्यो यहाँहरूलाई पनि थाहा छ त्यो त्यो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय तत्कालीन त्यो मन्त्रालयको सहसचिवको संयोजकमा एउटा कार्यदल बन्यो त्यसमा हाम्रो मन्त्रालयको तर्फबाट कृषि तत्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्रालय तर्फबाट म आफै पनि त्यसको सदस्य रहेँ र हामीले त्यहाँ धेरै रिकमेन्डेसनहरू पनि गऱ्यौँ त्यसमा चाहिँ खास गरी सिंचाई विभागसँग जोडेको एउटा उहाँहरूको जुन सिंचाई आयोजनाहरू अनगोइङ छ त्यो कम्प्लिट भएको छैन वर्षौंदेखि समय सीमा नाघिसकेको छ त्यसलाई कम्प्लिट गर्ने त्यो अहिले अनगोइङ आयोजनाहरू कम्प्लिट हुने बित्तिकै मलाई लाग्छ हामी 70% हाराहारीमा सिंचाई सुविधाहरू पुग्छ इयर राउन्ड तर त्यो नपुगुन्जेलसम्मको लागि पनि कमसेकम जे जे आयोजनाहरू अहिले चलिरहेका छन् त्यसको चाहिँ अब यो नालाहरू मर्मत गर्नेदेखि लिएर सानो सानो कारणले गर्दाखेरि जुन रोकिएका छन् त्यसलाई चाहिँ सुचारू गर्नको लागि हामीले त्यो समन्वय गरेका छौँ अहिले अलिकति जति रोपाईँहरू भएको छ नि अहिले चाहिँ मलाई लाग्छ यो सतह सिंचाई र अरू हाम्रा साना सिंचाईहरू त्यसपछि भूमिगत सिंचाईको आधारमा भएकाहरू त्यसैले यसरी गत वर्षहरूको अनुभवले हामीले सुरुमै मूल्य तोक्ने र त्यसलाई कार्यान्वयनमा सजग देखाएको छौँ बिउको उपलब्धतामा अलिअलि प्रयास थप भएको छ सिंचाईलाई सिंचाई विभागसँगको समन्वयमा अलिकति त्यसको दायरा विस्तार गर्न मर्मतलाई ढिलो गर्नलाई समन्वय गरेका छौँ तर यद्यपि यहाँले भन्नुभयो जस्तो समयमै रासायनिक मलको उपलब्धता अलि यो अब अहिले पछिल्लो समयको जियो पोलिटिकल सिचुएसन लगायतले पनि हाम्रो मन्त्रालयको अथक प्रयास भइरहेको पनि छ यद्यपि मलको हामीसँग पर्याप्त अब भने जति नपाए पनि तर त्यस्तो अभाव रहेको अवस्थाहरू त होइन यो यहाँले बुझ्नुभएकै छ मलको वितरणलाई चुस्त बनाउनको लागि कार्य निर्देशिकामा संशोधन गर्नेदेखि लिएर हामीले हरेक प्रदेशमा यहाँ संघमा फोकल पोइन्ट तोकेर जुन सहकारीले मल लानुहुन्छ त्यहाँबाट किसानले लगेको सुनिश्चित गर्न र त्यसलाई चाहिँ समयमै डेलिभरी खास गरी सहकारीले लगेर राख्ने अनि लामो समय बिक्री नगर्ने त्यस्तो त्यस्ता समस्याहरू पनि सम्बोधनको प्रयासहरू भएको छन्
4: केही प्रयासहरू
3: अनलाइन पद्धतिको विकास पनि मलमा बिउमा सिंचाई हाम्रो उत्पादनकारी मेजर अवयवहरूमा कामहरू भएको छ तर स्टिल हामीलाई लागेको थियो यो न्यूनतम समर्थन मूल्यको कारणै यदि हाम्रो प्रभावकारी भयो भने यसले चाहिँ किसानलाई ड्राइभ गर्छ र बाँकी मल बिउ र सिंचाई उपलब्ध गराउनु त राज्यको दायित्व नै हो त्यसमा चाहिँ विगतको अनुभवहरू पाठ हामीले सिकेकै छौँ केही प्रयास अगाडि बढेको पनि छ यद्यपि किसानहरूले भन्नुभयो जस्तो सबै कुराहरू अहिले तुरुन्तै भइ नसकेको कारणले गर्दाखेरि अब गत वर्षहरूको अनुभवबाट कामहरू भएन कि भन्ने लागेको हुन्छ तर त्यस्तो होइन केही यहाँहरू देख्नु भएको छ बिउको उपलब्धता मैले अघि भने सिंचाईमा केही न केही यसपटक गत वर्षभन्दा फरक हुन्छ र पनि केही मनसुनमा भर पर्नुपर्ने कुराहरू त्यो आफ्नो ठाउँमा छन् तर बाँकीहरू हाम्रो केही साना सिंचाई केही हाम्रो भूमिगत सिंचाई डिप ट्युबवेलहरूको सालो ट्युबवेलहरूबाटको पनि हामीले थप प्रबन्धहरू गरेको छ सँगै तिनै तहको सरकारको समन्वयमा अब यसरी अब समग्र रूपमा चाहिँ यो उत्पादन फ्याक्टर अफ प्रोडक्सन भन्छौँ यी सबै आयाममा कामहरू गरेका छौँ बिमालाई प्रबन्धन गर्ने भोलि त्यो क्षति भयो भने त्यसको चाहिँ राहत क्षतिपूर्तिको लागि पनि तीन तहको समन्वयमा प्रयासहरू भइरहेको छ
4: कुराकानीमा हुनुहुन्छ कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेल हामी धानको उत्पादन यसको चाहिँ अर्थतन्त्र र सरकारले अहिले के गर्दैछ भन्ने विषयमा कुराकानी जोडिरहेका छौं पोहोर मधेस प्रदेश सुक्खा खडेरीले आक्रान्त थियो र सरकारले केही व्यवस्था गर्यो भनेर तपाईँले जोड्नुभयो मनसून अहिले पनि अनुकूल हुँदैन भनेर पूर्वानुमान चाहिँ गरिएको छ हालै यो हप्ता चाहिँ पानी चाहिँ पर्यो तर यतिले मात्रै पर्याप्त हुँदैन होला अनुकूलनताका लागि किसानलाई अझै सहजताका लागि तपाईँहरूले हामीले भन्ने गरेको तथ्य तथ्याङ्कलाई हेर्ने हो भने 13 लाख हेक्टर भन्दा बढी क्षेत्रफलमै रोपाई हुनका लागि अब के हुन्छ
3: यो गत वर्षकै अनुभवको आधारमा अहिले पनि हाम्रो मौसम पूर्वानुमान सम्बन्धी जुन विवरणहरू आयो त्यसलाई आधार मानेर एउटा चाहिँ अलिअलि समय अगाडिदेखि नै हामीले स्थानीय तह प्रदेशहरूले पनि आफ्नो हिसाबले गर्नुभएको छ तर संघीय रूपमा पनि हामीले यो वर्ष अलिकति मनसुन ढिला हुन्छ समयमा पर्याप्त पानी नपर्न सक्छ सुक्खा रहन सक्छ त्यस कारणले गर्दाखेरि सुक्खा सहन सक्ने जातहरू छन् अथवा अगाडि वा पछाडि लाउन सक्ने त्यस्ता जातहरू विकास भएका छन् नाकबाट त्यसमा सिफ्ट हुन वा अरू वैकल्पिक बाली जुन चाहिँ त्यत्तिकै प्रफिटेबल हुने बालीहरूमा जानको लागि हामीले तीन तहको सरकारले आफ्नो हिसाबले अनुरोध पनि गरेका छौँ र अब अनुकूलता अब त्यसको बावजुद अब धान चाहिँ मैले सांस्कृतिक महत्व छ त्यसको होइन सामाजिक महत्व छ त्यस हिसाबले पनि हाम्रो किसानहरू चाहिँ धानको विकल्पमा चाहिँ अहिले तत्काल गइहाल्ने अवस्थामा हामीले एकदमै कम पाछौँ केही व्यावसायिकहरू तत्काल अर्को विकल्प भएकोहरूमा हो धेरै चाहिँ यसको चाहिँ विकल्पमा जान नचाहनु भएको सन्दर्भमा चाहिँ हामीले के गरेका छौँ यसलाई अनुकूलताको लागि अलिकति प्रविधिमै जोड गर्ने हो यसको लागि अब सुक्खा सिरिजका हाम्रा धानहरू छन् त्यसलाई चाहिँ प्रवर्धन गरेका छौँ त्यसमा केही प्रदेशहरूले अलिकति सहजता अथवा अनुदानका कार्यक्रमहरू पनि राख्ने राखेको हामीले बुझेका छौँ संघीय सरकार तर्फबाट चाहिँ त्यस्ता वैकल्पिक गालीमा जाने र अनुकूलताका प्रविधिहरू के हुनसक्छ भने जिरो टिलेज अथवा चाहिँ न्यून खनजोतको विधिहरू अप्नाउन सक्छ जसले चाहिँ पानी कम लाग्छ यस्ता कुराहरूदेखि लिएर अब हामीले अहिले यसै आर्थिक वर्षबाट अस्ति केही दिन अगाडि हामीले एउटा प्रोजेक्ट पनि लन्च गर्यौं।
4: तपाईँहरूले परियोजना चाहिँ जुन अब कार्यान्वयनमा लैजाने चरणमा हुनुहुन्छ, यसबारे हामी पछि पनि कुराकानी जोडाउँला। तपाईँले जुन सुक्खा सिरिजका चाहिँ जाँतहरू भनेर भन्नुभयो, हामी असार पन्ध्र कटिसकेको अवस्था छ, अलिकति किसानले पनि बेलैमा चाहिँ सजगता अपनाउनु पर्ने जस्ता कुराहरू रहेछन् भन्ने चाहिँ मैले यो कुराकानीबाट चाहिँ बुझ्न सक्छु। यो कमजोरी अथवा यो ग्याप कहाँनिर रहिरहेको छ? विगतमा हामीले समस्या चाहिँ भोग्ने, तर जहाँनिर अप्ठ्यारो परिहाल्छ अनि मात्रै यो हो विकल्प भनेर चाहिँ यो कुरा चर्चा हुने गर्छ।
3: गत साल चाहिँ हामीले अलिकति ढिलो गरी नै त्यो विकल्पहरूको बारेमा आम किसानहरूलाई जानकारी गराएको अवस्था हो भने, यो पटक चाहिँ हामीले यो धान लगाउनु पूर्व नै हामीले किसानहरूलाई अलर्ट गरेका छौँ। प्रदेश स्थानीय तह पनि आफ्नो किसिमले यसको सुसूचित गर्नु भएको छ, किनभने अब यो मौसमको सम्बन्धी विवरणहरू चाहिँ धेरै अगाडिदेखि नै यस पटक अलिकति कम पानी पर्ने अथवा फ्ल्यास फ्लड अलि परेको ठाउँमा धेरै बढी पानी पर्ने र समग्रमा चाहिँ विगतको वर्षभन्दा कम पानी पर्ने भनिसकेपछि त्यही अनुसार तयारी गर्न आवश्यक तयारीका विकल्पहरू स्थानीय तहका फरक छन्, प्रदेशका आफ्नो होइन जिल्ला विशेषका फरक फरक छन् नि। त्यस कारण चाहिँ त्यो जे प्रविधिहरू त्यहाँ उपलब्ध छ, अब यदि धानको मै जाने हो भने पनि हामीले सुक्खा सहन सक्ने वा पछि कुनै बेला डुबान पनि हुनसक्छ, डुबान सहन पनि सक्नेछ। त्यो चाहिँ मौसमको अब स्थानीय तह वाइज पनि अझ अहिले हामीसँग त्यस्ता मौसम सम्बन्धी विवरणहरू छन् जुन हामीले संघीय रूपमा दिनेलाई प्रदेशले कस्टमाइज गरेर स्थानीय तह अथवा आफ्नो जिल्ला विशेषका सूचनाहरू पनि सँगै त्यहाँ दिएको छ। त्यसको आधारमा त्यो जिल्लाको लागि कुन जात वा अर्को कुन वैकल्पिक बाली हुनसक्छ भन्ने कुराहरू सूचना प्रवाह भएको छ। गत वर्षभन्दा अलिक फरक किसिमले समयमै भएको छ। यद्यपि धानमै बस्न चाहनु भनेको हकमा चाहिँ ती जातहरू लगाउने सुक्खा सहने सुक्खा वा डुबान कुन हुनसक्छ त्यसको विश्लेषणको आधारमा त्यो लगाउने र त्यसलाई चाहिँ अरू थप प्रवर्धनका कार्यक्रमहरू बिउको उपलब्धमा सहजीकरण गर्ने देखि लिएर अब अनुकूलनका विधिहरू अब अवलम्बन गर्ने।
4: त्यसो भए यस वर्ष सम्पूर्ण जति क्षेत्रफल छ धान रोपाईको 13 लाख हेक्टर भन्दा बढी क्षेत्रफल रोपाई सम्भव होला
3: यस वर्ष? हाम्रो प्रयास चाहिँ गत वर्षकै अनुभवको आधारमा गत वर्ष मध्य प्रदेशमा अलिकति यही ढिलो गरी मनसुन अलिक पछि त मनसुन पनि त्यहाँ प्राप्त भयो, त्यसको बावजुद करिब करिब 94% हाराहारीमा गत वर्ष पनि रोपाई भएको थियो। समग्रमा मधेसमा अलिकति 89% हाराहारीमा भएको थियो जस्तो लाग्छ। र यस वर्ष चाहिँ अहिले केही भन्यो भने गत वर्षकै प्रतिवेदनहरूकै समेतको आधारमा त्यहाँ वैकल्पिक सिंचाइका व्यवस्थाहरू पनि भएको छन्। केही स्यालो ट्युबवेलहरूको कार्यक्रमहरू गत वर्ष नै पनि भयो, केही डिप ट्युबवेलहरू हाम्रो कार्यक्रमहरू जस्तो हाम्रो नक्टा चिजमा एउटा कार्यालय छ त्यसले पनि मधेस फोकस गरेर डिप ट्युबवेलहरूको कार्यक्रमहरू सँगै लगेको छ। अरू साना सिंचाई कार्यक्रमहरू र महत्वपूर्ण रूपमा चाहिँ अहिले यो जुन सतह सिंचाई आयोजनाहरू छन् त्यसको चाहिँ मर्मत लगायतका जुन अथवा सानसानो समस्याको कारणले गर्दा यो बेलामा नचल्ने जुन समस्या छ त्यो चाहिँ सम्बोधन गर्न हामीले सिंचाई विभाग जलस्रोत तथा सिंचाई विभागसँग समन्वय गरेका छौँ। त्यसले पनि एउटा हामीले आशा के जगाएको छ भने यसपटक चाहिँ अलिकति सुक्खा हुनसक्छ पार्सियल्ली, तर त्यसको बावजुद पनि केही वैकल्पिक विधि अथवा प्रविधिहरू अप्नाएर र केही सिंचाईका अन्य वैकल्पिक व्यवस्थाहरू मार्फत चाहिँ गत वर्षको भन्दा रोपाई हुने क्षेत्रफल वृद्धि हुन्छ भन्ने अपेक्षा गरेका छौँ।
4: भनेपछि बढ्छ, बढ्यो भने खाद्य सुरक्षामा चाहिँ कस्तो प्रभाव पार्छ? यदि बढ्न सकेन भने त्यसको असर अहिले र दीर्घकालीन कहाँनिर ठोकिन्छ?
3: हजुर, यो त अब धानको रोपाई हुने क्षेत्रफलसँग यसको उत्पादन प्रत्यक्ष रूपमा जोडिनु भयो र धानको उत्पादन चाहिँ खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिनु भयो। त्यो हिसाबले त अब डाइरेक्टली कोरिलेटेड भन्छौँ नि, अब रोपाईको प्रतिशत वृद्धि भयो भने यसले उत्पादन वृद्धि भएर यद्यपि उत्पादकत्व फ्याक्टर त आफ्नो ठाउँमा छ, उत्पादकत्व त हामी हाम्रो प्रविधि समयमा उपलब्ध भएको छ, रासायनिक मलको पनि यदा कदा भने जति नपाइए पनि त्यस्तो एकदमै पुरै भयावह किसिमको अभावको स्थिति यो होइन, त्यसलाई पनि क्रमशः सुधार भएकै अवस्थामा गएको छ। त्यस कारणले मलाई लाग्छ हामी खाद्य सुरक्षा सुदृढ गर्ने हिसाबले नै अगाडि बढ्छौँ। क्षेत्रफल रोपाई हुने क्षेत्रफल उल्लेख्य नै हुन्छ, गत वर्षको भन्दा घट्दैन, वृद्धि नै हुन्छ र उत्पादकत्व चाहिँ हाम्रो गत वर्षभन्दा बढी हुन्छ भने, किनभने अलिकति धानमा हाम्रो आफ्नै स्वदेशी हाइब्रिड पनि र केही अझै बाहिरबाट आयात गरिएको भए पनि हाइब्रिड बिउको चाहिँ इन्टरभेन्सन बढेर गएको छ। त्यस हिसाबले उत्पादकत्व वृद्धि गर्छ, वृद्धि हुन्छ, क्षेत्रफललाई चाहिँ हामीले अब नघटोस् भने अब हरेक वर्ष हाम्रो केही क्षेत्रफल घट्दै गइरहेको छ।
4: यसको कारण पनि बताउनु होला, के छ कारण?
3: हो अब यो त घटेरीकरण नै एउटा मेजर समस्या हो होइन, र कतिपय चाहिँ यो स्थानीय तहमा जग्गाको जमिनको वर्गीकरणसँग जोडिएको विषय छ, कृषि क्षेत्र र गैर कृषि क्षेत्र भन्ने। अब कृषि क्षेत्रमा वर्गीकरण गर्दाखेरि त्यसका केही त्यसका प्रभावहरू हुने रहेछन्, जसको कारणले गर्दाखेरि उहाँले त्यसलाई कृषि क्षेत्रको रूपमा वर्गीकरण नगर्ने वा कृषि अब त्यस हिसाबले कृषि कर्म पनि कम गर्ने होइन। अब अर्को समग्र रूपमा देशकै समस्या गर्नु भनेको बाँझो रहने प्रवृत्ति, युवाहरू त्यो नरहने र केही अब अन्य वन्यजन्तु लगायतको प्रकोप पनि धेरै फ्याक्टरहरू छन्। र अघि यहाँले भन्नुभएको छ केही चाहिँ समयमा हामीले गुणस्तरीय बिउ सिँचाइको अभाव र मलको उपग्रह पनि कहीँ कहीँ जोडिन्छ, त्यस हिसाबले हामी सकेसम्म यो धानको क्षेत्रफल चाहिँ उल्लेख्य नगर्ने अवस्थामा उत्पादकत्व चाहिँ हाम्रो वृद्धि हुन्छ। उत्पादकत्व वृद्धि गर्नको लागि चाहिँ प्रविधिमा हामीले जोड़ दिएका छौँ, सिंचाई पूर्व सिंचाईको लागि पनि अलिकति सिंचाई विभागसँग समन्वय भएको छ, रासायनिक मलमा मिश्रित किसिमको छ, यसपालि हामीसँग केही मौजदातहरू अलरेडी रहेको छ, केही मल आउने क्रममा रहेको छ, त्यसले गर्दा अहिले हामी ठ्याक्कै अब यो अब औपचारिक रूपमा त असार पन्ध्रबाट शुरू गर्छौँ, मेन मधेसमा हो, मधेसमा चाहिँ हाम्रो अहिले बेला हुँदैछ रोपाई हुने र अहिले यो हप्ता अलिकति राम्रै पानी पर्ने भनिएको छ, यद्यपि यो मौसमी बाहेक अन्य हाम्रो यो सतह सिंचाईबाट पनि धेरै उल्लेख्य हाम्रो रोपाईहरू चाहिँ हुन्छ, त्यस कारणले पनि हामी अपेक्षा गर्छौँ रोपाईको क्षेत्रफल गत वर्षभन्दा वृद्धि हुन्छ, उत्पादकत्व पनि हामी गत वर्षभन्दा केही निकै बढ्यो, गत वर्ष हामी 4.19 मेट्रिक टन प्रति हेक्टर छ, त्यसमा थोरै 0.1 भए पनि वृद्धि हुन सक्यो भने पनि यसले खाद्य सुरक्षालाई सकारात्मक हिसाबले योगदान गर्छ।
4: सञ्जेलज्यू, यसपालि चाहिँ धानको उत्पादन बढ़ला कि नबढ़ला अथवा पोहोर भन्दा पनि घट्ला त?
3: यो यसका धेरै डाइमेन्सनहरू छन्, एउटा फ्याक्टर त रोपाई नै भयो, यदि हामीले अहिले अनुमान गरे जस्तो गत वर्षको हारारी वा त्योभन्दा केही बढी रोपाई हुन्छ भन्ने अनुमान जुन छ त्यस हिसाबले उत्पादकत्व हामी वृद्धि गर्यो किनभने त्यहाँ हाइब्रिडको इन्टरभेन्सन भएको छ र प्रविधिका अरू आयाममा हामीले काम गरेका छौँ र सिंचाईका केही नयाँ क्षेत्रहरू पहिचान गरेर सिंचाई विभागसँग समन्वयमा हाम्रो सतह आयोजनाहरूलाई पनि त्यसलाई त्यसको उपयोगमा बढी जोड गरेका छौँ भनेपछि रासायनिक मलको मिश्रित उपलब्ध छ र यसलाई चाहिँ हामी सुधार गर्ने क्रममा रहेका छौँ, नयाँ अब मलहरू प्राप्त भइरहेको छन्, जी2जीको क्रममा पनि भारतसँग प्रक्रिया अगाडि बढ़िरहेको छ, अब अहिले अब शुरू हुँदैछ, पछि टप ड्रेसिङको बेलासम्म हाम्रो रासायनिक मलको उपलब्धता र प्रविधिको अरू इन्टरभेन्सन पनि हामीले समयमै लिएको हुनाले केही अरू फ्याक्टरहरू अपवादको रूपमा केही त्यस्ता नेगेटिभ फ्याक्टरहरू आएनन् भने चाहिँ उत्पादन वृद्धि हुने नै अपेक्षा छ हाम्रो।
4: भनेको अर्थशास्त्रको चाहिँ एउटा सिद्धान्त, अरू कुरा चाहिँ यथावत रहेमा यसपालि पनि धानको उत्पादन हामी बढ़ाउन सक्छौ भन्ने तपाईँको बुझाइ।
3: त्यसमा हाम्रो तर्क भनेको हामी उत्पादकत्व वृद्धि गर्छौं, क्षेत्रफल धेरै हाम्रो कमान्ड बसमा छैन, हाम्रो मन्त्रालयको मात्रै बसमा छैन, किनभने मैले अघि भनेको कारणले गर्दाखेरि जमिन बाँझो रहने वा स्विफ्ट हुने पनि छ, धानबाट अरू कमर्सियलमा जाने पनि छ, त्यसलाई पनि हाम्रो हुन सक्दैन, त्यसकारण उत्पादकको त मैले भने 0.1 उत्पादकको त वृद्धि गर्न सक्यो भने यहाँले अघि भन्नुभयो 14 लाख करिब करिब जुन हेक्टर छ त्यसमा चाहिँ 0.1 गर्नुहोस् होइन, त्यसले चाहिँ हाम्रो 2-3 लाख टन त्यसैले आउँछ, भनेपछि उत्पादकको त वृद्धिमा यो मलको सिंचाईको अनि बिउको मेन रोल छ, बिउमा हामी धेरै हदसम्म अगाडि हाम्रो आफ्नै हाइब्रिडको पनि स्थानीय तहसम्म पुर्याउन धेरै प्रयासहरू भएको छन्, हाइब्रिडको लगाइने दर बढेर गएको छ, रासायनिक मलको फेरि पनि दोहोऱ्याएँ मिश्रित किसिमको छ, त्यति भयावह किसिमको अभाव छैन यसलाई चाहिँ, र यसको चाहिँ वितरणमा हामी थप प्रयासहरू गरिरहेका छौँ, सिंचाईको हकमा पनि मौसमी सिंचाई आफ्नो ठाउँमा छ, हाम्रो आफ्नो तर्फबाट अलरेडी भएको इयर राउन्ड सिंचाईका जुन छन् नि भूमिगतदेखि लिएर सतह सिंचाई आयोजनाहरूलाई फुल फ्लेगमा चलाउन त्यो फुल क्यापासिटीमा चलाउनको लागि पनि समानात्मक कामहरू भएको हुनाले उत्पादकत्व वृद्धि हुने नै अपेक्षा हुन्छ।
5: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
6: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
6: प्राविधिक शिक्षा आजको आवश्यकता।
7: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा संचालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
6: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
7: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
6: फोन 01-5121-5200 97418-2096।
7: वेबसाइट www.nec.edu.np।

0: ठाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। मुख्य बाली धान खेतीमा किसानले भोगिरहेका समस्या र सरकारले गरिरहेका कामबारे आजको कुराकानीमा हुनुहुन्छ कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल। वार्षिक झण्डै 70 लाख मेट्रिक टन धान उत्पादन गर्न सके आत्मनिर्भरको अवस्था हुन्छ। त्यस अनुसार अझै पनि 10 देखि 12 लाख मेट्रिक टन अपुग्छ तर उत्पादन बढ़ाउने सरकारी प्रयास कमजोर छ। धानको यो तथ्य तथ्याङ्क सरकारले कसरी निर्धारण गर्छ? फेरि महानिर्देशक सञ्जेल,
2: यसको हिसाब चाहिँ हामी नेपालमा एउटा जुन जनसंख्या छ त्यसलाई चाहिँ प्रति व्यक्ति प्रति वर्ष एउटा प्रयोग गर्ने एउटा एकजना व्यक्तिलाई एक वर्षमा 121 केजी होइन आवश्यक पर्छ भन्ने त्यो रेकमेन्डेशन छ। त्यसकै आधारमा हामीले प्रक्षेपण गर्ने हो। त्यस हिसाबले हामी जुन जनसंख्यासँग मल्टिप्लाई गरेर करिब 70 लाखको आरआरीमा आवश्यक पर्छ भन्ने हो। यद्यपि हाम्रो अहिले कन्जम्सनको प्याटर्न अथवा उपभोग गरिरहेको अवस्था हेर्ने हो भने त्योभन्दा बढी छ। हाम्रो अहिले केही अध्ययनहरूले देखाएको छ 132 केजी प्रति व्यक्ति प्रति वर्षसम्म रहेको भयो। एउटा कारण चाहिँ हामीले यो खाद्य सुरक्षाको सन्दर्भमा धानमा अलिक बढी धान चामलमा बढी निर्भरता भयो। अरू पनि वैकल्पिक छ, हामीले कोदोलाई जोड्ने हो, मकैलाई जोड्ने हो, फाइबर लगायतका अन्य हाम्रा खाद्यान्न बाली छन् नि, ती सबैको उचित सम्मिश्रण गरेर उपभोग गर्ने अवस्था हुने हो भने हामीलाई समग्रमा त हामी 10-15 लाख टन एक्सेसै हुन्छ। धान गहुँ मकै सबै जोड्ने हो भने, यद्यपि अब गहुँको इन्डस्ट्रियल युजको लागि इम्पोर्ट भएको पनि देखिन्छ। त्यस कारणले चाहिँ अब यो उपयोगको जुन प्याटर्न छ यो पनि एउटा इम्पोर्ट बढाउनको लागि अब जुन यहाँले अब सोध्नु भएको छैन सोध्नु होला, यता उत्पादन पनि एक किसिमले बढ़िरहेको देखिन्छ होइन, आयात पनि बढ़ेको देखिन्छ भन्ने कुरा त्यो चाहिँ यहाँनिर पनि अलिकति मेल खान्छ। हाम्रो हामीलाई जुन जति चामल भए पुग्थ्यो त्योभन्दा बढी प्रति व्यक्ति युज गरिरहेछौ कि भन्ने, त्यसलाई ब्यालेन्स अन्य खाद्यान्नले जुन जस्तो धानको तुलनामा तपाईँले कोदो फापरको तुलना गर्नु भने त्यहाँ न्युट्रिसन भ्यालु पनि राम्रो छ होइन, त्यसमा दिने अरू धेरै न्युट्रिएन्ट त्यो तत्त्वहरू चाहिँ क्यालोरीको हिसाबले पनि र अरू रोगसँग जोडिएको विषयहरू समेतलाई हेर्दाखेरि न्युट्रिएन्ट ब्यालेन्सको हिसाबले अन्य बाली प्रयोग गर्दाखेरि राम्रो हुने हो। तर हाम्रो अलिकति सहजताको हिसाबले पकाउन सजिलो विभिन्न कारणले गर्दाखेरि यो खाने बानीमा जुन आएको परिवर्तन छ, अलि मसिनो बासनादारतिरको हाम्रो लगाव छ, त्यो सबैको कारणले गर्दाखेरि पनि अलिकति इम्पोर्ट पनि बढेको अवस्था छ। तर हामीले यो अघि हामीले चर्चा गरे जस्तो धेरै कुराहरू सबका अलावा उत्पादकता वृद्धि गर्ने एउटा हो, तर खाने बानीमा पनि अलिकति परिवर्तन ल्याउन सक्यौँ भने त्यसले पनि हाम्रो खाद्य सुरक्षामा चाहिँ योगदान गर्छ।
1: खाने बानीमा परिवर्तन ल्याउन उपभोक्ता आफै सचेत हुने हो कि निकायहरूले पनि त्यो एउटा पाटोमा चाहिँ काम गर्नु पर्थ्यो त?
2: एकदमै यो समग्रमा त सरकारको दायित्व हुँदै हो, त्यसबाट त सरकार पन्छिने भन्ने कुरै हुँदैन, त्यो गरेको पनि छ। हामीले विभिन्न निकायमा एकसाथ चाहिँ भात खाउँ, एकसाथ चाहिँ रोटी वा अन्य वैकल्पिक खाद्यान्न प्रयोग गरौं भनेर क्याम्पेनिङ पनि विभिन्न समयमा गर्यौं। अहिले पनि स्थानीय तह प्रदेशहरूले हाम्रा संघीय निकायहरूले गरिरहेका छौं, यद्यपि त्यो प्रयास कतिको पर्याप्त हो भन्ने कुराहरू आफ्नो ठाउँमा छ। तर अब उपभोक्ता स्वयं आम नागरिक आफै पनि सचेत हुनुपर्ने अवस्था चाहिँ हो, तर राज्यले चाहिँ यो उहाँहरूको मात्र दायित्व हो, उपभोक्ता आफै बुझेर गर्नुपर्छ भन्ने होइन। हामीले प्रयास गरि पनि रहेछौँ, केही न केही अहिले चेन्ज पनि भइरहेको छ। अहिले हेर्नु खाने बानी कमसे कम साँझको अलिक कम खाने, त्यसमा चाहिँ अलिकति चामलको हिस्सा कम गर्ने, अलिक तरकारी र फलफूलको हिस्सा बढाउने भन्ने त त्यो देखेको पनि छ नि त। त्यस हिसाबले जस्तो केही फलफूलको आयात बढेको होइन, फलफूलतिर स्विफ्ट भएको अवस्थाहरू पनि देखिन्छ। यो चाहिँ अलि अब कम्प्लेक्स डायनामिक्स छ होइन, त्यस हिसाबले अब तपाईँ फेरि के भन्नु सक्नु, अझ त्यो हो भने त धानको चामलको आयात कम हुनु पर्थ्यो भन्ने कुरा पनि छ। अब त्यो गैर खाद्यान्न प्रयोग हुने लगायतका विषयहरू पनि सँगसँगै छन्,
1: विषय जटिल छन् र जोडिएका पनि छन्। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल कुराकानीमा हुनुहुन्छ। समग्रमा खाद्य बचत खाद्य सुरक्षाका कुरा गर्ने हो भने खेर जान नदिने, धेरै नफ्याँक्ने, यस्ता कुराहरूको सचेतनाको पाटो त छँदैछ। हामी धानतर्फ नै केन्द्रित रहेर कुरा गर्दा पछिल्लो समय जलवायु परिवर्तनको निकै चर्चा हुने गर्छ। यो जलवायु परिवर्तन र हाम्रो धान उत्पादनसँग जोडेर चर्चा चाहिँ गर्नुपर्ने अवस्था किन आयो?
2: एकदमै यो महत्वपूर्ण सवाल हो होइन। अब धान उत्पादनमा अरू हाम्रा धेरै अघि हामीले चर्चा गरेको समस्याहरू छँदै थिए, रासायनिक मलको समस्या, सिँचाइ नहुने, रोग किराकादेखि यावत अरू समस्याहरू होइन, श्रमको अभाव कुराहरू त हामी गर्दै आएका थियौँ। तर अहिले पछिल्लो समय चाहिँ के भने यो जलवायु परिवर्तनको नकारात्मक प्रभावको कारणले गर्दाखेरि त्यसमा थप भयो जसको कारणले गर्दाखेरि यो विषयलाई अब हामीले अन्य विषयहरू भन्दा पनि थप महत्व दिएर चर्चामा ल्याउनु पर्ने र यसलाई सम्बोधन गर्नुपर्ने विषयको रूपमा उठान गरेको किनभने अब रासायनिक मलको त मल उपलब्ध गराएपछि समस्या समाधान भयो सिंचाईको नयाँ आयोजना वा डिप ट्युबवेल गाडेपछि त्यसले तुरन्तै सम्बोधन गर्ने भयो त्यसै गरी अन्य जुन हाम्रा बाली रोग किराहरूको भयो भने त्यसको विज्ञहरूबाट समाधान हुन सक्ने भयो तर यो जलवायु परिवर्तन कारणले जुन नकारात्मक प्रभाव छ यो चाहिँ एउटा कम्प्लेक्स छ र एउटा सानो एउटा मात्रै प्रयास हुँदैन यसमा इन्टिग्रेटेड इफोर्ट चाहिन्छ त्यस कारणले गर्दाखेरि पनि यसको महत्व बढेर गयो र यो धानबारीको हकमा झनै महत्व रह्यो किन हामीसँग एभिडेन्सै रह्यो विगतको दुई तीन वर्षको हेर्ने हो भने बेमौसमी वर्ष हामीले असोज कार्तिकमा कहिले पनि त्यस्तो किसिमको वर्षाको अनुमानै गरे हुँदैन जुन बेला हामी हार्भेस्टको बेलामा हुन्छौँ त्यो हामी 78 सालमा असोज कार्तिकोदेखि लिएर गत वर्ष पनि हामीसँग दुईपटक असोजमा कार्तिकमा दुईपटक भयो जसको कारणले गर्दाखेरि धानमा मात्रै करिब 6-7 अरब रुपियाँ लस भयो भनेपछि ठूलो सब्सटेन्सियल लस चाहिँ अब अरू बारेमा पनि छन् तर धानमा अझै बढी भयो त्यस कारणले त्यो एउटा जलवायु परिवर्तन नकारात्मक असरलाई चाहिँ न्यूनीकरण गर्न अलिक बढी चासोको रूपमा आयो त्यसको लागि चाहिँ सचेतनाले पनि धेरै हदसम्म काम गर्छ एउटा समयमै मौसमी सूचना दिन सक्यौँ भने उता एउटा चाहिँ अब यो लगाउने बेलामा दिने सूचना भयो अर्को चाहिँ काट्ने बेलामा ठुलो लस भएको छ हाम्रो त्यसलाई चाहिँ के भने मौसमी अवस्था हेरेर मात्रै कटानी गर्ने वा काटिसकेपछि त्यसलाई थन्काउने वा काट्दाखेरि पनि हार्भेस्ट गर्दाखेरि पनि के त्यसमा चाहिँ सावधानीहरू अप्नाउने भन्ने कुराहरूको पूर्व सूचनाले मात्रै पनि त्यसले ठूलो लसबाट बचाउन सकिने रहेछ त्यस कारणले गर्दाखेरि पनि यो जलवायु अनुकूलन अथवा जलवायु यो होइन जुन जलवायु संकट जुन छ नि यसको चाहिँ नकारात्मक प्रभावबाट बचाउनको लागि चाहिँ यसलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता चाहिँ अन्य बालीमा पनि छ धानमा चाहिँ अब यो महत्वपूर्ण बाली भएको हुनाले थप यसमा चाहिँ यसको औचित्य पुष्टि गर्ने भयो
3: हो तपाईँले अघि चर्चा गर्न खोज्दै हुनुहुन्थ्यो जलवायु अनुकूलनको एउटा परियोजना मैले त्यसलाई एउटा कार्यक्रमका रूपमा चाहिँ बुझेँ अबका दिनमा चाहिँ त्यस्तो अनुकूलन कार्यक्रम के हुँदैछ
2: एउटा चाहिँ अब यो अनुगुण कार्यक्रम चाहिँ छुट्टै एउटा आयोजना अथवा कार्यक्रमको रूपमा भन्दा पनि यसलाई अब हामीले नियमित यो हाम्रो होइन हाम्रो मूल कार्यक्रममै समाहित गर्नुपर्ने हो
3: धानबालीसँग सम्बन्धित हो कि अरू पनि सँगसँगै जोडिएको छ
2: यो एउटा प्रोजेक्ट चाहिँ अहिले होइन क्राफ्ट भन्छौँ हामी धानबालीमा आधारित यो जलवायु अनुकूलन सम्बन्धी एउटा आयोजना यो त निश्चित आठवटा स्थानीय तह मात्रै कार्यक्रम कार्यान्वयनमा हुन्छ तर यसले चाहिँ अब एउटा के भने एउटा मोडल जस्तो निर्धारण गर्ने हो तर यसलाई चाहिँ हामीले विभागले अब हाम्रा विभाग मात्रै होइन सबै तिनै तहका सरकारले जलवायु अनुकूलनलाई आफ्नो नियमित अभियानमा नै समावेश गर्नुपर्छ कुनै एउटा प्रोजेक्ट एक वर्ष वा निश्चित स्थानीय तहमा मात्रै गरेर हुँदैन यसले हामीले हाम्रो नियमित कार्यक्रम नियमित नीति कार्यक्रम हाम्रो संरचनाहरूमा नै यसलाई इनबिल्ट गरेर लानुपर्छ भन्ने कुरामा हामी एग्री गर्छौँ अहिले यो आयोजनाको सन्दर्भ चाहिँ जेफ भन्छौँ होइन ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटीबाट प्राप्त अनुदानलाई कार्यान्वयन गर्ने सन्दर्भमा आठवटा स्थानीय तहमा कार्यान्वयन हुने हो यसले चाहिँ त्यहाँ जलवायु अनुकूलनका केही नयाँ मोडलहरू त्यसले इस्टाब्लिस गर्छ जसलाई चाहिँ हामी अरू ठाउँमा पनि रेप्लिकेट गर्ने
3: कस्तो प्रविधि चाहिँ विस्तार हुन्छ भनेर बुझौं
2: अब जलवायु अनुकूलनमा धेरै त्यसका उपायहरू छन् होइन विकल्पहरू छन् अब एउटा भनौँ त्यस्तो अनुकूल जातहरूकै विकासको कुरा हो त्यसको लागि पनि हामी यसमा नार्कलाई अनबोर्ड गर्छौँ सम्भव भयो भने यो अघि मैले भने जस्तो इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युटबाट त्यस्ता किसिमको इराइड जम्प्लाजमको लागि ल्याउनको लागि पनि इरीलाई पनि अनबोर्ड गर्ने एउटा हुनसक्छ अर्को हामीसँग मैले अघि भने डाइरेक्ट सिरेट जमिनको तयारी नगरेको डाइरेक्ट पिउ नै छरिदिने छरुवा प्रविधि छ अर्को अल्टरनेट ड्राइङ एन्ड वेटिङ भन्छौँ होइन त्यसलाई सुक्खा गर्ने र पानी दिने त्यो अल्टरनेटली गर्ने प्रविधिहरू लगायतको अन्य धेरै अब धैजा खेतीको प्रवर्धनदेखि लिएर समग्र एउटा प्याकेजमै त्यसका विकल्पहरूको बारेमा हामी त्यसमा एउटा पाइलोटिङ जस्तो गर्छौँ त्यहाँबाट कुन चाहिँ ठाउँ कुन ठाउँको लागि त्यो हिमाल पहाड चराको लागि फरक फरक हुनसक्छ कुन विधि चाहिँ जलवायु अनुकूलित प्रविधिको रूपमा सिफारिसै गर्न सकिन्छ भन्ने कुरामा यसले एउटा पाइलोटिङको रूपमा काम गर्छ त्यसको आधारमा यसले सिफारिस गरेपछि यसलाई चाहिँ हामी देशैभर यसको अब सफलता असफलता होइन कस्तो रह्यो यसको रिजल्ट यो दुई तिन वर्ष हेरेपछि त्यसको आधारमा चाहिँ हाम्रा कार्यक्रमहरूमा यसलाई इन्भल्ट गर्ने हो
3: सञ्जेलज्यू मैले यहाँनिर एउटा चासो राखेँ जुन अहिले चाहिँ एसिया क्षेत्रको चर्चा गर्ने हो भने एलिनो प्रभाव चाहिँ भनिएको छ यसको चुनौती पनि देखिँदैछ यो हाम्रो यस्तो परियोजना कार्यक्रमहरूसँग यो विषय जोडिन्छ कि जोडिँदैन
2: यसमा जोडिन्छ यो मौसमको मौसममा हुने उतार चढावका विषयहरूलाई पनि यो आयोजनाले सम्बोधन गर्छ जस्तो अहिले तपाईँले भन्नुभयो एलिनोको प्रभावको आधारमा एकदमै सुक्खा हुन पनि सक्छ वा कुनै ठाउँमा फ्ल्यास फ्लडिङ भनेको एकदमै धेरै वर्षा हुने किसिमको अवस्था पनि हुनसक्छ भनेपछि त्यस्तो अवस्थामा कस्तो किसिमको प्रविधिहरू चाहिँ त्यो निश्चित ठाउँको लागि ठिक हुन्छ त भनेर यसले यस्तो सानो एडाप्टिभ ट्रायलहरू पर्छ।
3: भनेपछि यी सबै विषयहरूलाई चाहिँ कारक मान्ने हो भने मैले एउटा जोड्न खोजे चैते धान जुन किसानले चाहिँ हालै धेरै जसो क्षेत्रमा चाहिँ भित्र्याएर बर्खे धान बालीको चाहिँ तयारीमा हुनुहुन्छ। अघिल्लो महिना चाहिँ मरुवा रोगले चैते धान चाहिँ धेरै क्षेत्र जुन हाम्रो धादिङ चितवन तनहु गोर्खाको उदाहरण लिने हो भने नेक ब्लास्ट अथवा घाँटी मरुवा रोग अकस्मात चाहिँ देखिएको अवस्था थियो। अब यस्ता चुनौतीहरू हाम्रो बर्खे धान बालीमा पनि आउन सक्छ, यी कुराहरू जोडिएका छन्। विभागले काम गर्दैछ भनेर पनि भन्नुभयो, किसानलाई जोखिम पनि उत्तिकै छन्। अलिकति केही देखिने गरी गर्न सकिने विषय छ त यहाँ।
2: यहाँले के रोग किरा प्रकोपसँग जोडेको विषयहरू उठान गर्नुभयो। अब यो जलवायु परिवर्तनकै कारणले गर्दाखेरि केही नयाँ रोगहरू पनि आयो, हुन त यो नेक ब्लास्ट हाम्रो अलरेडी भइरहेको हो, तर के हुन्छ
3: भने चैते धानमा चाहिँ त्यसरी देखिएको थिएन भनेर कुराकानीमा भन्नुभएको छ।
2: ठिक हो, त्यसैले त यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि कुनै वर्षहरू नदेखिने, कुनै वर्ष नयाँ त्यो नयाँ लक्षणका साथ देखा पर्ने, त्यसैले यो जलवायु परिवर्तनको सन्दर्भमा थप अध्ययन आवश्यक छ भनेको। नयाँ झार, नयाँ रोग, नयाँ किराहरूको प्रकोप भइरहेछ र त्यो प्याटर्न पनि सिफ्ट भइरहेछ। जुन बेलामा त्यो बाली लगाउनु पर्ने त्यो बेलाको वेदर प्याटर्न हेरेर मात्र लगाउनु पर्छ भनेर हामीले भन्न खोजेको। अब हामीले अब महिना हेरेर भएन, जेठको अन्तिम वा असारको पहिलो हप्ता धान लगाउने भनेर भएन बर्खे धान, त्यो चाहिँ मौसमको अध्ययन गरेर त्यो हुनसक्छ सात दिन अगाडि नै सिफ्ट हुनु पनि सक्छ। त्यो हामीले अब हामी किसानहरूलाई त्यो मेसेज दिनुपर्नेछ कि दिन हेरेर होइन कि मौसमको प्याटर्न हेरेर गर्नुपर्ने। भने अब यहाँले भन्नुभयो जस्तो रोग किरादेखि र अरू समग्र जुन समस्याहरू छन् ती सबैलाई एकीकृत सम्बोधनको लागि चाहिँ विभाग नै यसको चाहिँ संयोजनको हिसाबले जिम्मेवार रहन्छ। तिनै तहको सरकारसँग बढी जिम्मेवार, अब खास गरी उत्पादनसँग जोडिएकोमा चाहिँ स्थानीय तह बढी जिम्मेवार हुन्छ, तर स्थानीय तहमा त्यो विज्ञताहरूको जस्तो नयाँ नयाँ रोगहरू देखिँदाखेरि त्यसको परीक्षण स्थानीय तहलाई नै अब उहाँहरूको क्षमता विकास गर्ने, त्यहाँ प्राविधिकहरूको व्यवस्था गर्ने र त्यहाँ आवश्यक बजेटको व्यवस्थापन गर्नेमा हाम्रो मुख्य भूमिका रहन्छ। र केही नयाँ रोग नयाँ प्रवृत्तिहरू देखियो भने त्यसको अध्ययन अनुसन्धान गर्नेमा पनि विभागले नार्कसँग मिलेर सहयोग गर्ने हो, त्यो हामीले गरिरहेका छौँ। यहाँले उदाहरण दिनुभएको छ नेक ब्लास्टको हकमा चाहिँ केही गुनासोहरू आयो, हामीले यो प्लान क्वारेन्टाइनसँग केन्द्रीय कृषि प्रयोगशाला नार्कको टिमहरूले हामीलाई जहाँ जहाँबाट समस्या अनुगमन गरेर यसरी चाहिँ यसको समाधान गर्नु होला भनेर रिकमेन्ड गरेका छौँ। त्योभन्दा पनि त्यसले पनि समाधान भएन भने चाहिँ हामी अलिअलि फरक किसिमको व्यवस्थापन गर्छौँ, तर मलाई लाग्छ अहिले त्यो लेभलको पुगेको छैन। अहिले हामीलाई रोग किराको प्रकोप अरू भन्दा पनि मेन चाहिँ चैते धानमा तोकिएको न्यूनतम समर्थन मूल्य पाउन सकिएन भन्ने गुनासो बढिरहेको छ।
3: उसो भए चैते धानमा चाहिँ किसानले समस्या भोग्नुभयो, बर्खे धानको पनि मौसमी अनुकूलता त्यति साह्रो गजब देखिएको छैन, सरकारको लक्ष्य चाहिँ धानमा चाहिँ उत्पादन बढाउने र आत्मनिर्भरताको चाहिँ नजिक पुग्ने पनि भनिएको छ। अलिकति यो कुराकानी हामीले जुन चर्चाहरू जोडिरहेका छौँ नि, यस वर्ष उत्पादन पर्याप्त होला त अघि हामीले भने जस्तै
2: सर, अब योजनाको हिसाबले त हामीले भन्यो चैते धानमा क्षेत्रफल विस्तार गर्ने हो, बर्खे धानमा उत्पादकत्व वृद्धि गर्ने हो। बर्खे धानमा हामीसँग क्षेत्रफल विस्तार गर्ने स्कोपै छैन, हामी चाहन्छौँ कमसेकम गत साल जति थियो त्यति क्षेत्रफल नघटोस् वा भएको क्षेत्रफलमा रोपाई कम नहोस्, त्यसको लागि हाम्रो प्रयास अरू अघि हामीले उत्पादनका विभिन्न आयामहरूमा विभाग र अन्य निकायको समन्वयकामा गर्ने प्रयास गरिरहेका छौँ। चैते धानको हकमा केही क्षेत्रफलको विस्तारको कार्यक्रमहरू भएको पनि छ, केही समस्याहरू न्यूनतम समर्थन मूल्य लगायतको कारणले गर्दा कहीँ कहीँ समस्याहरू आएको छ।
3: मैले भन्न धानको उत्पादनै घट्यो भने यस वर्ष हाम्रो समग्र धान उत्पादन चाहिँ बढ्ला कि नबढ्ला?
2: चैते धानमा चाहिँ अहिले उत्पादन हामी अब यसको डाटा त बिस्तारै आउँछ, तर चैते धानको उत्पादकको त हाम्रो बर्खे धानको भन्दा बढी नै हुन्छ, त्यो छ पनि त्योभन्दा गत वर्षभन्दा यो वर्ष त्यो बढी नै हुन्छ। अरू हाम्रो त्यस्तो रोग किराको प्रकोपहरू आसेन, मात्र हामीलाई डर चाहिँ के हो भने हामीले न्यूनतम समर्थन मूल्य जुन तोक्यौँ त्यो चाहिँ किसानहरूले सबै ठाउँमा पाउनु भएन कि भन्ने केही ठाउँबाट गुनासो पनि आएको छ। त्यसले गर्दाखेरि चाहिँ क्षेत्रफल विस्तारको अभियानै प्रभावित हुन्छ कि भन्ने मात्रै हाम्रो बढी चासोको विषय भयो, किनकि हामी क्षेत्रफल विस्तार भनेको चाहिँ धान मात्रै सम्भव छ। अहिले 1 लाख समथिङ 1 लाख हेक्टरको हारिमा छ, त्यसलाई 2 लाखसम्म पुर्याउन सक्ने सम्भाव्यता छ, त त्यसलाई चाहिँ के भने केही पूर्वाधार ड्राइङ लगायतको पूर्वाधार विकास गर्नुपर्ने छ हामीले, र यो तोकिएको समर्थन मूल्यको कार्यान्वयनमा विशेष जोड दिनुपर्नेछ। अब यहाँले भनेको सन्दर्भमा चाहिँ एउटा चैते धानमा पनि पर्याप्त यहाँले हामीले भने चाहिँ क्षेत्रफल विस्तार भएको छैन, क्षेत्रफल विस्तार भएको छ तर हामीले जुन डबलै गर्नुपर्ने भनेको छौँ अहिले डबलै गर्ने गरी त त्यो त्यस्तो किसिमको हामीले कार्यक्रमहरू लान सक्ने अवस्था भएको छैन। बर्खे धानको हकमा पनि यहाँले अब आशंका व्यक्त गर्नुभयो जस्तो अब मौसमी इन्डिकेटरहरू त्यति धेरै पोजिटिभ छैन, अरू हाम्रो उत्पादनका आयामहरूको पनि मिश्रित किसिमको छ भने सरकारले चाहिँ उत्पादन वृद्धि गर्ने भनिरहेछ, यसको तादात्म्यता कसरी होला भन्ने सन्दर्भमा चाहिँ सरकारले प्लान गर्दाखेरि त हामी होइन उत्पादन उत्पादकता वृद्धि गर्ने भन्ने गरि नै गरेका छौँ। त्यसका च्यालेन्जेसहरू छन्, जोखिमहरू पनि छन्, त्यसलाई न्यूनीकरण गर्दै जानेर त्यसको सम्बोधन गर्दै गएर समग्र उत्पादन बढाउनुपर्छ भन्नेमा हाम्रो सरकारी इफोर्टहरू केन्द्रित छन्। तर अब त्यही फेरि तपाईँले भन्नुभएको छ सेटिरस प्यारिबस भन्छौँ, अन्य सबै चिज कन्स्ट्यान्ट रह्यो भन्ने कुराहरू छ। तथापि सरकारको तर्फबाट इफोर्टहरू चाहिँ पर्याप्त भएको छ, अहिले स्थानीय तहमा पनि जनशक्तिको पर्याप्त उपलब्ध भएको छ, प्राविधिक समस्याहरू कम छ अहिले हामीसँग रोकिरहेको कारण हो।
3: तपाईँले भने जस्तै मैले यहीँनिर जोडेँ, अलिकति तपाईँले बोल्दै गर्दा रोके जस्तो लाग्यो। अब किसानहरूले सधैँ गुनासो गर्ने अवस्था आउने, विभाग मातहतका निकाय मन्त्रालयले काम गरेका छौं भन्ने पनि अवस्था आउने, रोग देखियो खेतमा जानेर धान थियो समयमा चाहिँ त्यसको निराकरण किसानले पाउँदैनन्, मल गुनासो सधैँभरि रहिरहने एउटा अवस्था नै छ, मौसमले साथ दिँदैन, किसानले अर्को वर्ष मैले खेती गरूला भनेर आश राख्ने ठाउँ चाहिँ के हो त?
2: यो अब अहिले रणनीतिक किसिमको प्रश्नहरू भयो होइन। हामीले किसानहरूलाई भन्दाखेरि सरकारको तर्फबाट इफोर्टहरू प्रयासहरू भएका छन्, केही विगतको अनुभवको आधारमा सुधारोन्मुख पनि छन्, तर अपेक्षाको तुलनामा हुन नसकेको कुरा त यथार्थ हो। आगामी दिनहरूमा अलिकति अब अहिले सुशासनको सन्दर्भ यहाँले हेर्नु भएको छ, अलिकति सरकार चाहिँ मोर एकाउन्टेबल भएको छ, बढी जवाबदेही भएको छ। रासायनिक मलकै सन्दर्भमा यहाँले हेर्नु भने विगतको तुलनामा भएको कमसेकम मल वितरणमा चाहिँ आएको समस्या इन्स्टेन्टली समाधान हुन्छ। हरेक प्रदेश स्थानीय तहका फोकल पोइन्टहरू तोकिएका छन्। सिंचाईको लागि पनि हामीले अब अनगोइङ सिंचाई आयोजना छिटो कम्प्लिट गर्नलाई प्रयास भइरहेछ सिंचाई विभागबाट, अनि भएका आयोजनाहरूको पूर्ण क्यापेसिटीमा चलाउनको लागि विभागले समन्वय गरिरहेछ। कतिपय चाहिँ विभाग अथवा मन्त्रालय वा समग्र सरकारकै डोमेनभन्दा बाहिर भएका विषयहरू पनि छन्, जस्तो रासायनिक मलको उपलब्धता भनेको चाहिँ अलिकति इन्टरनेसनल कन्टेक्स्टमा जोडियो, त्यसमा सरकारको प्रयासहरू भएका छन्। तर सरकारले के भने यसको कृषि समग्र कृषि क्षेत्रलाई कृषिमा पनि धान उप क्षेत्रलाई प्राथमिकतामा राखेको यसको मूल्यसँग जोडिएको विषय अहिले सय कार्यसूचीमा पनि 90 ख हेर्नुभयो भने समयमै मूल्य तोक्ने बजार सञ्जाल विकास गर्ने, त्यस कारण अब नयाँ सुशासनको परिवेशमा यहाँ किसानको समस्याहरू अलिक छिटो गरी समस्या समाधान हुन्छ, त्यसको लागि सरकारका सबै निकायहरू र तिनै तहका सरकारहरू यसमा लागि परेका छन्। त्यसकारण अब हाम्रो सन्देश नै के हुन्छ भने आगामी दिनहरू बेटर नै हुन्छन् भन्ने हो।
3: उसो भए जहाँनिर जुन बेला चाहिँ किसानहरूले क्षति बेहोर्नुपर्छ त्यति बेला त्यो क्षतिको परिपूरण भरण अब विगतमा अवस्था जस्तो होला कि नहोला? विगतमा त तपाईँहरूले धेरै 3-4 महिनासम्म पनि किसानलाई समयमा राहत पुर्याउन नसकेको अवस्था पक्कै हो।
2: अब यो क्षतिपूर्ति र राहत सम्बन्धी चाहिँ अब सरकारको हिसाबले त अब हामी पनि जोडियौँ, तर यसको लागि छुट्टै एउटा निकाय होइन विपद प्राधिकरण छुट्टै निकायको रूपमा रहेको हामी विभागको हिसाबले त विगतमा पनि त्यो 78 सालको कार्तिकमा भएको लस होस् वा अस्ति जुन गत वर्ष हाम्रो असोजर कार्तिकमा भएको, हामीले तथ्याङ्कहरू सबै प्रदेशको समन्वयमा कम्पाइल गर्यौं अनि यति क्षति भएको रहेछ भनेर भन्यो पनि, तर त्यो राहत वितरण गर्ने अथवा त्यो क्षतिपूर्तिको व्यवस्था गर्ने निकाय चाहिँ अर्को फरक निकाय हुँदाखेरि त्यहाँनिर चाहिँ अलिकति थप समन्वय आवश्यक देखिएछ। र यसमा चाहिँ अलिक यो राहत र क्षतिपूर्तिको जिम्मा जिल्लाको हाम्रो प्रमुख जिल्ला अधिकारी रहने समिति नै छ र स्थानीय तहहरूले आफ्नो स्रोतको उपलब्ध अनुसार गर्न सक्ने छैछ। त्यसमा हामीले एकरूपताको लागि तथ्याङ्कहरू कम्पाइल गर्ने र एउटा आवश्यक पर्यो भने विधि मापदण्डहरू बनाउने काममा सहयोग गरेका पनि छौं। तर अब राहतै वितरण गर्ने संघीय निकायबाट भन्ने चाहिँ हामीले गत वर्ष पनि तथ्याङ्कहरू सार्वजनिक गर्यौं, त्यसको सम्बन्धित निकायमा त्यसको विवरणहरू पनि दियौं, प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने नीति नियम मापदण्डमा सहजीकरण गरेका छौं। त्यसकारण अब यो चाहिँ तुरन्तै क्षति भइहाल्यो भने तुरन्तै त्यसको राहत आइहाल्छ भनेर यो संघीय निकायले कमिट गर्दैन, तर एउटा के भने बिमाको प्रावधान हुन्छ नि यसको चाहिँ कार्यान्वयनमा अलिक बढी जोड गरेका छ हामीले, क्षति हुनु छ त्यसकै क्षतिको विभिन्न अरू जोखिमहरूको रक्षावरण गर्नकै लागि भनेर सरकार

0: भइरहेको छ भने चाहिँ 1,00,000 को तपाईँ 1,000 मात्रै बर्डन भइरहेछ किसानलाई भने त्यसमा चाहिँ अलि बढी जोड दियो भने यसले 1,000 को कन्ट्रिब्युसनले 1,00,000 सम्म भोलि क्षति भइहाल्यो भने पनि दाई भुक्तानी पनि अवस्था बन्छ भने त्यसमा बढी जोड दिनु पर्यो। बीमाको दायरा विस्तार गर्ने माने सरकारको जोड छ, नकि भोलि क्षति भएपछि त्यसको चाहिँ राहत र क्षतिको त्यो बढी अब राज्यले हेरे हामीसँग स्रोत सीमित छ नि, त्यो राज्यले धेरै ठूलो राहत र क्षतिपूर्तिमा धान्न पनि सक्दैन। यद्यपि क्षति भइसकेपछि त्यसको परिपूर्ण गर्नको लागि त विभिन्न प्रयासहरू सरकारले आफ्नो नाम गर्छ, तर त्यो अवस्था आउन नदिनुको लागि बीमालाई प्रभावकारी रूपमा लैजाउँ भन्ने नै संघीय सरकारको जोड छ। अहिले हामी अर्को सालदेखि प्रदेश स्तरबाट यो बीमा कार्यक्रम कारण हुँदैछ, थप नजिक हुँदैछ, यसको चाहिँ भोलि बीमा लेख जारी गर्नेदेखि लिएर बीमा भुक्तानीसम्मको प्रक्रिया चाहिँ प्रदेशमा जाँदा सहजकरण हुन्छ। त्यसकारणले चाहिँ यो क्षतिको हकमा अलिकति त्यो क्षति न्यूनीकरण गर्नको लागि रक्षावरण गर्नको लागि बीमामा नै जोड गर्नुपर्छ भन्ने हाम्रो नीति रहेको छ।
1: कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। हामी कार्यक्रमको अन्तिमतिर पनि छौं। मनसून देशका धेरै ठाउँमा सबैतिर लगभग सक्रिय भएको अवस्था छ र यस वर्ष कमजोर रहला भन्ने एउटा पूर्वानुमान पनि छ। धान खेतीमा किसान व्यस्त हुँदै गर्दा अहिले खेती गर्ने किसानहरूले धानको चाहिँ बीमा गर्न सक्नुभयो उसो भए?
0: सक्नुहुन्छ, एकदमै सक्नुहुन्छ। धानको धान मात्र होइन, अधिकांश तरकारी फलफूल बालीहरूको अहिले हामी नयाँ नयाँ आएको ड्रागन फ्रूट किवी लगायतका बालीहरूको पनि बीमा गर्न गरिरहेछौं, बीमा गर्न प्रेरित गरिरहेछौं। र बीमामा सरकारले 80% कसैको बीमा लेख जारी गर्दाखेरि 50,00,000 खास गरी साना मध्यम किसानहरूलाई नै हितमा राखेर हामी 50,00,000 जम्मै बीमाङ्क कायम भएको हकमा 80% दिइरहेछौं। अलि व्यावसायिक बढी बीमाङ्क आउने 50,00,000 भन्दा माथिको हकमा चाहिँ हामी 50% जान सकिन्छ भनेपछि करिब 80% सरकारले बिहोर्ने त्यो भार सरकारले बिहोर्ने भएको हुनाले भोलि सम्भावित जोखिमलाई न्यूनीकरण गर्नको लागि पनि बाली बीमामा आकर्षित हुनलाई नै विभाग समग्र मन्त्रालय अथवा संघीय निकायको त्यो अनुरोध रहेको छ।
1: भनेको किसान पालिकामा पुग्नुपर्ने हो
0: यसको, यसमा चाहिँ सहजीकरण स्थानीय तहले गर्न सक्छ, तर के 14 निर्जीवन बीमा कम्पनीहरू छन्, उहाँहरूले अभिकर्ताहरू राख्नु भएको छ, कृषि प्राविधिकहरू पनि त्यसमा जोडिन्छन्। उहाँहरूले चाहिँ आफू बीमा गर्न इच्छुक भएको जानकारी सम्बन्धित स्थानीय तहमा दिनुभयो भने ती बीमा कम्पनीका प्राविधिकहरू वा बीमा अभिकर्ताहरू उहाँहरूकोमा पुगेर, यद्यपि अब यहाँ केही बीमा कम्पनीहरू चाहिँ अलि भौगोलिक लगायतको कारणले गर्दाखेरि पुग्न त्यति इन्ट्रेस्ट गर्नु भएन भने गुनासो हामीसँग आएको छ, तर हामी त्यसलाई सम्बोधन गर्दै गइरहेका छौँ। उहाँहरूको दायित्व हो, त्यो जानुपर्छ। उहाँहरूले कोही किसान बीमा गर्न इच्छुक हुनुहुन्छ भने सम्बन्धित बीमा कम्पनीलाई खबर गरेपछि उहाँको आधिकारिक एजेन्ट वा प्राविधिकले गएर बीमा गरिदिन्छ, त्यसको चाहिँ सरकारले दिनुपर्ने प्रिमियम बाबतको भुक्तानी सरकारले गर्छ। त्यसकारणले यसमा 14 निर्जीवन बीमा कम्पनीहरू अहिले छन्, उहाँहरूले गरि पनि रहनु भएको छ, यद्यपि हामीले अपेक्षा गरे जस्तो हुन सकेको छैन, र धानमा पनि बीमा गर्न सकिन्छ।
1: भनेको फेरि पनि जोडे मैले, अहिले धान खेती गर्दै गरेका किसानले ढुक्कसँग पछि क्षति हुने अवस्थामा चाहिँ क्षति भइहाल्यो भने पनि परिपूर्ण पाउने गरी अहिले बीमा गर्दा हुन्छ?
0: एकदमै, त्यसको एउटा कार्यविधिले व्यवस्था गरेको छ, निर्देशिकाको व्यवस्था गरेको छ, त्यसको लगाएको 15 दिनभित्र चाहिँ त्यो गरिसक्नु पर्ने प्रावधान छ। जे होस् त्यो बीमा गर्ने जुन नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले जारी गर्ने निर्देशिकामा उल्लेख भएको प्रावधान अनुसार तोकिएको समयभित्र बीमा गर्नुभयो भने 100% त्यो भोलि क्षति भयो भने दायी भुक्तानी लिन सकिन्छ। त्यसमा विभागले सहजीकरण गर्ने गरेको पनि छ, दायी भुक्तानीमा कहीँ कतै समस्या भयो भने। त्यसकारण भोलि अब यो मौसमजन्य कारण जलवायुजन्य कारणले गर्दाखेरि भोलि क्षति हुन सक्छ, त्यसकारणले गर्दाखेरि अहिले नै हामी आम किसानहरूलाई अनुरोध के भने धानमा चाहिँ अलि यो खास गरी तरकारीमा फलफूलमा बीमा गर्ने प्रवृत्ति छ, र धानमा चाहिँ अलि त्यति धेरै अब यो यसमा किन के क्षति हुन्छ र अथवा यसको धेरै अब धेरै रिटर्न पनि नहुने, यो अलि सामाजिक र सांस्कृतिक कारणले गर्दा धान लगाउने अलिक कमर्सियल्ली कम छ, त्यो हिसाबले होला विगतको तुलनामा बढ्दै त छ, तर स्टिल धेरै किसानहरूले धान लगाउनुहुन्छ, अब 14,00,000 हेक्टरमा हुन्छ, तर त्यो चाहिँ अलि उल्लेख्य मात्रामा धान बालीमा बीमा हुन सकेको छैन, यो दुर्भाग्यपूर्ण भएको छ। त्यसकारण हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बीमामा आउनुहोस्, त्यो भयो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षावरण गर्छ र 80% यसको दायी भुक्तानी पाइन्छ, र 80% सरकारले बीमा प्रिमियममा अनुदान दिने गरेको छ।
1: उसो भए अब अहिले धान बालीलाई चाहिँ चरणबद्ध रूपमा चाहिँ रासायनिक मल चाहिने हुन्छ, तर भनेको बेला किसानले पाउँदिन भनेर गुनासो गर्नु होला, त्यस्तो गुनासो गर्नै नपर्ने गरी रासायनिक मलकै विकल्पमा पनि जान सकिने अवस्था छ कि केही गर्ने हो कि?
0: रासायनिक मलको अहिले तत्काल चाहिँ अब यो ट्रेड अफ जस्तो भन्छौ नि, यो रासायनिक मल जिरो, अर्को कुनै प्राङ्गारिक वा जैविक वा भर्मिक

0: पोस्ट मल चाहिँ 100 गर्ने सिचुएसन त्यो बन्दैन. त्यो टेक्निकल्ली पनि हामीले कृषक दाजुभाइ दिदीबहिनीहरूलाई सही सन्देश प्रवाह गर्ने गर्दाखेरि त्यो विकल्पको रूपमा होइन, सँगसँगै लानुपर्छ. रासायनिक मलको मात्रालाई क्रमशः कम गर्दै लान सकिन्छ, त्यो जैविक अथवा प्राङ्गारिक मलहरूको मात्रालाई बढाउँदै लगेर त्यो अध्ययनहरूले के देखाएको छ भने दुईटाको उचित सम्मिश्रणमा प्रयोग गर्न सक्यो भने त्यसले बढी उत्पादक दिन्छ. एकदम ब्यालेन्स्ड युज अफ केमिकल फर्टिलाइजर समग्र भएको सन्तुलित प्रयोग.
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु.
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
5: फोन 0557-494-333, 493-555.
0: अहिले जो धान खेतीमा आउँदै हुनुहुन्छ, रिटेन भइरहनु भएको छ र रोपाई गर्ने तयारीमा हुनुहुन्छ, उहाँहरूलाई अनुरोध चाहिँ के हो भने धान खेती तुलनात्मक रूपमा कम फाइदाजनक भनेर जुन एउटा नेरेटिभ बनेको छ, तर उत्पादकत्व वृद्धि गर्न सक्ने अवस्थामा धान पनि एउटा क्यास क्रपकै रूपमा आइसकेका छ. होइन, त्यस कारणले गर्दाखेरि चाहिँ अहिले हामीसँग रासायनिक मलको सिंचाईको उपलब्धताहरू वृद्धि हुने क्रममा रहेको छ. रोपाई गर्नुहोस्, केही प्राविधिक समस्याहरू आयो भने सम्बन्धित स्थानीय तह प्रदेशमा गर्न सकिन्छ. बिमा मेन कुरा चाहिँ भोलि सम्भावित क्षति हुनसक्छ, त्यसको लागि चाहिँ रक्षावरणको रूपमा बिमामा आबद्ध हुनुहोस्, त्यसमा चाहिँ केही सहजीकरण आवश्यक पर्यो भने विभागले पनि समन्वय गर्छ र धान बालीलाई पनि एउटा व्यावसायिक बालीकै रूपमा लैजान सकिन्छ भन्ने हिसाबले तिनै तहको सरकारले काम गरिरहेछन्. यो पनि एउटा नाफामूलक व्यवसायको रूपमा आउन सक्छ, त्यस कारण चाहिँ ढुक्क भएर धान खेतीमा लाग्नुहोस्, रोपाई गर्नुहोस्, आफूसँग भएका स्रोतहरूको अधिकतम प्रयोग गर्नुहोस्, त्यसले गर्दाखेरि चाहिँ यहाँहरूलाई बढीभन्दा बढी फाइदा लिन मद्दत पुग्छ. सरकार चाहिँ यहाँहरूको साथमा छ, प्राविधिक समस्याहरू आयो भने स्थानीय तह प्रदेश र संघीय सरकार पनि यहाँ त्यो समस्याहरूको सम्बोधन गर्न तयार छ. सरकारले तोकिएको समय अथवा बाली लगाउन पूर्व नै न्यूनतम समर्थनले तोकेको छ, यसको कार्यान्वयनमा कहीँ यता कता समस्या आएको छ, तर थप सक्रियतापूर्वक हामी लाग्छौं.
1: उहाँ हुनुहुन्थ्यो कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल. कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ. उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलासँगै म मदन पौड्याल पनि विदा हुन्छु. नमस्कार.
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो.
7: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं. कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ.
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ. मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं.
8: नेपाल सरकार विज्ञापन बोर्ड.

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Sulu FM in studio time.
2: It's 9 a.m. We have 4 more widgets.
0: Time check ko saathma New Star Digital Color Lab tatha Dwaramai Offset Press Sulu Dutkunda Nagar Palika 5 Sulu Kumbu.
3: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सर्वभन्दा पहिले मुख्य मुख्य खबर। हिजो कर्णाली नदीमा खसेको गाड़ी अझै भेटिएन। धमिलो पानी र सतह बढ़ेकाले खोजी कार्यमा समस्या। 100 दिनमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको सरकारको दावी। निशुल्क उपचारदेखि डिजिटल प्रणालीको विस्तार मुख्य काम। पेट्रोल पम्प बन्द गरे 3-10 लाख रूपियाँसम्म जरिमाना हुने व्यवस्था। 15 दिनसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने। भेनेजुएलामा भूकम्पमा परि भग्नावशेषमा फँसेका एक व्यक्तिको 8 दिनपछि जीवित उद्धार। अहिलेसम्म ज्यान गुमाउनुको संख्या झण्डै 2600 पुग्यो। र क्रोएसिया र स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। स्विजरल्याण्ड र अल्जेरिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। दैलेखमा हिजो गाड़ी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा कालीकोटको पचाल झरना गाउँपालिका 9 का 35 वर्षीय जोखे तिरुवा रहेको प्रहरले जनाएको छ। भिडमा अचेत अवस्थामा फेला परेका उहाँलाई दैलेखको दुल्लो अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषणा गरेका हुन्। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भए कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी अहिलेसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतको 6 जना गोताखोरको टोलीले गाड़ीको खोज गरिरहेको छ। पानीको सतह बढ़ेको र वर्षापछि आएको बाढ़ीले पानी धमिलो हुँदा गाड़ी खोज्न नसकेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी जयराम सापकोटाले जानकारी दिनुभयो। हिजो राति भएकाले खोज तथा उद्धारको काम हुन नसकेको र आज बिहानैदेखि पुनः खोजी तथा उद्धारको काम शुरू गरिएको छ। सुर्खेत बस पार्कबाट बिहान छोड्दा गाड़ीमा 5 जना रहेको भनिए पनि संख्या एकिन नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाड़ी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकी पालतराबाट 3 किलोमिटर उत्तरतर्फ र जीप्रका दैलेखबाट 50 किलोमिटर पश्चिमतर्फ पर्छ। आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै दिउँसो देशका हिमाली पहाड़ी र तराईका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित हल्कदेखि मध्यम वर्षाको सम्भावना भने छ। तर राति भने हिमाली र पहाड़ी भूभागमा वर्षाको सम्भावना धेरै छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले नदी नाला आसपास पहिरो जाने क्षेत्र तथा सड़क यात्रामा निस्कदा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ। सरकारले 100 दिनको अवधिमा सार्वजनिक स्वास्थ्य सेवामा सुधार गर्दै अस्पतालको सेवा सरसफाई डिजिटल स्वास्थ्य अभिलेख र स्वास्थ्य बीमालाई प्रभावकारी बनाएको जनाएको छ। सरकारले 213 अस्पतालमा 10% निशुल्क शैय्या व्यवस्था लागू गरेको छ। यसबाट अहिलेसम्म 2262 जनाले निशुल्क उपचार सेवा लिएका छन्। 5 ठूला संघीय अस्पतालमा डिजिटल स्वास्थ्य अभिलेख प्रणालीको परीक्षण शुरू गरिएको छ भने अस्पतालको सेवा र सरसफाईको नियमित अनुगमन पनि थालिएको छ। जलन उपचार सुदृढ़ गर्न कृतिपुर अस्पताललाई 2 करोड़ रूपियाँ अनुदान तथा आउँदो आर्थिक वर्षका लागि 20 करोड़ रूपियाँको जलन उपचार कोष व्यवस्था गरिएको छ। यस्तै दुर्गम क्षेत्रमा आकस्मिक उपचार सेवा सहज बनाउन एयर एम्बुलेन्स सेवा संचालन निर्देशिका पनि तयार पारिएको छ। सरकारले स्वास्थ्य बीमा बाबत झण्डै 4 अर्ब रूपियाँ भुक्तानी गरिसकेको तथा हेलो हेल्थ प्लेटफर्म मार्फत प्राप्त सबै गुनासा सम्बोधन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई जरिवाना र 15 दिन पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्का गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गरी यो प्रावधान थप गरेको हो। पेट्रोल पम्पका कारण अस्ति बुधबार देशभर इन्धन बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्री वितरण रोका गर्ने कानूनी प्रबन्ध गरेको हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3-10 लाख रूपियाँसम्म जरिवाना र 5-15 दिनसम्म पेट्रोल डिजल बिक्री वितरण रोका हुने उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। विक्रेता नियमावलीको दफा 29(1)मा विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने भन्ने वाक्य थप गरिएको छ। यो कसुरमा पहिलो पटकलाई 3 लाख जरिवाना र 5 दिनसम्म ईन्धन आपूर्ति रोक्का, दोस्रो पटकलाई 6 लाख जरिवाना लिए 10 दिन आपूर्ति तथा तेस्रो पटकमा 10 लाख रूपियाँ जरिवाना र 15 दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
5: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू, पशुसेवा विभागले बर्ड फ्लू संक्रमण भएका हाँस, कुखुरा, बटाई लगायत पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायीलाई कार्यवाही गर्ने जनाएको छ। आम नागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिनुभयो। गएको चैतदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन विभागले निर्देशन दिएको छ। रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिक टोली संक्रमित क्षेत्र काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे प्लाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा सक्रिय रहेको बताउँदै वहाँले रोग अन्यत्र फैलिन नदिन उच्च सतर्कता अप्नाइएको जानकारी दिनुभयो। सम्बन्धित जिल्लामा ऱ्यापिड रिस्पोन्स टीम परिचालन गरिएको, केही जिल्लामा नियन्त्रणमा आउने क्रममा रहेको वहाँको भनाइ छ। मरेको कुखुरा जथाभावी फाल्दा संक्रमित पंक्षी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। काठमाडौँ उपत्यका लगायत ठाउँमा बर्ड फ्लू पुष्टि भएका 11 जिल्ला सहित झण्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। प्रवक्ता डाक्टर उपाध्यायका अनुसार बर्ड फ्लूको खोप प्रभावकारी रूपमा विकास नभएकाले संक्रमण देखिना साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत नष्ट गरिएका पंक्षीको मूल्याङ्कन गरी मुचुल्का उठाउने र सम्बन्धित जिल्लाका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन विवरण संकलन कार्य भइरहेको समेत विभागले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्ने गरी फल्स आरएसपी डिजिटल प्लेटफर्म विकास गरेको छ। पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रिया अन्तर्गत यो प्रणाली निर्माण गरिएको रासोपाले जनाएको छ। रासोपाले प्रतिनिधि सभा सदस्यलाई यो प्रणाली र साइबर सुरक्षा सम्बन्धी सचेतना गराउने उद्देश्यले आज बिहान सिंहदरबारमा रहेको दलको कार्यालयमा बैठक आयोजना गरेको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। प्रणाली सञ्चालनमा आएसँगै संसद बैठक लगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपलोड गर्नुपर्ने उहाँले बताउनुभयो। सिस्टमबाट एकअर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसदमा बोल्ने विषयवस्तु समेत त्यही सिस्टममा अपडेट गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट जस्ता कार्यक्रमको जानकारी प्रणालीमा राख्नुपर्ने भएको छ। अब विदेशको खबर, भेनेजुएलामा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा 8 दिनसम्म फँसेका एक व्यक्तिको जिन्दै उद्धार गरिएको छ। सुरक्षा गार्डका रूपमा कार्यरत हर्नान गिललाई उद्धार टोलीले झण्डै 100 घण्टा भन्दा बढ़ी समयसम्म निरन्तर प्रयास गरेपछि सुरक्षित रूपमा बाहिर निकालेको बीबीसीले जनाएको छ। ती व्यक्ति भूकम्पका बेला पार्किङ क्षेत्रमा रहेको सानो कंक्रीटको संरचनाभित्र रहेकाले ठूलो परिमाणको भग्नावशेषबाट जोगिन सफल भएका खबरमा उल्लेख छ। भग्नावशेषबाट उनको मधुर आवाज सुनेपछि उद्धारको काम शुरू भएको थियो। उद्धार टोलीले भग्नावशेषभित्र सानो क्यामेरा पठाएर गिलसँग प्रत्यक्ष सम्पर्क समेत गरेका थिए। उद्धारकर्मीका अनुसार उनी मानसिक रूपमा निकै बलियो देखिएका र उद्धार टोलीलाई निरन्तर हौसला दिइरहेका थिए। उद्धारका क्रममा उनलाई पानी, अक्सिजन र स्लाइन उपलब्ध गराइएको थियो। भूकम्पमा अहिलेसम्म झण्डै 2600 ज्यान गइसकेको पुष्टि भएको छ। 10,000 मानिस अझै बेपत्ता रहेका अधिकारीहरूले जनाएका छन्। उद्धार तथा खोजीको काम भइरहेको छ। अब खेल खबर, विश्वकप फुटबलमा क्रोएसिया र स्पेन प्री क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। बिहान भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम 16 पुगेको छ। आजको खेलमा पोर्चुगलले 2-1 गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्यो। खेलको 52 मिनटमा क्रोएसियाका इभान तोरिसेसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 66 मिनटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। इन्जुरी समयको 92 मिनटमा गोन्सालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगल 2-1 विजयी भयो। खेलको अन्तिम केही मिनट बाँकी रहँदा क्रोएसियाले गरेको गोल भीएआर परीक्षणपछि अफसाइड ठहरिएपछि त्यसले मान्यता पाएन। यसँगै पोर्चुगल विजय बन्दै विश्वकपको अन्तिम 16 प्रवेश गरेको छ। अब पोर्चुगलले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। गैराती अस्ट्रियालाई 3-0 पराजित गर्दै स्पेनले अन्तिम 16 स्थान बनाएको छ। स्पेनले 16 वर्षपछि नकआउट चरणमा जीत हात पारेको हो। यस्तै विश्वकप फुटबलमा अहिले क्यानाडाको भ्यानकुभरमा स्विजरल्याण्ड र अल्जेरिया बीचको खेल चलिरहेको छ। खेलको 26 मिनट चलिरहँदा स्विजरल्याण्डले अल्जेरियालाई 1 गोल गरेको अवस्था छ। 4 भन्दै भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हिजो कर्णाली नदीमा खसेको गाड़ी अझै भेटिएन। धमिलो पानी र सतह बढ़ेकाले खोजी कार्यमा समस्या। 100 दिनमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको सरकारको दावी। निशुल्क उपचारदेखि डिजिटल प्रणालीको विस्तार मुख्य काम। पेट्रोल पम्प बन्द गरे 3-10 लाख रूपियाँसम्म जरिमाना हुने व्यवस्था। 15 दिनसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने। भेनेजुएलामा भूकम्पमा पनि भग्नावशेषमा फँसेका एक व्यक्तिको 8 दिनपछि जीवित उद्धार। अहिलेसम्म ज्यान गुमाउनुको संख्या 2600 पुग्यो। र क्रोएसिया र स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। स्विजरल्याण्ड र अल्जेरिया बीचको खेल चल्दै।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सामा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालय
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
9: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला? आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ, समयमै बन्छ। म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्किएँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
8: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: मॉर्निंग नमस्ते नमस्कार संपूर्ण हार्दिक हार्दिक स्वागत साता कार्यक्रम लक्की में मेरा उपस्थित भैसिका सौ प्राविधिक मित्र को साथ में आवास में छू मेरकी लम शे सुंदर हमीर यह समय में पूर्व नेपाल के पहले सामुदायिक रेडियो सुनाफ्याम 100.2 MHz में कार्यक्रम आपने पाखा नभाएर से कार्यक्रम लक्की में सुंदर धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला कोही खाना बनाउँदै हुनुहुन्छ होला कोही खाना खाँदै हुनुहुन्छ होला धेरैजना साथीहरू स्कूल कलेज जाने समय भएको कारण पनि स्कूल कलेज पनि जाँदै हुनुहुन्छ होला र सिधाजी आज पनि हामी कार्यक्रम लक्की को बसाई में लिएर उपस्थित भइसकेका छौं र धेरैजना साथीहरू हाम्रो कार्यक्रम लक्की को पर्खाई में हुनुहुन्छ होला तपाईको प्रतीक्षा को समय भने समाप्त भइसकेको छ र हाम्रो सम्बन्ध छ 97-64-49-54 को लाइन देखि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र यदि तपाईहरू कार्यक्रममा सहभागिता जनाउन भयो भने हामी तपाईहरूसँग मिठा गोफ काट गर्दै चाहिँ प्रश्न उत्तर को खेल खेल्ने नै छ र तपाईहरुको निमित्त हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला भइसकेको छ र तपाईहरुले चाहिँ हामीलाई रेडियो मार्फत मात्र नभएर पनि अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सुलाफएम फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ विशेष गरी तपाई अनि हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर उपस्थित हुने गर्दछौ र तपाईहरू कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ 97-64-49-70 को लाइन देखि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई स्वागत गरिहाल्छु को हुनुहुन्छ कहाँबाट हेलो
1: नमस्कार
0: हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट उदयपुरबाट लक्ष्मी मगर भन्दै हुनुहुन्छ नानी के गर्दै हुनुहुन्छ त लक्ष्मीजी यो समयमा नानी कति क्लासमा पढ्दै हुनुहुन्छ नि लक्ष्मीजी अनि आज उदयपुरतिरको मौसम कस्तो छ त
1: मौसम एकदमै टन्टलापुर घाम लागेको छ पानी पर्न सकेको छैन गर्मी झन् बढिरहेछ
0: भन्नुपर्छ ल ठिक छ लक्ष्मीजी र तपाईँको लागि म पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला है तपाईँको लागि प्रश्न यस्तो रहेको छ अरुण उपत्यका कुन जिल्लामा पर्छ

0: Bodaika Lassiji, Tafede. Answer Munai Savi Baika Sar, Tavana, not Bestra Prasna, Rachini Alchi, then Dira Sula Lai. Tafede Lagi, Bestra Prasna, Esther Rahiko Sam, Nipama, Gopalika, Bihim, Zia, Kotiota Rahika Sam.
1: Prasna Teli?
0: Nipama, Gopalika, Bihim, Zia, Kotiota Rahika Sam. तपाईंको आन्सरले हामी लग गर्दै छौं नछि यसको आन्सर पाँचवटा नभएर चाहिँ दुईवटा रहेको छ है म तपाईँको लागि तेस्रो प्रश्न पनि राख्छु नि हाले नयाँ संसार बनेर कुन महादेशलाई चिनिन्छ बधाई छ लक्ष्मीजी तपाईँले लक्की नम्बर प्राप्त गरिसक्नु भएको छ र अब भने हामी छुट्टिन्छौँ है ओके बधाई साथी हुनुहुन्थ्यो उदयपुरको साथी लक्ष्मीजी हुनुहुन्थ्यो उहाँले पनि हामीले सोधेका प्रश्नको उत्तर दिएर पनि लक्की नम्बर पनि प्राप्त गरेर साथी छुटिसक्नु भएको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ कोही हुनुहुन्छ कहाँबाट हेलो नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
2: म कटारी
0: नगरपालिकाबाट प्रेम प्रसाद मगर बोल्दै हुनुहुन्छ प्रेम प्रसाद भण्डारी अनि के गर्दै हुनुहुन्छ त प्रेमजी यो समयमा ठिक छ प्रेमजी तपाईँको लागि म पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला है नेपालको बौद्धिक सम्बन्ध कायम भएको पहिलो राष्ट्र कुन हो
2: यो चाहिँ बेलायत हो
0: तपाईँको आन्सरलाई हामी लग गर्दैछौँ बधाई छ प्रेमजी तपाईँले दिनुभएको उत्तर सही भएको छ र तपाईँको लागि म दोस्रो प्रश्न पनि राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला है तपाईँको लागि प्रश्न यस्तो रहेको छ सूर्यमा सबैभन्दा बढी कुन ग्यास रहेको छ बधाई छ प्रेमजी तपाईँले लक्की नम्बर प्राप्त गरिसक्नु भएको छ र म तपाईँको लागि तेस्रो प्रश्न पनि राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला है फेसबुकको आविष्कार कसले गरेका हुन् फेसबुकको आविष्कार कसले गरेका हुन् तपाईँको प्रश्न हामी उत्तरै लग गर्दैछौँ बधाई छ प्रेमजी तपाईँले तिनै एउटा प्रश्नको सही उत्तर दिन चाहिँ सफल हुनुभएको छ र अहिले पनि हामी छुट्टिन्छौँ है ओके बधाई साथी हुनुहुन्थ्यो कटारीबाट प्रेम भण्डारी हुनुहुन्थ्यो उहाँले पनि हामीले सोधेको तिनै एउटा प्रश्नको सही उत्तर दिएर पनि लक्की नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा म उहाँलाई स्वागत गरिहाल्छु को हुनुहुन्छ कहाँबाट हेलो गुड मर्निङ हजुर को हुनुहुन्छ कहाँबाट सोलुखुमबाट रिन्जी शेर्पा बोल्दै हुनुहुन्छ तपाईँको लागि म पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला है तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ शनिबार कार्यालय विवाह दिने चलन कसले चलाएका हुन् तपाईँको आन्सरमा हामी लग गर्दैछौँ प्रिन्जी तपाईँको आन्सर चाहिँ पृथ्वी नारायण शाह नभएर चाहिँ दिनसम्म चाहिँ रहेको छ है तपाईँको लागि म दोस्रो प्रश्न पनि राखि नै हाल्छु पतिको लागि दोस्रो प्रश्न यस्तो रहेको छ, भिटामिन ए को वैज्ञानिक नाम के हो? अहिले पनि हामी छोटिन्छौँ साथी हुनुहुन्छ सोलो खुम्बुबाट रिङ्गी शर्पा हुनुहुन्छ, उहाँले पनि हामीले राखेका दुईटा प्रश्नको उत्तर दिने प्रयासमा पनि साथी छुटिसक्नु भएको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गरिहाल्छु। कोही हुनुहुन्छ कहाँबाट? हेलो
3: हेलो नमस्ते।
0: नमस्कार हजुर, को गर्दै हुनुहुन्छ कहाँबाट?
3: स्वागत
0: तामाङ उदयपुर
3: बाचा
0: स्वागतजी। यो समयमा ल ठिक छ स्वागतजी, तपाईँको लागि म पहिलो प्रश्न राखि नै हाल्छु, ध्यान दिएर सुन्नु होला है। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, चीनले हालै सार्वजनिक गरेको विश्वकै सबैभन्दा सस्तो ह्युमन लाइट रोबोट कुन हो?
3: यो भूमि।
0: तपाईँको आन्सरले हामी लग गर्दैछौँ। बधाई छ स्वागतजी, पहिलो प्रश्नको सही उत्तर मिलाउनु भएको छ। म तपाईँको लागि दोस्रो प्रश्न राखि नै हाल्छु, ध्यान दिएर सुन्नु होला है। असम नम्बर त आन्दोलनको प्रथम शिखर सम्मेलनमा सर्वप्रथम भाग लिने नेपालको राजा को हुन्? असम लग्नत आन्दोलनको प्रथम शिखर सम्मेलनमा सर्वप्रथम भाग लिने नेपालका राजा को हुन्? अहिले भने हामी छुट्टिन्छौँ है स्वागतजी। साथी हुनुहुन्थ्यो उदयपुरबाट स्वागतजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेका प्रश्नको सही उत्तर दिने प्रयासमा भने साथी छुटिसक्नु भएको छ र तपाईँहरू पनि यसरी नै कार्यक्रममा सहभागी जनाएपछि प्रश्न उत्तरको खेल खेल्न चाहनुहुन्छ भने तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गरिहाल्छु। कोही हुनुहुन्छ कहाँबाट? हेलो नमस्ते। नमस्कार हजुर, को हुनुहुन्छ कहाँबाट? तपाईँको आवाज अलि काटेर आइरहेको छ है। प्रशान्त शेर्पा भन्नुभयो। प्रशान्तजीको लागि म पहिलो प्रश्न राखि नै हाल्छु, ध्यान दिएर सुन्नु होला है। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, असम लग्नता आन्दोलनको प्रथम शिखर सम्मेलनमा सर्वप्रथम भाग लिने नेपालका राजा को हुन्? तपाईँको लागि हामी प्रश्न लग गर्नेछौँ है। यसको एन्सर चाहिँ श्री पाँच महेन्द्र रहेको छ है। तपाईँको लागि म दोस्रो प्रश्न राखि नै हाल्छु, ध्यान दिएर सुन्नु होला। नेपाल र चीनबीच भौतिक सम्बन्ध कहिले कायम भएको भयो? तपाईँको एन्सरले हामी लग गर्दैछौँ। प्रशान्तजी साथी हुनुहुन्थ्यो सोलुखुम्बुबाट, प्रशान्तजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेका प्रश्नको सही उत्तर दिने प्रयत्न भने साथी छुट्टिन सक्नु भएको छ। अहिले भने चाहिँ हामी पहिला नै छुट्टो विश्रामतर्फ जाने समय भइसकेको छ र हामी पहिला नै छुट्टो विश्रामतर्फ जानेछौँ र विश्राम प्रसाद फेरि उपस्थित हुनेछौँ। वरिष्ठ आयता कक्ष संचालन होने संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख्न अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन न करी आपको सेवा लिन हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुने अधिकार कार्यालय प्रमुख सोझे संपर्क राख्न सकने कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
4: आयोजनाको वर्गीकरण आधार तथा माध्यम निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.in हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल हेर त रगतै रगत भयो चामो त त्यस्तो हेर्न नि सक्दिन
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब बिच बाटोको बाटो काटेको
0: अरे हेर त भन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्दियो कि बाँच्यो केही ठेगान छैन
5: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
0: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
6: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रस

0: goes through your heart. Bonu FM 101.2 MHz.
1: Lucky is sponsored by Bursa Electronic and Service Center. Sunu the Kundanagar Palika Pass for Lady Sunu Kubo. Lucky. कार्यक्रम लॉटरी को युवा ने पहला ने छोटा विश्राम रहे को थियो पहले छोटा विश्राम ने तनी बक्खर आने ले पार गए लगाने फिर तनी कार्यक्रम में लोगों का तभी को रेडियो से अपना बस्ती बैस गिकास हो वे सिंगल हम समझा ये समय में आप उनके नेपाल के पहले सामुदायिक रेडियो सुनाते हैं अनेक से बताइए मित्र टेलीफोन लाइन में जरूर सबने वाई को सहा माहौल है लाइन सागर के राजू पहले से कहाँ बैठा है लोग
2: हेलो नमस्ते नमस्कार
1: नमस्ते नमस्कार राजू पहले से कहाँ बैठा
2: पीठन बैठा ऋषि राम पांडे
1: ओहो पीठन बैठा ऋषि राम पांडे बोल रहे हैं ना
2: और वो
1: ऋषि जी मतलब तो लगी पहले प्रश्न राखी नहीं आ जाए तपाईं को लागि पहिलो प्रश्न यस्तो रहेको छ फिफाले अखिल नेपाल फुटबल संघ एनएफएलाई अनिश्चित कालको लागि कहिले निलम्बन गरेको हो
2: यो सन् 2026 जुलाई
1: सन् 2026 जुलाई के भन्नुभयो
2: जुन 15 भने
1: अहा तपाईको एन्सरमा हामी लग गर्दै छौं इसको एंसर चाहिए सन 2026 जून 24 रहे को चाहिए तभी तो ना कि मैं दूसरे प्रश्न अपने राखी ले आया छू ध्यान दिए राशि बोला विश्व संगीत दिवस कहिले मनाइने गरिन्छ
2: जून 21 मा
1: तभी तो एंसर आने लगा दे हम बधाई छ ऋषि जी तपाईले हामीले सोधेको प्रश्नको उत्तर दिनुभएको छ र तपाईको लागि तेस्रो प्रश्न पनि राखिने हाल्छु ध्यान दिएर सुन होला है प्रथम विश्वयुद्ध कहिलेदेखि कहिलेसम्म भएको थियो
2: 1914
1: हामी लग गर्दैछौँ ऋषि जी इसको सही आंसर चाहिए सन 2014 जुलाई 28 देखि चाहिँ सन 2000 सन 1918 नोभेम्बर 11 चाहिँ रहेको छ है ओके अनि भने हामी छुट्टी छौँ साथी हुनुहुन्थ्यो प्युठानबाट ऋषि जी हुनुहुन्थ्यो अनि पनि हामीले राखेको प्रश्नको सही उत्तर दिने प्रयासमा भने साथी छुटिसक्नु भएको छ र त्यसैगरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता गराउन सक्नुहुन्छ भने चाहिँ तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र तपाईँहरूमा हामी कार्यक्रमको निरन्तर अवगत गर्न चाहन्छु र भर्खरै मात्रबाट कतिपय साथीहरूलाई त हाम्रो कार्यक्रम लक्कीको नियम थाहा छँदैछ र कतिपय साथीहरू भर्खरै मात्रामा कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँहरूको लागि चाहिँ थाहा नहुन सक्छ र तपाईँहरूलाई चाहिँ विशेष गरी हामीबाट दुईवटा प्रश्न राख्ने नै छौँ र तपाईँहरूले दुईवटा प्रश्नको सही उत्तर दिनु भयो भने चाहिँ तपाईँहरूले लक्की नम्बर प्राप्त गर्न सक्नुहुनेछ र तपाईँहरूले दुईवटा प्रश्न मध्ये एउटाको मात्र सही उत्तर मिलाउनु भयो भने चाहिँ तपाईँलाई हामी तेस्रो प्रश्न पनि राख्ने नै छ र आउन सक्नुहुनेछ 97964970 लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र यो समयमा धेरैजना साथीहरू आफ्नै कामतिर व्यस्त पनि हुन्छन् स्कूल कलेजतिर जाँदै हुनुहुन्छ अनि मेनपात गोठालोतिर जान लाग्नु भयो होला र तपाईँहरूको लागि चाहिँ म कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ तपाईँहरूसँग प्रश्नोत्तरको खेल खेल्ने नै छौँ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई स्वागत गरिहाल्छु कोही हुनुहुन्छ कहाँबाट हेलो हेलो
3: हेलो हेलो
1: हेलो नमस्ते नमस्कार कोही हुनुहुन्छ को हनी से कहा बैठे हैं?
2: मैंने
1: आप साथी को हुनुहुन्छ हैन झुक्किर खलाउँछ भन्दै हुनुहुन्छ र कतिपय साथीहरूले त कतिपय अवस्थामा त मिस कल गरेको साथी त्यसरी मिस्टेक त हुन्छ होइन मान्छेबाट गल्ती नै हुन्छ तर कतिपय साथीहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाउन नचाहेर चाहिँ कल लाग्छ कि लाग्दैन भनेर चाहिँ मिस कल पनि गर्ने गरिन्छ होइन त्यस्तो चाहिँ नगर्नु होला र तपाईँहरूले त्यस्तो गल्ती तपाईँहरूले गर्दा चाहिँ होइन अन्य साथीहरूलाई पनि असर पर्न सक्छ र म यही प्रश्नलाई नै निरन्तरता दिन चाहे तपाईँहरूले चाहिँ कपीमा नोट गर्दै जानुहोला र म तपाईँहरूको लागि चाहिँ प्रश्न पुर्याउनै गइहाले र प्रश्न रहेको छ मेट्रिक पास गर्ने नेपालको पहिलो प्रधानमन्त्रीको हुन् यसको संयुक्त रहेको छ चन्द्र शमशेर र त्यसै गरी बुढा महाराज कसको उपनाम हो र यसको सही उत्तर रहेको छ दिन शमशेर रहेको छ र तपाईँहरूले चाहिँ कतिमा लोड गर्दै जानुहोला र तपाईँहरू लोकसेवातिर लाग्दै हुनुहुन्छ अनि तपाईँहरू अनि विद्यार्थी भाइ बहिनीहरूको लागि पनि अति नै आवश्यक हुन्छ होइन स्कूलमा स्कूल कलेजमा त हाजिरी प्रतियोगिता पनि शुक्रबार शुक्रबार हुने गर्छ र कतिपय अवस्थामा पालिका स्तरीय पनि हाजिरी जवाबहरू हुने गर्छ र त्यस्तो अवस्थामा चाहिँ तपाईँहरूले नोट गर्दै जानुभयो भने चाहिँ तपाईँहरूको लागि एकदम उपयोगी हुनेछ र लोकसेवा आयोग र त्यस्तै शिक्षक सेवा आयोग निजामतीतिर लाग्नु हुने साथीहरूको लागि पनि अत्यन्तै महत्वपूर्ण हुन्छ र हामीले किताब त पढ्छौँ र किताबमा चाहिँ हामी पछिल्लो समय अपडेट भएको कुराहरू चाहिँ थाहा नहुन सक्छ त्यसकारण चाहिँ तपाईँहरूले पनि नोट गर्दै जानुहोला र ताकि भोलिको दिन बिर्से पनि तपाईँहरूको लागि चाहिँ नोटमा हेऱ्यो भने त्यो आइ नै हाल्छ त्यसकारण चाहिँ नोट गर्दै जानुहोला र तपाईँको लागि म तपाईँहरूको लागि चाहिँ अर्को प्रश्न तिमीहरूले विनन्तन त गर्ने हाले प्रश्न यस्तो रहेको छ इमेलको आविष्कार कसले गरेका हुन् यसको एन्सर रहेको छ राई पानी स्वयं रहेको छ र तपाईँहरूको लागि चाहिँ अर्को प्रश्न रहेको छ कुसुन्डा जातिले कुन भाषा बोल्छन् र यसको सही उत्तर रहेको छ पर्सी भाषा रहेको छ र अब भने चाहिँ हामी बेसरानी अन्तिम विश्रामतर्फ जाने समय आइ नै सकेको छ र हामी बेसरानी अन्तिम विश्रामतर्फ मोडिनेछौँ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौँ
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी ताबिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेकसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
4: समस्या सरीमा हुने दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
7: जहाँबाट चल्किन्छ सगरमाथा जहाँबाट चल्किन्छ दुधकोशी तिमीबाट गुन्जन छ तपाईँ हाम्रै आवाज
8: Lucky is sponsored by Bursa Electronic and Service Center. Sunu the Kundanagar Palika Power Solari Sunu Kumbo.
9: Lucky.
10: कार्यक्रम लक्कीको यो भने दोस्रोले अन्तिम विश्राम भएको थियो दोस्रोले अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रम लक्कीमा नै लिएर तपाईँको रेडियो सेटमा गुन्जना थालिसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनाथमा कार्यक्रम लक्कीले सुन्दै हुनुहुन्छ र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला जस्तोसुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुहोला र धेरै समय छुट्टाएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउनु होला र तपाईँहरू कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ हामी तपाईँहरूसँग प्रश्नोत्तरको खेल खेल्नेछौ र तपाईँहरूदेखि कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ हामी तपाईँहरूलाई अनिवार्य रूपमा दुईवटा प्रश्न राख्नेछौ र तपाईँहरूले दुईवटा प्रश्न मध्ये एउटाको मात्र सही उत्तर दिनुभयो भने तपाईँहरूको लागि हामी तेस्रो प्रश्न राख्नेछौ र तपाईँहरूले चाहिँ दुईवटा प्रश्नको सही उत्तर मिलाउनु भयो भने चाहिँ लक्की नम्बर प्राप्त गर्न सक्नुहुनेछ र तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ लक्की नम्बर प्राप्त गर्नैपर्छ भन्ने पनि हुँदैन र तपाईँहरूले कार्यक्रममा मात्र सहभागिता जनाएर चाहिँ प्रश्नोत्तरको खेल खेल्नुभयो भने चाहिँ तपाईँहरूको बौद्धिक क्षमताको विकास हुनेछ र हामी सबैले सबै कुरा जानेको हुँदैन हामीले सिक्दै गल्तीबाट सिक्दै जानुपर्ने हुन्छ त्यसकारण चाहिँ गल्ती नै सिकाएको भन्ने कुरा चाहिँ हामी सबैले बोल्नु हुँदैन र गल्ती नै सिकायो भन्ने कुरालाई चाहिँ त्यसको नियम चाहिँ पालना गर्दै चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ र आउन सक्नुहुनेछ 97649 5970 को लाइन चाहिँ एकदमै खुल्ला रहेको छ र तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौ हामी तपाईँहरूको टेलिफोन लाइनमा आइहाल्यो भने हामी लिनेछौ तपाईँहरूसँग प्रश्नोत्तरको खेल खेल्नेछौ र विशेष गरी त तपाईँ अनि हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि चाहिँ सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर चाहिँ उपस्थित हुने गर्दछौ र तपाईँहरूको निमित्त हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र तपाईँहरूको टेलिफोन लाइन आयो भने हामी लिने नै छौ नत्र भने चाहिँ हामी कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ र कार्यक्रमलाई छुट्याएको निर्धारित समय भने समाप्त हुन लागि नै सकेको छ र आउन सक्नुहुन्छ भने 97649 5970 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र अब भने हामी कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ कार्यक्रममा लक्कीलाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ र यति बेलसम्म हाम्रो कार्यक्रमलाई अन्तिम समय सुनेर सक्नुहुने तपाई सम्पूर्ण श्रोता र त्यसै गरी कार्यक्रममा सहभागिता जनाउनुहुने र कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुहुने तपाई सम्पूर्ण श्रोताहरूलाई एकिष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो बन्द कोठाबाटलाई तपाईँको रेडियो श्रोता मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेडिका रायजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै कार्यक्रम लक्कीको आजको बसाईबाट म कार्यक्रम प्रस्तुत सिर्की ललित शेर्पा पनि बिदा हुन चाहन्छु। नमस्कार।
8: लक्की इज स्पोन्सर्ड बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलुदुत कुण्ड नगरपालिका पाँच सल्लेरी।
9: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्पु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि।

0: वैधानिक पालित सेतोसिमी खरीदकारी संचालन सम्बन्धी सूचना।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुनखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपस्तिल बमोजिमको रैथाने बाली सेतो सिमी खरीद गर्ने कार्यक्रम रहेको बेहोरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतो सिमी प्रति केजी मूल्य 228 रूपियाँ। सेतो सिमी खरीद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरीद गरिनेछ। सेतो सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिस वा आफैले उत्पादन गरेको हो भन्ने बेहोरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतो सिमी खरिदको रकम सिधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतो सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिस सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेरी।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौस कोलकातामा देखिने जस्तै लक्षिन्छ त, कतै लागौस त। भाइ के भएको तिमीलाई? नाती भन त।
3: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि न भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मलाई श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: भारिस्ता लग सिर्जना गरी धुमेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
4: कान्छ ठट्टैमा यो भैसा जान लाग्यो, जाँदैन बाँचाखेर पर्ख लिन आउला।
2: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
4: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
2: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने

0: अनि जापान जाने।
1: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त? अरू छैन त पढ्ने ठाउँ?
0: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छिटो हुने रहेछ?
0: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
1: ल दिदी, म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, 6 तला, काठमाडौँ। सम्पर्क
0: 9850 17979
2: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी, काठमाडौँ।
3: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 9858873-5 र 9861034213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
5: सवारी साधनको इन्जिन र तेजस रुखुकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
6: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunfm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सोध हालचाल लिएर आइपुगे म रेविका राई। आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै दिउँसो देशका हिमाली पहाड़ी तथा तराईका धेरै ठाउँमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तर राति भने हिमाली र पहाड़ी भूभागमा वर्षाको सम्भावना धेरै रहेको छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले नदी नाला आसपास पहिरो जाने क्षेत्र भएकाले सड़क यात्रा निस्कदा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव दिएको छ। सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई जरिवाना र 15 दिन पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गरी यो प्रावधान राखेको हो। पेट्रोल पम्पका कारण अस्ति बुधबार देशभर इन्धन बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गैर कुमारीको निर्देशनमा निगमले नियमावलीमा जरिवाना र बिक्री वितरण रोक्का गर्ने कानून प्रबन्ध गरेको हो। संशोधित नियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायलाई तीन दिनदेखि 10 लाख जरिवाना रूपियाँसम्म र 5 दिन 15 दिनसम्म पेट्रोल डिजल वितरण रोक्का हुने उद्योग मन्त्रीको सुकीय सचिवालयले जनाएको छ। पशु सेवा विभागले बर्ड फ्लू संक्रमण भएका कुखुरा हाँस बट्टाई लगायतका पशु बिक्री वितरणमा गरेमा सम्बन्धित व्यवसायलाई कार्यवाही गर्ने जनाएको छ। आम नागरिकको स्वास्थ्यसँग खेलवाड़ नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुलुक मुकुल पार्टीले संक्रमित पंशी बजारमा बिक्री गरेको पाएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिनुभएको छ। गएको 7 देखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकालाई सावधानी अपनाउन विभागले निर्देशन दिएको हो। रोगको संक्रमण नियन्त्रण गर्न प्रविधिको टोली संक्रमित क्षेत्र काठमाडौँ ललितपुर भक्तपुर काभ्रे पलाञ्चोक झापा मुरूङ सुनसरी महोत्तरी बारा चितवन र नवलपरासीमा सक्रिय रहेको बताउँदै उहाँले रोग अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाइने जानकारी दिनुभएको छ। मरेको कुखुरा जथाभावी फाल्दा संक्रमित पंक्षी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा 8 दिनसम्म फँसेका एक व्यक्तिको जीवित उद्धार गरिएको छ। सुरक्षा गार्डका रूपमा कार्यरत हर्नान गिल्ला उद्धार टोलीले झण्डै 100 घण्टा भन्दा बढ़ी समयसम्म निरन्तर प्रयास गरेपछि सुरक्षित रूपमा बाहिर निकालेको बीबीसीले जनाएको छ। ती व्यक्ति भूकम्पका बेला पार्किङ क्षेत्रमा रहेको सानो कटिङ संरचनाभित्र रहेकाले ठूलो परिणामको भग्नावशेषबाट जोगिन सफल भएका खबरमा उल्लेख रहेको छ। भग्नावशेषबाट उनको मधुर आवाज सुनेपछि उद्धारको काम शुरू गरेको थियो। उद्धार टोलीले भग्नावशेषभित्र सानो क्यामेरा पठाएर गिल्ससँग प्रत्यक्ष सम्पर्क समेत गरेका थिए। उद्धार कर्मीका अनुसार उनी मानसिक रूपमा निकै बलियो देखिएको थियो र उद्धार टोलीलाई निरन्तर हौसला दिइरहेको थियो। अन्तिममा खेल समाचार। तीव्र प्रतिस्पर्धाबीच क्रोएसियालाई हराउँदै पोर्तुगल विश्वकपको अन्तिम 16मा प्रवेश गरेको छ। टोरन्टोमा बिहान भएको खेलमा पोर्तुगलले 2-1 नतिजामा आफ्नो पक्षमा पारेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको 52 मिनटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको 66 मिनटमा पोर्तुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि इन्जुरी समयको 92 मिनटमा गोन्सालो रोमर्सले निर्णायक गोल गरेपछि पोर्तुगल 2-1 विजय भएको थियो। खेलको अन्तिम 15 सेकेण्ड बाँकी रहँदा क्रोएसियाले गरेको गोल भीआर परीक्षणपछि अफसाइड ठहरेपछि त्यसले मान्यता पाएको थिएन। योसँगै पोर्तुगल विजय बन्दै विश्वकपको अन्तिम 16मा प्रवेश गरेको छ। अब पोर्तुगलले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 0016 फोन वा selfienews@gmail.com इमेल गर्न सक्नुहुनेछ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा सबैले प्रयास गर्नेछौ। अवस्थालाई सोलो हालचाल सके ब्रान सार्वजनिकको सोलो हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सेलफिन सुन्दै रहनुहोला। नमस्कार।

सवारी साधन को इंजिन और तेतीस रूपकरण संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र तेतीस को अवस्था रुजू वा अन्य कुनै कैफियत भई नभएको रुजू गरेर मात्र खरीद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर। सूचना सूचना सूचना यदि तपाईको बस्नामा चर्मसाप कोइताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काफ्री बनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768 अंकमा 9852055768।

0: शैक्षिक आवश्यकता सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुतकुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भए 40 वर्ष मुनाकीको नेपाली नागरिक हुनुपर्ने छ। अंग्रेजी गणित विज्ञान मूल विषयले माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिने छ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पूर्ण मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नुहुनेछ। निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 20301692001 जम्मा गरी सुको सकलै भोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 42 89 76 53 र 98 41 38 96 20। दिनेश सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुनु दुखिन्द नगरपालिका साथ सुनुखुम्बु। कर प्रिन्ट मुजुकरको रकम र तवारी साबुनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँत नगर
1: हेलो
2: बहिनी सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा त जानु
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, शहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: माना देश विखा तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखा र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखा तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
6: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
5: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
7: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
5: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668 64।
6: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
7: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: आउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली पूर्वग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
1: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु उत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, बरु सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986952, 9824747718, 9843439096 र 9861323472। आन्जी औषधालय, सोलो दुधकुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
8: होंडा का विशेषता
9: जापानीज ऊर्जा प्रविधि उत्पादित
8: उत्कृष्ट माइलेज,
9: राम्रो रिसेल मूल्य,
8: टिकाऊ र भरपर्दो,
9: अफ रोड का लागि पनि उपयुक्त,
8: BS6 तथा नयाँ नयाँ वर्षन बजार में लंच भइरहेको,
9: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
8: हाम्रा सेवाहरू
9: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होंडाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
8: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
9: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
8: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
9: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भिजाइ, ओखलढुंगा।
8: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803000।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र शुष्क ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: आजका वो संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: सड़क प्रयोग गर्दा ध्यान दिउँ सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिउँ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: Chill. Sulu FM, in studio time.
1: Snapping air. Nihana ko ehana vajit.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलू दुतकुंड नगर पालिका पांच सोलू खुम्बू
3: आदरणीय श्रोतावृन्द तपाईं अहिले सुन्नु भएको छ सुन एफएम सुन एफएममा अब तपाईंले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदूत कुंडी नगर पालिक पांच सलेरी स्कूल खुम्बू विगत देखि नई ग्राहक विश्वास जीती आयो न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहर का साथ में सब हमारा सेवाहर प्रेस संबंधी संपूर्ण काम किताब कैलेंडर ब्रोशर बिल लेटर पैड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिंट बोर्डिंग बोर्ड फोटो जर्सी प्रिंट गाड़ी तथा बाइक को नंबर प्लेट छपाई गई साथ ही स्टेशनरी का सामान होलसल मूल्य में पाई दीपिया कंपनी को एलईडी बल्ब पावर सकेट पैनल लाइट ट्यूबलाइट प्रीमियर कंपनी को सब खाल तार पाई सीवी कंपनी का संपूर्ण सामान कंपनी के मूल्य में बिक्री वितरण गरिदै आएको छ सीजी कंपनी को फ्रिज डिफ्रिज वाशिंग मशीन माइक्रोवन मुहाउने गीजर गैस सिलो भैक्यूम तथा किचन को संपूर्ण सामान उपलब्ध छ एलईडी टीवी कंप्यूटर लैपटप कलर प्रिंटर फोटोकपी मशीन झ्याल ढोका में लगने मोटो तथा पातलो रंगीन सीसा फोटो फ्रेम होलसल मूल्य में बिक्री वितरण गरिन्छ हार्डवेयर का संपूर्ण सामान काटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनी सर्वर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइन का साथ ही फ्रिज डीप फ्रिज वाशिंग मशीन कंपनी के मूल्य में पाइन्छ भने ये सब मरम्मत गैस वेल्डिंग इलेक्ट्रिक वेल्डिंग साथ ही बाइक को ट्यांकी कलर सोलेरी बस पार्क में रहकर न्यू स्टार तथा ज्वालामय ऑटो वर्कशप गैस सिलिंडर गैस सुनो साथ ही सब खाल बाइक तथा स्कूटर मरम्मत पार्ट पुर्जा मोबिल हेलमेट रेनकोट होलसल मूल्य में बिक्री नया तथा रिकंडीशन बाइक समेत अर्डर अनुसार उपलब्ध कराई संपर्क नंबर 0385203099 0385203060 मोबाइल नंबर 9860324426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिंटिंग प्रेस सलेरी स्कूल खुम्बू
1: हाम्रो के दोषहरू पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त होइन सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
3: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज
4: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
3: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलुदूत कुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
4: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
3: साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
0: साथै डिफ्रिज फ्रिज
5: एसी पाउनका साथै मरमत पनि गरिन्छ।
3: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809590094 र 9863868418।
6: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्डा नगरपालिका 5 सल्लेरी सोलुकुम्बु।
5: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

ਗਾਉਂਦਾ ਸਾਥੀ ਵਾਰੀ ਕੁਝ ਨੂੰ ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ।

0: तपाई जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
4: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी.
5: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको. ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज.
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809. राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु.
7: ए बाबु, हजारहरू टच बालेर जाऊ.
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि.
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ. उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि.
8: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो.
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो.
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ.
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
9: ए बाबु, लौ न, मेरो त हात खुट्टा अरुणासा झमझम गर्छ, पिनासी हैरान बनायो. मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
10: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ. तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त. आउनुहोस् दिदी, बरू सँगै जाउँ.
11: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ. सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ. आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ.
12: साथै हाम्रो शाखा नाम्ची बजार पाटुप्री सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843980652, 9824417718, 9843349696 र 9861323472। अन्जी औषधालय सोलोदूत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
13: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
14: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
13: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
14: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
13: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
14: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
16: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
17: नेपाल सरकार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रैखानी पाली सीतुसिनी खरीद कार्य संचालन सम्बन्धी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुनखुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतु सिमी खरीद गर्ने कार्यक्रम रहेको बेहोरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रूपियाँ। सेतु सिमी खरीद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरीद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भन्ने ब्यौरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सिधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेही।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0835211090। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
3: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: ए विकास, बौद्धतिर कहाँ कुदेको यसरी?
8: कलेज खोज्दैछु यार, कक्षा 11 को लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि, उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
7: अरे यार, त्यसो भए त सिधे बौद्ध टुसाको केम्स कलेज जाउ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
8: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था। आउनु
0: केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
7: केप्स कलेज बौद्ध टुसाल।
8: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507। सफलताको सही छनौट केप्स कलेज।

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नु भएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अंकल अंकल आउनुहोस् हजुरलाई बाटो कटाइदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन

0: सड़क निर्माण कार्य संबंधी अत्यंत जरूरी सूचना सालिङ झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै महसुतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग महसुत खाम्जे आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउसात गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सिलुखुम्बु
1: साथी हेर न क्या खतरा समाचार आइसक्यो
2: भाइ
1: अब चाहिँ के हो
3: खोजाइ के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्थेन यसो त जसले पनि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
3: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
0: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो जमानामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुम्बुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ ल सुन बहिनी सुनि दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई फोनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
6: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुनु

0: ¿En serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
2: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: Switzerland विश्वकप को अंतिम स्वर में प्रवेश नेपाल खबर में अब पूरा खबर कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई 50 करोड निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, प्लाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा झण्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको छ। आज कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली तथा आसपासका जिल्लामा बहने ससाना नदी तथा खोलाहरूको बाव उल्लेख्य रूपमा बढ़ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्र तथा आसपासका नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी किनार खोलसा तथा डुबान हुन सक्ने क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन तथा अनावश्यक रूपमा नदी तर्ने वा नदी आसपास जोखिमयुक्त क्रियाकलाप नगर्न समेत महाशाखाले आग्रह गरेको छ। यसैबीच आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै दिउँसो देशका हिमाली पहाड़ी तथा तराईका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, तर राति भने हिमाली र पहाड़ी भूभागमा वर्षाको सम्भावना धेरै छ। विशेष गरी कोशी प्रदेश र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले नदी नाला आसपास पहिरो जाने क्षेत्र तथा सड़क यात्रामा निस्कदा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी अस्थायी रूपमा बन्द भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रियामा समस्या आउँछ। मेलम्चीबाट सुन्दरी जलको प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो। वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ। गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्व निर्धारित वितरण तालिका अनुसार पानी आपूर्ति सञ्चालन गरिने उहाँले बताउनुभयो। तर लगातार वर्षा भइरहेको खण्डमा भने पानी आपूर्ति केही समय रोकिने भएको छ। औषधि व्यवस्था विभागले औषधि आपूर्ति श्रृंखलामा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। व्यवस्था विभागका निर्देशक निमित्त महानिर्देशक शिवानी खड्गीले देशमा औषधि आपूर्ति श्रृंखला सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक पैठारीकर्ता, थोक विक्रेता तथा खुद्रा विक्रेतालाई कार्यान्वयनका लागि निर्देशन जारी गरिएको जानकारी दिनुभयो। निर्देशन अनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताहरूले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्नेछ। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा बिक्री वितरण गर्न निषेध गरिएको निर्देशनमा भनिएको छ। आज पनि सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 7,200 रूपियाँले बढ़ेर 2,90,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाव हिजो पनि बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 6,200 रूपियाँले बढ़ेर 2,83,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 165 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 180 रूपियाँले बढ़ेर 4,450 रूपियाँमा कारोबार भइरहेको थियो। हिजो पनि चाँदी तोलामा 180 रूपियाँले बढ़ेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा रसुवागढ़ीको मितेरी पुलबाट गाड़ी चल्न शुरू, पर्यटन क्षेत्रमा लगानी विस्तार हुने क्रम तीव्र लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले 6 जिल्लामा बाढ़ीको जोखिम, दिउँसोभन्दा राति ठूलो पानी पर्ने, बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चिनियाँ प्राविधिकहरूले परीक्षण सम्पन्न गरेपछि 4 दिनपछि रसुवागढ़ी नाकाको मितेरी पुलबाट गाड़ी सञ्चालन हुन थालेका छन्। नेपालको उत्तरी नाका रसुवागढ़ीमा रहेको मितेरी पुलबाट आवागमन 2 दिनका लागि रोकिने भनेकामा पुल परीक्षण गरी 4 दिनपछि सञ्चालनमा ल्याइएको हो। गएको वर्षको असार 24 गते लिहिन्दी खोलामा आएको बाढ़ीले सिमेन्टको मेसिनेरी पुल लगाएपछि तत्काल आवाजातका लागि बेली ब्रिज निर्माण गरिएको थियो। बेली ब्रिज वर्षायातका लागि उपयुक्त छ कि छैन भन्ने परीक्षणका लागि चिनियाँ पक्षले गाड़ी सञ्चालनमा केही समय रोक लगायो। पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरे गाड़ी आवागमन हुन थालेका इलाका प्रहरी कार्यालय तिमुरेलले जनाएको छ। नेपालमा विदेशी पर्यटक आगमन बढ़दै जाँदा तारे होटल तथा रिसोर्टमा लगानी पनि उल्लेखनीय रूपमा विस्तार भएको छ। पर्यटन विभागका अनुसार अहिले देशभर 350 तारे स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्, जुन गएको वर्षको 335 को तुलनामा केही वृद्धि हो। तीमध्ये 29 वटा 5 तारे होटल रहेका छन्। अहिले सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टमा 16,613 कोठा र 26,285 उपलब्ध छन्। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगंज, भद्रपुर लगायतका प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खोल्ने क्रम बढ़िरहेको विभागले जनाएको छ। अब विदेशको खबर। अफ्रिकी देश कंगोमा फैलिएको इबोला प्रकोप झन भयावह बन्दै गएको छ। अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महानिर्देशक जिन कसैयाले अहिलेको प्रकोप विगतका इबोला महामारीहरूको तुलनामा संक्रमण र मृत्युदर दुवैका हिसाबले निकै तीव्र रहेको चेतावनी दिनुभएको सिन्वाले जनाएको छ। कंगो सरकारले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार जून 30 सम्म इबोलाका 1,406 जना संक्रमित पुष्टि भएका छन् भने 438 जनाको ज्यान गइसकेको छ। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले बुन्डी बुगे भाइरसबाट हुने इबोला रोगको उपचारका लागि क्लिनिकल ट्रायल शुरू गरिएको जनाएको छ। अब खेल खबर। अल्जेरियालाई 2-0 पराजित गर्दै स्विजरल्याण्ड विश्वकपको अन्तिम 16 प्रवेश गरेको छ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले दुवै हातमा 1-1 गोल गरेको हो। स्विजरल्याण्डका लागि ब्रिन एन्डोलो र डान एन्डोवेले गोल गरेका छन्। स्विजरल्याण्डले अब अन्तिम 16 कोलम्बिया र घानाबीच भोलि हुने खेलको विजेतासँग खेल्नेछ। यस्तै विश्वकपमा आज राति पौने 12 बजे अस्ट्रेलिया र इजिप्ट, भोलि बिहान पौने 4 बजे अर्जेन्टिना र केप भर्डे तथा बिहान 7 बजे कोलम्बिया र घानाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 212 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 6 जिल्लामा बाढ़ीको

क्लिनिकल ट्रायल शुरू र अल्जेरियालाई हराउँदै स्विजरल्याण्ड विश्वकपको अन्तिम स्वरमा प्रवेश। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ीको सम्भावित जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनु। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
0: स्वस्थ जीवनका लागि
4: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: Eu pali cora tama tama tu tama pela mina sana mina sana mina sana mina sana mina sana mina sana mina sana mina sana mina sana mina sana mina sana
1: तपाईं शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर सोलुखुम्बु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङपा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शोभा होस्टेल संचालक 98 41 15 90 82 सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7

उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बेग विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 참고로 보시기 바랍니다.
1: सूचना सूचना सूचना सुरुम जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुम क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुम ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा फादुङ क्षेत्र में घाँसपात काट्न गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने पूरा स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। क्षेत्र में अनावश्यक रूप में न जानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदिनुहोस्। सिविल जुन बेसी उपभोक्ता समिति स्कुल यौनहिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, ज्यादा पतल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9863668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: आउँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, मैले मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासी हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, हातेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843979852, 9824417178, 9843349696 र 9861314372। आन्जी औषधालय, सोलो दुधकुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार विज्ञापन।

0: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटरसाइकल तथा स्कूटर अब ओखलढुङ्गाको मिलन चौकमा।
1: हुन्डाका विशेषताहरू:
2: जापानिज उच्च प्रविधिबाट उत्पादित
1: उत्कृष्ट माइलेज,
2: राम्रो रिसेल मूल्य,
1: टिकाउ र भरपर्दो,
2: अफरोडका लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भएको,
2: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू:
2: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
2: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारी भुजान, ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 037590222, 9852888002 र 9842880300।

0: हाम्रो भन्ने त सबले बिर्सिसक्यो आजकल। आफू त कार्पेट नै हो। विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: के भयो? के को हल्ला खुल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो। अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा।
4: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि।
3: यो कहाँ किन्न पाइन्छ? अनि 500 साइकल्स कहाँ कहाँ उपलब्ध छ नि?
4: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
5: खेतबारी जोत्न, छोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, झुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528 80222, साथै 98 0

0: बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डी नगर पालिका पाँच बसन्त बजार सलेरी सुलु खुम्बु
1: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
7: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था गरेको छ
8: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
9: किन खोज्नु भएको होला हजुर
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
9: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
8: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
9: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847385

0: 27 समुन्द्र साक्य 98 183 35 34 टेलीफोन 0385 20 43
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसर मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगर पालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु।
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: सन्चो भएन?
2: होइन, यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ट्रे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति टाइमले पाल्नुभयो?
3: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
3: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: पूर्ण एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: City FM in studio time.
2: It's 1 p.m. Dusko ek baje.
0: Time check ko saath ma New Star Digital Color Lab tatha Dwaramai Offset Press Solu Dutkunda Nagar Palika 5 Solu Kumbu.
3: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम. सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न

0: बाबा मुझे स्कूल जाने मन छैन आज जानिन नि है
1: किन के भयो सन्चो भन्नु
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ट्रे गर्न सकिनँ सरले हुन्छ
1: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: नमस्ते म्याडम नेपाल सरकार विज्ञापन बोर्ड

0: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त।
0: नाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
1: अनि को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082/14 भन्दा अगाडि 5 वर्ष र 14/14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदत कुञ्जु नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यूज चार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूबलाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सावर बेसिन धारा कमोट पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अगणित सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएन अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
3: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नु भएको
6: देख्नु भएन औषधि हालेको
3: लाउन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
6: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
6: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या होला नि?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन। आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
8: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैसूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उत्तर प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ptc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
7: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट

0: विश्वामा सुन्न सुन
1: हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त
0: बोक्सियो रे नि
1: हो र होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
0: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: راحت برو همه
1: سمه قبط باسا آجا آمی کی بیشه ما چاکل گرچو؟
0: بایدیسک روزگاری کو بیشه ما گروه آما
1: بایدیسک روزگاری ما جانو آگی دیان دینو پرنی پورا آروب کی ہون؟ پالای پالو بانا تا
2: سیپ سیکی را تتا کام کو باری مران گاری بوزیر ما تر بایدیسک روزگاری ما جانو گرچو گروه آما
1: ہو آروب بانا تا
3: بایدیسک روزگاری ما جانو آگی گر پریوار سنگا رام را سنگا سرسلا گادم پرسا
4: بایدانک روپ ما پرمن پتر را کاغذات بنائے را मात्रे वैदेशिक रोजगारीमा जानु पर्छ गुरुआमा
1: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमे र साथीभाइहरूलाई पनि बताउनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त हुन सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो होइन अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ
7: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
5: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
1: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
5: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
1: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
1: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
2: नमस्कार सेन्सेविका दिदी
8: नमस्कार नमस्कार
2: दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
2: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
2: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
5: नेपाल सरकार विज्ञापन
9: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
10: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँचपास प्रमाणपत्रको सकल पेश गरे भएमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर क्याम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं परचुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: एक यूनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: के हुनु सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
3: महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: और प्रिन्ट मुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
7: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
9: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
8: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
9: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
8: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
9: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
8: हजुर।
9: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्की गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
8: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छ।
1: नेपाल सरकार विज्ञापन हो। बाल बालिकालाई लागू औषध दुरूपयोग हटाउँछौ। लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौ। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बाल बालिकाको सुन्दरतामा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
10: आन्तरिक मामिला तथा कानून मन्त्रालय उच्च प्रदेशद्वारा जनहितमा सारी सन्देश।
11: मरेको के हो?
12: हेर त, रगतै रगत भयो। छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
11: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल, उठो, लगिहालौ लगिहालौ। यो
12: अरे, हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मरिदियो कि बाँच्यो, केही ठेगान छैन।
11: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त, अब
12: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
13: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सड़क प्रयोग गर्दा ध्यान दिउ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली, ठाउँ तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
14: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: खै, जन्मदाता दिनुहोस् त।
8: जन्मदाता गरेको छैन नि म्याडम।
9: ल, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता

0: साक्षात यसो नआत्थेन, यसो त जसले पनि लेखिहाल्छ नि।
1: अरे यो मिथ्या भ्रम कुन छिमेको चाहिँ
0: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
0: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन के भन्नुभएको, हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिए, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ, जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
10: ए बाबु हतियारहरू छ, टर्च बालेर जाऊ।
11: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
10: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
11: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न।

0: खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन हो।
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
5: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वाचसम्म नलाग्ने, आत्मविश्वास खुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर

0: बाबू नहीं मेरे तो हाथ खुट्टा अन्नासा झमझम करनाशले हैरान बनाए यूरोप केटी हो केटी खे एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव हाटे हैरान भाई निंद नलागे रात भर जागरण जस्त बस् तर यह सब रोग उपचार हमजी औषधालय में हम अरे भर उपचार कराने भर हमजी औषधालय तीर हिड़क नहीं हो दीदी और संगे जाऊ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ शून्य एफएम। शून्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू।

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
6: होंडा का विशेषता
7: जापानीज उच्च प्रविधि उत्पादित
6: उत्कृष्ट माइलेज,
7: राम्रो रिसेल मूल्य,
6: टिकाऊ र भरपर्दो,
7: अफ रोड का लागि पनि उपयुक्त,
6: BS6 तथा नया नया वर्षन बजार में लॉन्च भइरहेको,
7: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी। ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
6: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनु का साथै सर्भिसिङ सेवा,
7: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
6: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
7: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारी भुजाङ, ओखलढुंगा।
6: सम्पर्क नम्बर 0375902222, 9852988022 र 9842803000।

0: ए के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिनर छैन भने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै खास धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस प्रणाली सिद्ध चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस् लगतै तपाईलाई फोन आउनेछ

0: आया आया भनेर पो बसेछ त बिरामी भो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाइ दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487

0: स्वरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायलु हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोल त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5

0: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था भएको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: किन खोज्नु भएको होला हजुर?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19, समुद्र साक्य 9861-83-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सोलु खुम्बु।
6: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है?
7: सन्चो भएन?
6: होइन, यतिकै जाने मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति टाइमले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: नमस्ते म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
10: ए के भो, दौडिदिई पो आइस त।
9: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको।
10: हो त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
3: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सोलु एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदो कुंडी नगरपालिका पाँच सलेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेत्की तालछा वाल मिक्सर मुहाउने सर्भर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 मोबाइल नम्बर 9860324426 र 9841905549 न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु

0: हाम्रो के दोष छ र पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त हौँ सर।
1: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश।
4: सुन सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र
4: मिनिङलाई त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: के होइन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
11: देख्नु भएन, औषधी हालेको
5: लौ न। शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र

बिस्तर गाउँको धानको बाली गेले खायो खायो बाखरीले बिउ खायो सैले

0: गाउँ घरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

0: નમસ્તે, નમસ્કાર. સંપૂર્ણમાં હાર્દિક હાર્દિક સ્વાગત કે સાથમાં કાર્યક્રમ આપને પાછો આપને બાકાને ઉપસ્થિત વૈશ્વિકા છો. પ્રાગજી મિત્ર કે સાથમાં અવાજમાં છું મરફેરથી લંબ ફેરફાર સુંદર અને સામેના એ સમયમાં પૂર્વ નેપાળ કે પહેલા સામુદાયિક રેડિયો સર એફ એમ 101.2 મેગાહર્ટઝમાં કાર્યક્રમ આપને પાછો આપને બાકા સુની રહેવાનું છે. र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौं. आज पनि हामी त्यही समय नै लिएर उपस्थित भइसकेका छौं भने चाहिँ आज चाहिँ हामी विशेष गरी शुक्रबार दशैंमा छौं र शुक्रबार दशैंमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जान रहेछ. आफूमा भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र आफूले मन परेको मिठो लोक बाका गुनगुनाउन सक्नुहुनेछ. र तपाईँहरूको लागि त हाम्रो टेलिफोन लाइन खुल्ला गरिसकेका छौं र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रम आफ्नै पाछा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला. तपाईँको प्रतीक्षाको समय पनि समाप्त भइसकेको छ र आउन सक्नुहुनेछ 97649 को लाइन हुँदैछ. कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूलाई मन परेको मिठो लोक बाका गुनगुनाउन सक्नुहुनेछ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला. कोही स्कूल कलेजबाट फर्काउँदै हुनुहुन्छ होला, मेलापातिर हुनुहुन्छ, रोपाई गर्दै हुनुहुन्छ होला, त्यसै गरी गोठालोतिर पनि हुनुहुन्छ होला. जस्तोसुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुभयो र थोरै समय छुटाएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउनु होला भन्न चाहन्छु. र म ढिला नगरीकन गीततर्फ नै जानेछु. निकै नै मिठो गीत रहेको छ, माया लुको काखा भोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बोल भएको छ कुशल बोल बासी र शान्ति श्री परिवारको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिलो हामी छुट्टो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ.
1: Fragrance from soaps can fade with you.

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि,
1: के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार।

0: next to your heart. Zulu FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

कार्यक्रम आफ्नो पाखा आफ्नै बाकाको हो भने पहिले अनि छुट्टो विश्राम रहेको थियो। पहिला नै छुट्टो विश्रामलाई पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ मलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुना एफएम 102.2 मेगाहर्जमा कार्यक्रम आफ्नो पाखा आफ्नै बाखा सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी केही समयलाई नै दिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी शुक्रबारे बसाइमा छौं र शुक्रबारे बसाइमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जानेर चाहिँ आफूमा भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र आफूलाई मन परेको मिठो गीत भने गुनगुनाउन सक्नुहुनेछ र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ 97964 49 70 को लाइन हुँदैछ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, उकाली ओह्राली देउराली बन्जङ चौतारी गर्दै हुनुहुन्छ र जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहने हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनु होला र थोरै समय छुट्याएपछि कार्यक्रममा सहभागिता जनाउनु होला र यदि तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन फुर्सद छैन भने चाहिँ तपाईँहरूका निमित्त हामीले राखेका निकै नै मिठो लोक बाचा सुन्दै चाहिँ मनोरञ्जन लिँदै आफ्नो कामलाई अगाडि बढाउनु होला भन्न चाहन्छु र विशेष गरी तपाईँहरूमा धेरैजना साथीहरूलाई त मिठो स्वरमा लोकगीत गुनगुनाउन आउँछ होला र यदि तपाईँहरूलाई मिठो स्वरमा लोक बाका चाहिँ गुनगुनाउन आउँछ भने चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र हामी सबैमा एउटा न एउटा प्रतिभा त हुन्छ नै तर पनि हामीसँग प्रतिभा भएर पनि हामीले मौका पाएर पनि हामीले चाहिँ गुमाउँछौ किनभने हामी आफूमा भएको प्रतिभा चाहिँ प्रस्फुटन गर्नलाई चाहिँ एकदमै डराउँछौ लजाउँछौ त्यस कारण चाहिँ हामी सबैले नडराई नलजिकन आफ्नो प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुपर्छ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ कहाँबाट? हेलो नमस्ते। नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? सोलु बिरकुण्ड नगरपालिका भन्नुभयो? सोलु बिरकुण्ड नगरपालिकाबाट को बोल्नु भयो नि? हिमा शेर्पा बोल्दै हुनुहुन्छ। अनि के गर्दै हुनुहुन्छ त हिमाजी यो समयमा? अनि आरम्भ त नै हुनुहुन्छ नि हिमाजी? ल ठिक छ मिनाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गायकका गुनगुनाउन चाहनुहुन्छ त मिनाजीले? सुरु गर्नुहोस् है। सुरु गर्नुहोस् भन्दै थिए। उहाँको फोन डिस्कनेक्ट भएको हो कि साथीले कटाउनु भएको हो त्यो चाहिँ थाहा भएन र अझै डिस्कनेक्ट भएको हुने चाहिँ फेरि पनि पुनः प्रयास गर्न सक्नुहुनेछ र 97964 49 70 को लाइन दिएपछि कार्यक्रममा फटाफट कल गर्नुहोला। हामी तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौँ र तपाईँहरूले टेलिफोन लाइनमा सहभागिता जनाउनु भयो भने चाहिँ हामी तपाईँहरूलाई मिठा मिठा कुराकानी गर्दै तपाईँहरूसँग चाहिँ तपाईँहरूको प्रतिभालाई चाहिँ सुन्नेछौ र सुनाउनेछौ है। धेरैजना साथीहरूलाई त मिठो स्वरमा चाहिँ लोक बाका गुनगुनाउन आउँछ होला। यदि तपाईँहरूलाई मिठो स्वरमा लोक बाका गुनगुनाउन चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र सुन्नुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुनाफ्रम 102.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र तपाईँहरूले चाहिँ हामीलाई रेडियो मार्फत मात्र नभएर पनि अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ। राजभरिको समयमा त सबै ठाउँमा रेडियो हुन्छ भन्ने हुँदैन, त्यस कारण चाहिँ तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sunafm.com नेपाली पात्र हाम्रो पात्र र सुनाफम फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूका निमित्त हाम्रो टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ र
कहीं नेटवर्क को समस्या पनि हुन सक्छ। एकदमै आज विशेष गरी सोलुखुम्बुको मौसमको कुरा गर्दछु। बिहान चाहिँ एकदमै खुलेर आएको थियो, धेरै रमाइलो दिन आएको थियो, होइन नीलो आकाश देखिन्थ्यो आज चाहिँ। तर पनि दिउँसो बाटी सिमसिम पानी पर्न थालेको छ र तपाईँहरूकोतिर के कस्तो छ र पछिल्लो समय धेरै नै बाढी पहिरो गइरहेको छ र धेरै दुर्घटना पनि गइरहेको हामीले सुनेका छौं देखेका छौं। त्यसकारण चाहिँ तपाईँहरूले चाहिँ टाढाको यात्रा चाहिँ सकेसम्म नगर्नुहोला र यदि टाढाको यात्रा गर्नुपर्ने अति आवश्यक छ भने चाहिँ निकै नै सतर्कता अपनाउनुहोला र आफू र आफ्नो परिवारको ख्याल गर्दै चाहिँ अगाडि बढ्नुहोला भन्न चाहन्छु। गीतर्फ नै जानेछ, निकै नै मिठो गीत रहेको छ, हाँसमा सिकायो बोलको बाटा रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ देवी गढतिर कुलेन्द्र विकारको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौं।

फेरि पनि स्वागत गर्दछु भर्खरै मात्रामा चाहिँ हामीले निकै मिठो लोक बाका हाँस्न सिकाए बोलको लोक बाका चाहिँ सुनेर मनोरञ्जन लिइसकेका छौ र पक्कै पनि तपाईँहरूले पनि सुन्न सँगसँगै सुनभयोला नाच्न भयोला गाउनु भयो होला र सुन्नुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफ्यामेश्वरमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र आज चाहिँ हामी विशेष गरी चाहिँ शुक्रबारे बसाईमा छौं र शुक्रबारे बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मनपर्ने लोक बाका चाहिँ गुनगुनाउन सक्नुहुनेछ र तपाईँहरूका निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र आज चाहिँ साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन र मेरो इन्टरनेटको समस्या पनि हुन सक्छ र धेरैजना साथीहरू त यो समयमा रोपाईको सिजन भएकोले पनि रोपाईतिर व्यस्त त हुनुहुन्छ त्यसकारण पनि कार्यक्रममा सहभागिता जनाउन चाहिँ नसक्नु भएको पनि हुन सक्छ र यदि तपाईँहरू फुर्सद कार्यक्रममा फुर्स सहभागितामा चाहिँ फुर्सद छैन भने चाहिँ तपाईँहरूले चाहिँ हामीले तपाईँहरूका निमित्त राखेका निकै नै मिठो लोक बाका सुन्दै चाहिँ मनोरञ्जन लिनुहोला भन्न चाहन्छु र फेरि पनि म अर्को मिठो गीततर्फ नै जानेछ निकै नै मिठो लोक बाका रहेको छ आज गाउँमा बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बन्नु भएको छ करिश्मा रेले र त्यसै गरी जुन रिजर्भको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि।
1: के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दुःखको बोझ बिसाउन चौता

लौन दुखलाई पन्छौ न लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टुरे। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलुदुत कुण्डे नगरपालिका छ 0.4

0: कार्यक्रम आफ्नै पाहा आफ्नै बाकको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरेरा भने फेरि पनि कार्यक्रममा नै बिरा तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौँ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुनाखा 110.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ। राज्य चाहिँ हामी विशेष गरी शुक्रबार व्यवसायमा छौँ र शुक्रबार व्यवसायमा चाहिँ तपाईँले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका गुनगुनाउन सक्नुहुनेछ र तपाईँहरूका निमित्त हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। आउन सक्नुहुनेछ 97464974 लाइन चाहिँ एकदमै खुल्ला रहेको छ र कार्यक्रममा निर्देशक भएर सहभागिता जानेर चाहिँ आफूमा भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र कोही साथ हुनुहुन्छ टेलिफोन लाइनमा उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ कहाँबाट?
1: नमस्ते
0: नमस्ते नमस्ते हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट? सोलुबाट प्रमिला सुनवार बोल्दै हुनुहुन्छ। के गर्दै हुनुहुन्छ त प्रमिलाजी यस महिना? अनि खाजा लिनु भयो कि बाँकी छ त प्रमिलाजीले? ठिक छ प्रमिलाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन लोक बाका गुनगुनाउन चाहनुहुन्छ त प्रमिलाजीले? साथीहरूको फोन चाहिँ डिस्कनेक्ट भइरहेको छ र अब पनि हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेको छ र कार्यक्रमबाट चाहिँ विदा लिनुपर्ने हुन्छ र कार्यक्रममा आफ्नै तर्फ आफ्नो बाकलाई छुट्याएको निर्धारित समय पनि समाप्त भइ नै सकेको छ र एकदिन बेलसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो। कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नु भयो र तपाईँहरूको कामको बावजुद पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई एकपष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो भन्दा कोठाको बाहेकलाई तपाईँको रेडियो सेवा मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेविका रायजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै मिठो अनि रमाइलो मन्छुले लोक भएको रहेको छ। पछ्यौरी बेरी राखु बोलको लोक भएको रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ निकै लोकप्रिय अनि चर्चित गायक गायिका हुनुहुन्छ विशाल सोनी र शान्ति सिंह परिवारका राजमा सजिएको यो मिठो लोक भएको छ। आजको कार्यक्रम आफ्नो पाठ आफ्नो भाषाको विशेष गरी शुक्रबार बसाईबाट म कार्यक्रम प्रस्तुता शेर्की लघु शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

कुरा गर्दै हुनुहुन्छ। ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड। अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
2: खेतबारी जोत्न, छोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुलुखुम्बु।
6: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाउ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunefm.com संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलो हालसाल लिएर आइपुगे म रेविका राई। नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुईजना नेपाली युवा आज रिहा भएका छन्। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी अध्यागमन कार्यालयका प्रमुख पद्मराज तिमी सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट बीओपी तातोपानीका प्रहरी निरीक्षक लीलाराम सुन्दर सहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चिनिया पक्षले आवश्यक कानून प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। अब थप प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाउने तयारी रहेको छ। गएको असार 12 गते लप्ची घुम्न लगेका बेला काठमाडौँको मनोज प्रजाप्रति र भक्तपुरका सुदीप थापा मगरले सीमा क्षेत्रबाट ड्रोन उडाएको थियो। ड्रोन चिनिया भागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। आज कास्की पर्वत म्याग्दी बर्दिया कैलाली तथा आसपासका जिल्लामा बहने ससाना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्र तथा आसपासका नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको जोखिम रहने महाशाखाको जनाएको छ। नदी किनार खोल्सी तथा डुबान हुन सक्ने क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन तथा अनावश्यक रूपमा नदी तर्ने वा नदी आसपास जोखिमयुक्त गतिविधि नगर्न महाशाखाको आग्रह रहेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हल्का साम्पाङले सरकारले 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै अध्यक्ष साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको छ। महँगी धेरै बढ़ेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्तो नरहेको बताउनु भएको छ। आफ्ना पार्टीले महँगी नियन्त्रण गर्नुपर्ने माग उठाउँदै आएको राईको भनाइरहेको छ। उहाँले सरकारको पछिल्लो समय पेट्रोलियम पदार्थको भाव घटाएको भन्दै यो निर्णयको समर्थन गर्नुभएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्व सरकारले 100 दिनमा गरेका काम भोलि सार्वजनिक गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री शाहको सचिवालय अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी रहेको छ। वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्दैछ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको 13 गते शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 7,200 रूपियाँले बढ़ेर तोलाको 2,90,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। सुनको भाव हिजो पनि बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 6,200 रूपियाँले बढ़ेर तोलाको 2,83,500 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 165 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 180 रूपियाँले बढ़ेर 4,450 रूपियाँमा कारोबार भएको थियो। हिजो पनि चाँदी एकै दिन तोलामा 180 रूपियाँले बढ़ेर 4,450 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्ष 2026-27 को शुरूआतसँगै यही जुलाई 1 देखि लागू हुने गरी विभिन्न भिसा शुल्कमा उल्लेख्य वृद्धि गरेको छ। यस निर्णयले विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनपछि रोजगारी गर्ने तथा विदेशी कामदारलाई प्रायोजन गर्ने कम्पनीहरूमा थप आर्थिक भार पर्ने भएको छ। नयाँ व्यवसाय अनुसार विद्यार्थी भिसाको शुल्क 2,000 अस्ट्रेलियन डलरबाट बढ़ाएर 2,500 डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
छन्। पछिल्लो दुई वर्षमा यो शुल्क 710 डलरबाट बढ़ेर 2500 डलरसम्म पुगेको हो। सरकारले पहिलो पटक अंग्रेजी भाषा अध्ययनका लागि मात्र आउने विद्यार्थीका लागि छुट्टी शुल्क निर्धारण गर्दै 2050 अस्ट्रेलियन डलर कायम भएको छ। यस्तै अध्ययनपछि काम गर्न पाइने ग्रेजुएट भिसा को शुल्क पनि 5750 अस्ट्रेलियन डलर पुगेको छ। शुल्क वृद्धिको प्रत्यक्ष असर अध्ययन पूरा गरेर अस्ट्रेलियामै रोजगारी र स्थायी बसोबासका तयारीमा रहेका विद्यार्थी तथा उनीहरूलाई प्रायोजन गर्ने रोजगारदाता कम्पनीहरूमा पर्ने अपेक्षा गरिएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान 3:45 बजे साबिक विजेता अर्जेन्टिना र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिना समूह जे को विजेता र केप भर्डे समूह एस को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा यी दुई टोली बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डे समूह चरणको पहिलो खेलमै स्पेनलाई बराबरीमा रोकेर चर्चा आएको टोली हो। स्पेनका खेलाड़ीलाई जहार गरेका 27 मध्ये 7 वटा गोल पोस्ट भित्र रहेका छन्। तर केट भरेका गोलकिपर भोजिनह उत्कृष्ट बचाव गर्दै सन् 2010 को विजेता स्पेनलाई बराबरीमा रोकेका थिए। यो विश्वकप अर्जेन्टिनाका लियानेल मेस्सीले 6 गोल गरिसकेका छन्। के भर्डेका लागि मेस्सीलाई रोक्नु ठूलो चुनौती रहेको छ। यो विश्वकपमा 4 वटा टोली नयाँ रहेका थिए। के भर्डे नकआउटमा पुग्दा कुरासाओ जोर्डन र उज्बेकिस्तान भने समूह चरणबाट बाहिरिएको थियो। त्यसअघि विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया इजिप्ट खेल्दैछन्। यो खेल राति 12:15 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0 35 50 16 फोन वा 16fmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा सपिन्ने प्रयास गर्नेछौ। अवश्य यसलाई सुरु हालचाल सकियो। साता 5 बजेको 16 समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा स्वास्थ्य मनोरञ्जनका लागि 16fm सुन्दै रहनुहोला। नमस्कार।

0: स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गाह्रमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्र उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम अठार वर्ष पूरा भए चालिस वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोके बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोके बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कार्य। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2-2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019 @gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9653 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851-18-73 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सोलु तुटकुण्ड नगरपालिका 7 सिंह खुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सङ्गालो।

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको विषय लिएर सदाको जस्तै आज पनि उपस्थित भइ नै सकेका छौ र सुन्नुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र कार्यक्रम गीत गीतमा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र प्राविधिक मित्रबाट मलाई सिर्की नमो शेर्पाले सपोर्ट गरिदिनुहुन्छ भने आज पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित भइ नै सकेका छौ र आज पनि हामी पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छौ। ढिलाइ नगर्नुहोस् आज बस्ने गीतका क्लिप्सहरू

0: भर्खरै मात्र महानले एकदम मिठा गीतकले सरस सुनिने सकेका छौ। अब पालो तपाईँको सम्पन्न बेचौ सुती आनन्द प्रसाद सवन्न सतरीको लाइन डे कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट कल गर्नुहुन्छ? उदयपुरबाट सुमन परियार। सुमनजी, अनि तपाईँको खबर के छ नि? हाम्रो पनि सबै ठिक छ भन्नु पर्ला सुमनजी। अनि सुमनजीले आजको दिनमा के गर्नुभयो? केही नगरिकन बस्नुभयो मात्र सुमनजी? ले ठिक छ त। अनि सुमनजीले खाजा लिनुभयो त? खाजा लिनुभयो त सुमनजीले? हाम्रो बाँकी छ बढ्नु पर्ला सुमनजी, हामीलाई नपर्खिकन आफूले मात्र सुटुक्क खाइदिनु भएछ त खाजा त। हुन्छ सुमनजीको लागि पक्कै पनि यो गीत बस्ने छ। आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है त। ओके बाई बाई साथी हुनुहुन्थ्यो उदयपुरबाट सुमन परियार। उहाँले पनि एकदम मिठो गीत रोजेर चाहिँ फाटी छुटिसक्नु भएको छ है। र आउन सक्नु नि सा तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ। कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
1: नमस्ते नमस्कार दिदी।
0: नमस्ते नमस्कार, गोरीजी हो? ओहो, हाम्रो गोरीजीको आवाजबाट म चिनिहाल्छु नि। ल ठिक छ त गोरीजी, यो समयमा के गरिदिनुहुन्छ? ओहो, गोठालो गरिदिनुहुन्छ नि? के को गोठालो गरिदिनुहुन्छ गोरीजी? गाई गोठालो गरिदिनुहुन्छ नि? गाई चाहिँ कतिवटा छ नि गोरीजीको? पाँचवटा गाए। ओके ल ठिक छ त, गोठालो गर्दै हामीलाई सुन्दै हुनुहुँदो रहेछ, एकदम खुसी लाग्यो। अनि गुरुजीले खाजा लिनुभयो त? हाम्रो बाँकी छ बन्नु पर्ला गोरीजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गीत भन्दै गर्दाखेरि भर्खरको साथीले एकदम मिठो गीत रोजेर सुटिसक्नु भएको छ, मायाको डोली चढाई भन्ने। यो गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके बाई बाई साथी रिभ्यूबाट गोरी मगर, गोरी मगरले गोठालो गर्दै सुन्दै हुनुहुन्छ है भन्दै हुनुहुन्थ्यो गोरीजी। नि छुट्टी सक्नु भएको छ र अब हामी गीत रोजाइतर्फ नै जानेछ है। सुमनजी र हाम्रो गोरीजीको रोजाइमा पढ्न सफल गीत रहेको छ, एकदम मिठो गीत रहेको छ है, जुन चाहिँ भाइरल पनि एकदम भएको थियो है। एकदम मिठो गीत रहेको छ, मायाको डोली चढाई भन्ने गीत बोल रहेको छ है, गीतको बोल एकदम मिठो गीत रहेको छ, जसमा आवाज भर्नु भएको छ हाम्रो यश कुमार पवित्र ता परिवारको आवाजमा। एकदम मिठो गीत रहेको छ सजिलो, एकदम मिठो गीत रहेको छ। मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिला नै छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित

0: संगीतको पहिलोनी छोटो विश्राम पुस्ता फिर पनि स्वागत गर्न चाहन्छु। सुन्दनुहुन्छ यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सेलेफिन 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। हामीसँग चारवटा गीत बाँकी रहेको छ। अब पालो तपाईँको 97.69 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
1: हेलो, गुड आफ्टरनुन। नमस्ते, नमस्कार।
0: गुड आफ्टरनुन, नमस्ते, नमस्कार। कहाँबाट कल गर्नुहुन्छ? उदयपुरबाट सीता परियार। अनि सीताजी, यो समयमा के गरिदिनुहुन्छ? बसिराख्नु भएको छ?
1: हजुर,
0: ठिक छ त। अनि सीताजीले अनि खाजा लिनु भयो त?
1: मेरो खाजा भइसक्यो दिदी, बाँकी नै होला, बिस्तारै खानु।
0: हाम्रो पनि पक्कै पनि बाँकी भन्नु पर्ला सीताजी। अनि सीताजीले आजको दिनमा के गर्नुभयो? ठिक छ त सीताजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज सीताजीले कुन गीत रोस हुन्छ नि? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने इच्छा आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है त। ओके, बाई बाई साथी हुनुहुन्थ्यो रिपुरबाट सीता परियार। उहाँले पनि एकदम मिठो गीत रोजेर साथी छुटी सक्नु भएको छ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
2: हेलो, नमस्ते दी।
0: नमस्ते, नमस्कार। कहाँबाट को बोल्नुहुन्छ?
2: हजुर, म उदयपुरबाट पूजन बिसी बोल्दैछु।
0: उदयपुरबाट तपाईँको नाम?
2: पूजन बिसी।
0: पूजन बिसी कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ पूजनजी? धेरै समयपछि सायद मौसम दिदी तपाईँ पहिलो पटक कुरा गरिदिनुहुन्छ होला है त। ओहो, छ वर्ष पछि कल गर्नु भएछ। अनि बिचमा कता हराउनु भएको थियो नि हाम्रो पूजनजी? ठिक छ त, एकदम खुसी लाग्यो हामीलाई सम्झेर। फेरि पनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ पूजनजी, एकदम खुसी लाग्यो। कार्यक्रममा फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। भर्खरको साथीले एकदम मिठो गीत रोजेर छुटी सक्नु भएको छ। यही गीत मार्फत आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है त। नमस्ते, बाई बाई साथी हुनुहुन्थ्यो रिपोर्टबाट पूजन बेसी। उहाँले पनि एकदम मिठो गीत रोजेर आफ्नो नजिकका पाँचजना साथीलाई सम्झिकन चाहिँ छुटी सक्नु भएको छ। एकदम खुसी लाग्यो आज दिनु पनि यसरी कलमा कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। र अब हामी गीतहरू चाहिँ पनि जानेछौ है सीताजी, र हाम्रो पूजन मेसीजीको रुचाइतर्फ पनि जानेछ। एकदम मिठो गीत रहेको छ, गीतको बोल रहेको छ लजालु मायालु भन्ने गीतको बोल रहेको छ, जसमा आवाज भर्नु भएको छ अर्गेन डोङको आवाजमा। एकदम मिठो गीत रहेको छ, यो मिठो गीत हामी गीत सुन्छौ। त्यस पश्चात फेरि बसेर हुनेछौ।

0: भर्खरै मात्रामा हामीले एकदमै त्यो गीत सुन्ने सकेका छौ। अब हामीसँग तीनवटा गीत बाँकी रहेको छ। 97/64/49/70 को लाइन अंग्रेजी गाइडमा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मनपर्ने गीत रोजेर आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो, नमस्ते। नमस्ते, कहाँबाट बोलिदिनुहुन्छ? शङ्ख सभाबाट सुनिता राई। धेरै समयपछि आउनुभयो सुनिताजी, अनि बीचमा कहिले हराउनु भएको थियो नि हाम्रो सुनिताजी?
1: मेरो खबर एकदम ठिकठाक छ, वर्षा लागिरहेछ, रोपाई धगाधम चलिरहेछ। आज चाहिँ एकदम मकै राख्ने दिन थियो, मकै राख्दैछु बारीतिर। यतिकै अब ट्राई गरेको लाग्यो भनौँ न, मजाले कल पनि
0: हामीले सुन्नुहुन्छ त सुनिताजीले।
1: कुरा भइरहेछ, हजुरको खबर के छ? खाजा त बाँकी नै छ भन्दै हुनुहुन्छ होइन? मेरो पनि बाँकी छ, म हजुर प्रोग्राम सकाएर आउनु होला, अनि हाम्रोतिर खानुपर्छ है सँगै बसेर।
0: हुन्छ, पक्कै पनि मजै भाँच्दै हुनुहुँदो रहेछ। सोलखुमतिर चाहिँ हामी बस ठाउँतिर चाहिँ मकै पाकेको छैन है, मकै भर्खर भर्खर फल्दैछ भनौँ न है, अनि एकदम मकै खान मन लागिरहेको छ। पक्कै पनि अब सुनिताजीतिर, अब सुनिताजीको घरतिर अब मकै खान आउनु पर्ला जस्तो छ है।
1: एकदमै आउनु न, अब अलिअलि हरियो छ, अनि अब धेरै चाहिँ सुकेर भएको थियो हो, अलिअलि हरियो छ। ल, हजुरलाई एकदम मजाले हरियो हरियो छानेर राखिदिन्छु, अनि मजाले पोलेर पनि एकदम रेडी बनाएर राखिदिन्छु खाना आउनलाई।
0: त्यही त, पछि पनि हामी आउने नै छौ सुनिताजीको घरमा। र सुनिताजी, अनि खाजा त पक्कै पनि तपाईँले लिइसक्नुभयो, अनि सुनिताजी आज कार्यक्रम सुन्दै हुनुहुन्छ होला, आज कुन गीतहरू सुन्छ नि सुनिताजीले?
1: हुन्छ, मलाई
0: पब गीत खसको फिका बजाइदिनु ल। ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्नुहोस् आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, विशेष एकदम लामो समय पछाडि कुरा भइरहेछ, हजुरलाई एकदम मिठो सम्झना, बाँकी समय शुभ बिताउनु भने त्यो समयमा अब कार्यक्रम सुनेर माया गरेर बसाउने सम्पूर्णलाई एकदम सम्झना सम्झिरहेछु भन्दैछु। नमस्ते,
0: ओके, बाई बाई, नमस्ते, नमस्कार। साथी हुनुहुन्थ्यो शङ्खुवा सभा जिल्लाबाट सुनितालाई हामीलाई माया गर्नुहुने साथी, आज कार्यक्रममा सहभागिता जनाएर साथी छुटिसक्नु भएको छ। र टिफिनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो, नमस्ते। गुड आफ्टरनुन गर्ले, नमस्ते, नमस्कार। कहाँबाट को बोल्नुहुन्छ? खोटाङको बडा पोखरीबाट कमला मगर। कमलाजी, यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। कमलाजीले खाजा लिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्दा, अनि कमलाजीले के खाजा लिनुभयो नि? ओहो, एकदम मिठो खानुभएछ नि कमलाजी। अनि कमलाजीले आजको दिनमा के गर्नुभयो? खुट्याङतिर वेदर के कस्तो छ? ल ठिक छ त, खुट्याङतिर पनि एकदम मजाले मकै पाकिसकेछ, सोलखुङ्गु नै पठाउन है कमलाजी। ल ठिक छ त कमलाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। भर्खरको साथी सुनिताजीले एकदम मिठो गीतहरू रोजेर छुटिसक्नु भएको छ। फिक्का भन्ने गीतको बोल रहेको थियो, यो गीत मार्फत आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: जन्मदिन पहिला थियो साथी आशा तामाङलाई जन्मदिनको धेरै धेरै शुभकामना र सपना धेरै धेरै बाह्र भन्न चाहन्छु। र यसले हुन्छ साथी ढापा मगर, साथीमा गोटी मगर, दिदी आरती मगर, बाँकी सम्पूर्ण साथीहरूलाई भनेको छ।
0: ओके, बाई बाई। साथी हुनुहुन्थ्यो खुट्याङबाट कमला लुङ्गी मगर। साथी छुटिसक्नु भएको छ, अब हामी गीत रोजाइतर्फ पनि जानेछौ है। एकदम मिठो गीत परेको छ, एकदम मिठो गीत रोज्नु भएको छ है साथीहरूको रोजाइमा पर्न सफल। फिक्का फिक्का भन्ने गीतको बोल रहेको छ। जुन गीत हाम्रो सुनिताजी र हाम्रो कमलाजीको रोजाइमा पर्न सफल गीत रहेको छ, फिक्का फिक्का भन्ने गीत, जुन जसमा चाहिँ आवाज भन्नुभएको छ हाम्रो मेरिना मैनाली र कमल खत्रीको आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गिरी गीतको दोस्रो नियन्त्रण विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछ।

कार्यक्रम गीति गीतको दोस्रो अन्तिम विश्राम पश्चात फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सेलेफिएम 101.2 मेगाहर्जमा कार्यक्रम गीति गीतलाई सुनिराख्नु भएको छ र अब हामीसँग दुई विधाका गीत बाँकी नै रहेको छ। अब पालो तपाईँको 97.64/59 लाइन बीच कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले हामीलाई फ्रिक्वेन्सीबाट पनि एकसाथ सुन्न सक्नुहुनेछ। सेलेफिएम 101.2 मेगाहर्जबाट हामीलाई फ्रिक्वेन्सीबाट सुन्न सक्नुहुनेछ भने हामीलाई अनलाइन मार्फत पनि तपाईँले एकसाथ सुन्न सक्नुहुनेछ। हाम्रो पात्रो नेपाली पात्रो अनि www.solefm.com सर्च गरेर पनि तपाईँले एकसाथ हामीलाई अनलाइनबाट पनि सुन्न सक्नुहुनेछ है। र तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ, आउन सक्नुहुनेछ र आफूले मनपर्ने गीत रोजी राख्न नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। र कतिजना साथीहरू अहिलेको समयमा गोठालोतिर हुनुहुन्छ होला, मेलापाततिर हुनुहुन्छ होला, धान रोपाईको दुर्वाईतिर हुनुहुन्छ होला, खाजा बनाउँदै हुनुहुन्छ होला, खाजा खाँदै हुनुहुन्छ होला, स्कूल कलेजबाट आउँदै हुनुहुन्छ होला, जस्तो सुकै अवस्थामा भए पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। नमस्ते, नमस्कार। कहाँबाट बोल्दै हुनुहुन्छ? ओखो ढुङ्गाबाट प्रमिला। प्रमिलाजी यो समयमा के गरिदिनुहुन्छ? बसिराख्नु भएको छ। अनि हाम्रो प्रमिलाजीले कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ। ठिक छ त प्रमिलाजी। अनि प्रमिलाजीले खाजा लिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला प्रमिलाजी। कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज प्रमिलाजीले कुन गीत रोज्नुहुन्छ नि? ओहो र, अनि गीतको क्लिप सुनेर आउनुपर्छ नि प्रमिलाजी। ल ठिक छ त, तपाईँको लागि हामी एउटा गीत राख्ने नै छौ। आगामी दिनमा चाहिँ गीतको क्लिप सुनेर कार्यक्रममा सहभागिता जनाउनु होला है त। हुन्छ प्रमिलाजीको लागि यो गीत एउटा गीत बस्ने छ। आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई साथी हुनुहुन्थ्यो ओखलढुङ्गाबाट प्रमिला। प्रमिलाजी पनि छुटिसक्नु भएको छ। अब हामी गीततर्फ नै जानेछौ है। एकदम मिठो गीत रहेको छ, गुरासे फुल्यो भन्ने गीतको बोल रहेको छ। यो मिठो गीत हामी एकछिन सुन्यौ, त्यसको साथ फेरि पछि हुनेछौ।

भर्खरै मात्र मैले एकदम मिठो गीत सुनिसकेका छु घुरा सुई फुल्यो भन्ने एकदम मिठो गीत रहेको थियो जसमा आवाज भर्नुभएको छ त्रिसमा गुरुङका आवाजमा सजिलो एकदम मिठो गीत हामी सुनिसकेका छौ र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ र अब चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा हामी आइ नै सकेका छौ साथीको फोन आयो भने हामी लिन्छौँ र हामी कार्यक्रमबाट विदा माग्ने नै छौ है अन्तिममा एउटा मात्र गीत बाँकी रहेको छ अब आउने साथीले चाहिँ गीतको बोल ठ्याक्कै थाहा हुनुपर्ने हुन्छ है हामीसँग कुन गीत बाँकी रहेको छ भनेर है र धेरैजना साथीले सहभागिता जनाउनु भयो धेरैजना साथीसँग मिठा मिठा कुराकानी भयो एकदम खुशी लागिरहेछ यार सबैजनालाई विशेष गरिकन धन्यवाद दिन चाहन्छु आफ्नो व्यस्तको बावजुद पनि हामीलाई सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो धन्यवाद दिन चाहन्छु र अबजी पनि हामी साथीहरूको फोनलाई लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिनै सकेको छ र धेरैजना साथीले सहभागिता जनाउनुभयो अनि कल ट्राई गर्नुभयो प्रयास गर्नुभयो यार सबैजनालाई विशेष गरिकन इन्स्टमा धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्दकोठाका आवाज तपाईँको रेडी सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्ने प्राविधिक मित्र श्रीकी लमु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ है जुन गीतको बोल रहेको छ यो मेरो टोपी नेपाली भन्ने गीतको बोल रहेको छ जुन चाहिँ राष्ट्रिय भावले सजेको एकदम मिठो गीत रहेको छ यो मिठो गीतलाई छाड्दै आजको कार्यक्रम गीतै गीतको बसाईबाट म कार्यक्रम प्रस्तुत रेविका राई पनि हुन चाहन्छु नमस्कार

0: मैं पहिला त त्यस्तो मान्छे हुँ, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्ष्य त कतै लागौसो त भाइ, के भएको तिमीलाई? निधाती भन त
1: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्न मौका दिनु।
2: बारिशमा लज सिर्जना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग, उसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती मालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
0: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त। ए

0: नमस्ते हो हाम्रो पहिलो रोजाई
1: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी ज्यादा पत्तल गएर बिजुलीको बल्ब लिएर आइज
2: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
1: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
1: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809590094 र 9833868
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
4: सड़क प्रयोग गर्दा ध्यान दिउँ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिउँ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं सड़कको तत्काल मर्दकुमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
6: सवारी साधनको इन्जिन र ट्राफिक रूपकरण सम्बन्धी सूचना
7: आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ
8: प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

Thank you.

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर हटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ने हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड यौनी हिंसाबाट बचौं र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निश्चा समेत राखि सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौ। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। मेरो पनि केकी हो केके खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824417718, 9843449096 र 9861314472। अन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: नमस्कार सुनिसेविका दिदी.
1: नमस्कार नमस्कार. दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि.
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि. स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
0: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
1: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ.
3: नेपाल सरकार विज्ञापन हो.
4: बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछ. लागू औषध सामाजिक अपराध हो. कोही कसैले प्रयोग नगरौं. बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं. बालबालिकाको सुंगतमा ध्यान दिउ. लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ. बालबालिकासँग नियमित संवाद गर्ने गरौं. बालबालिकालाई घरमा माया र समय दिने गरौं. विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं. बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं.
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुचिपोदितद्वारा जनहितमा सारी सन्देश.
0: नमस्कार सुनिसेविका दिदी.
1: नमस्कार नमस्कार. दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि.
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
1: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ.

0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। तालुङ झिम्बेसी सड़क निर्माण कार्य फुटिङ हुँदै मंगसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेकसित खम्जी आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउटआउट गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु। हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समयमा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुरु दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका पाँच कोलेरी सुनु।

उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। वर्तमान सरकारका फाइदिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी। विभिन्न छ बुदा सहित सरकार असफल।

0: देखिएको एमालेको टिप्पणी सुशासन र सेवा प्रवाहमा सुधार भए पनि रोजगारीतर्फ ध्यान पुग्न नसकेको युवावर्गको गुनासो
1: सरकारी सरकारी मान्छेहरूले पनि आफ्नो काम राम्रोसँग गर्दा पहिला त्यही दुई तीन घण्टा लाग्नु पर्ने अलिक 15-20 मिनट नै सकिन्छ अहिलेको त्यो डरको बाहिर अलिक करप्सन पनि गर्दा
0: बीमा बोर्डबाट गएको मंगसिरसम्मको दावी बक्यौता भुक्तानी अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बिमितलाई आग्रह सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा शुरू पछिल्लो समय तारे होटल तथा रिसोर्टहरूको संख्या बढ्दो पर्यटन क्षेत्रमा लगानी विस्तार हुने क्रम तीव्र लगातार दुई दिन बढ़ेको शेयर बजार आज घट्यो फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक जलवायु परिवर्तनसँग बुझ्न प्रभावकारी तयारी नगरेको भन्दै सरकारको आलोचना र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र केप भर्डे बीचको खेल भोलि बिहान 4:15 हुने
2: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-333 493-555
0: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा वर्तमान सरकारको भोलि 100 दिन पुग्न लागेको विषय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले 100 दिनमा गरेका कामहरूसहित उपलब्धि भोलि सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्छ प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत 13 शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो त्यसयता कार्यसूचीमा समेटिएका कामलाई कार्यान्वयन गर्ने गरी प्रयास थालिएको सचिवालयले जनाएको छ सुशासन र समृद्धिलाई केन्द्रमा राखेको सरकारले अरू विभिन्न क्षेत्र सँगसँगै देशको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनीति सञ्चालनमा पनि नयाँ प्रयासको प्रारम्भ गरेको छ यसबीचमा परराष्ट्र मन्त्री शिशिर खनालले दुवै देशको औपचारिक भ्रमण गर्नुभयो उहाँले विकासका पूर्वाधार कनेक्टिभिटी सीमा व्यवस्थापन ऊर्जा व्यापार लगानी कृषि प्रविधि हस्तान्तरण सूचना प्रविधि तथा डिजिटलाइजेशन पर्यटन रासायनिक मल पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा दुई देशका उच्च अधिकारीसँग छलफल पनि गर्नुभएको थियो यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको दावी गर्नुभएको छ आज सिंहदरबारमा संचारकर्मीसँग सरकारको 100 दिनको समीक्षा गर्दै उहाँले शुरूआती चरण सफल भएको दावी गर्नुभएको हो आउँदा दिनमा सरकार अझै परिपक्व ढंगले अगाडि बढ़ने रासोपाका सभापति लामिछानेको भनाई छ यसैबीच नेकपा एमाले बालेन्द्र शाह बालेन नेतृत्वको सरकारको समीक्षा 6 बुदामा गरेको छ उसले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेको छ 100 बुदे वाचापत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रूचि सस्तो चर्चा र विवादास्पद निर्णयमा देखिएको उल्लेख छ वर्तमान सरकारको 100 दिने कार्यकालमा राष्ट्रियता र कूटनीतिक रूपमा असफल उल्टो आर्थिक नीति सामाजिक न्याय आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल स्वेच्छाचारिता शान्ति सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढ़ेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले सय दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्तो नरहेको बताउनुभयो। अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाव घटाएको भन्दै सरकारको यो निर्णयको समर्थन पनि गर्नुभयो। गएको भदौमा भएको नवयुवाको आन्दोलन, त्यसपछि फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनाव र त्यही जनादेशबाट वर्तमान सरकार बनेको हो। यसबीचमा सरकारले मन्त्रालयको संख्या घटाउने, पुराना तथा अव्यवहारिक कानूनहरू खारेज गर्ने, बलियो अर्थतन्त्र बनाउने लगायतका काम, योजना र लक्ष्यका साथ अघि बढ़ेको दावी गर्दै आएको छ। तर महँगी नियन्त्रण, नागरिकका न्यूनतम आवश्यकताको सम्बोधन र रोजगारी जस्ता दैनिक जनजीवनसँग जोड़िएका विषयमा ठोस कामको शुरूआत हुन नसकेको अहिले पनि गुनासो छ। सरकारको सय दिने कार्यकालका उपलब्धि र कमी कमजोरीबारे हामीले काठमाडौँमा भेटिएका केही युवालाई सोधेका छौं।
5: सोनी अधिकारी, धनुषा जिल्ला, मध्य प्रदेश। हाम्रो देशले पालना गर्ने पार्लियामेन्टरी सिस्टम हो, जहाँ प्रधानमन्त्रीज्यू समय समयमा आएर संसदमा उत्तर दिनुपर्छ र उहाँले कुनै पनि विधेयक ल्याउनुभयो किन ल्याउनुभयो त्यसको स्पष्टीकरण दिनुपर्छ, सब जनताले बुझाउनु पर्छ। स्ट्याटस लेख्नुहुन्छ किन लेख्दैनुहुन्छ, सबै जनता एक नाश छैनन्। कसैलाई सामान्य अर्थमा बुझाउनु पर्ला भने कसैलाई त्यो स्ट्याटसले पनि पुग्छ, तर सब जनतालाई हेरेर तपाईँले काम गर्नुपर्छ भन्ने कुरा मलाई लाग्छ।
1: रमेश पोखरेल, प्युठानै पालिका। हरेक कामहरूमा हरेक सरकारी मान्छेहरूले नै आफ्नो काम राम्रोसँग गरिरह, पहिला त्यही 2-3 घण्टा लाग्ने काम र अलिक 15-20 मिनटमै सकिन्छ। अहिलेको त्यो डरको बाहले अलिक करप्सन पनि कम भयो, त्यसको लागि धेरै पोइन्ट दिन्छु। बल्ल 6 दिन भएको छ, अझै 6 समय गरिराख्नुहुन्छ।
6: गीतिका पौडेल, ओखलढुङ्गा। पहिलाको गभर्मेन्ट भन्दा चाहिँ उहाँहरूले अलि राम्रो राम्रो अब रुलहरू ल्याउनु भएको छ, सबै कामहरू पनि गर्नु भएको छ। तर के भयो भन्दाखेरि इम्प्लोइमेन्ट सेक्टरमा चाहिँ उहाँहरूको धेरै त्यस्तो एफोर्ट देखिएको छैन। जस्तै अब हामी ब्याचलर्स पढ्ने स्टुडेन्टहरूलाई अब पार्ट टाइम जबहरूको व्यवस्था छैन है, एउटा त्यसमा चाहिँ अझै एफोर्ट लगाउनु भयो भने उहाँहरूले बेटर हुन्छ।
7: जेनिस पौडेल, मकवानपुरीको। देख्ने गरी पाएको भनेको चाहिँ 10 र 12 रिजल्ट चाँडै आएको छ, त्यही हो। धेरै कुरा परिवर्तन भएको छ, जस्तै अब राजनीतिक नियुक्ति खारेज भएको छ, अनि क्वालिफाइड मान्छे नै राख्न खोजिएको छ, त्यो पनि राम्रै काम हो। लाइसेन्स दिने ठाउँमा पनि जस्तै पहिला त अब यत्रो लामो लाइन हुन्छ नि त, लाइनहरूलाई ठिक गर्नुको लागि सेवा प्रवाह राम्रै हो। स्थानीय तह होइन, प्रोभिन्सियल लेभल सबै छ, अनि त्यो मेन कुरा तिनीहरूको समन्वय हुनुपर्छ कि, सानो तिनो रोडको विकासदेखि लिएर होइन सबै ठाउँ खाने पानी इत्यादि सबै कुरा, अनि राम्रोसँग विकास हुन्छ।
8: शिवाङ्गिसा, सर्लाही जिल्ला। पहिला के थियो भन्दाखेरि जवाबदेहिता, दण्डहीनता, कुनै ठुलो नेताहरू कुनै मुद्दामा पर्यो भने त्यो निस्किहाल्थ्यो, त्यही भएर जनताहरूलाई न्यायपालिका प्रति पनि विश्वास थिएन। अहिले के छ भन्दाखेरि धेरै दिन पनि भएको छ, सिमाना मिचेको कुरा आएको थियो नि, हुन सक्छ उहाँले अर्कै सेन्समा भन्नुभयो होला, तर उहाँले जसरी भन्नुभयो नि उहाँले लिगल पर्सन भएरै बोल्नुपर्छ कि, उहाँ एउटा बडी हो के, त्यही भएर उहाँले त्यो कुराको स्पष्टीकरण दिनु पर्थ्यो जस्तो लाग्छ मलाई।
9: सन्देश कटवाल, पूर्व मोरङ। ठिकै नै लागिरहेको, अब यसो हेर्दाखेरि त अब सुकुमासी हटाए, नयाँ नयाँ कानुन पनि निस्किँदैछ, धेरै फिल्डमा जस्तो मलाई लाग्छ राम्रो एउटा केही एक्सन लिएको छ, त्यस्तो चेन्ज अब त दुरुस्तै देखिँदैन नै है।
10: स्नेहा चौधरी, घर महत्तरी। जस्तै नर्सहरूले उहाँहरूको तलब डबल गरिदिनु भयो, तिनी शुल्क शिक्षाहरू त पहिला नै दिन्छु भनेर त गर्नुभएको थियो, तर खासै हाम्रो प्राप्तै भएको थिएन, अब चाहिँ निशुल्क शिक्षाहरू चाहिँ दिने भनेर त्यो छ। अनि अरू ट्रेड युनियनहरू खारेज गर्नुभयो, खेलकुद क्षेत्रहरूमा पनि प्लानहरू गर्नु भएको छ नि त, अहिले त्यस्तो वेमा अब गर्न खोज्नु भएको त्यो नि राम्रो पक्ष हो।
11: आदेश लिम्बू, भारा जिल्लाबाट। कमी कमजोरी नै छ, सकारात्मक त छ पहिला भन्दा त चौसम्म मलाई लाग्छ। यो अध्यादेशहरू नि एकदम राम्रो छ, बजेट भाषणहरूदेखि लिएर सबै राम्रो छ, तर यो राष्ट्र संकलन पनि हल्का नेगेटिभ वेमा भइरहेछ भनौँ न, यो ट्राफिक फाइनहरू भयो समस्या छ त्यस्तोमा चाहिँ, अरू त सब ठिकै लागिरहेको छ मलाई।
12: दाराया खान, म यही गोपनडोलमा बस्छु। सुकुम्बासी हटाउनु भयो, तिनीहरूलाई धेरै जस्तो न्याय चाहिँ पाएको छैन, कतै कतै मान्छेहरूले चाहिँ अब जमिनहरू पाइरहेछ, घरहरू बस्नु पाइरहेको, कतै कतैले पाएको छैन। स्कुल सेक्टरहरूमा यही एजुकेसनहरूमा चाहिँ यो पोलिटिक्सहरू हटाउनु भयो, त्यो चाहिँ राम्रो हो।
13: त्यस्तो खासै त परिवर्तन अझै पाएको छैनन्, विकास कार्य शुरू गर्नको लागि यताउता भत्काइएको छ होइन, पुरै अब ठाउँ ठाउँमा अब त्यो भत्किने क्रम जारी छ, अब त्यो भत्किएपछि अब केही दिनमा अब त्यहाँ राम्रो राम्रो कामहरू शुरू होला भन्ने आशा छ, शुरूआत चाहिँ भएको छैन, विकास चाहिँ भएको छैन, मलाई त्यो लाग्छ है।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
15: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको पानी लागिसकेको छ बेटर अप्लायंसेस बेटरको पानी लाग्छ
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ यतिन्जेल हामीले वर्तमान सरकारका 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी सुशासनको सवालमा सरकार सफल भएको रासोपा सभापति रवि लामिछानेको दावी विभिन्न 6 बुदासहित सरकार असफल देखिएको एमालेको टिप्पणी सुशासन र सेवा प्रवाहमा सुधार भए पनि रोजगारीतर्फ ध्यान पुग्न नसकेको युवावर्गको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं नेपाल दर्पणमा अब बाँकी खबर स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी बकेउता भुक्तानी भएको जनाएको छ साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थाले 7 महिना अर्थात पुष यताको रकममा भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो सरकारबाट आवश्यक रकममा विनियोजन भएपछि मात्रै पुषदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ चालू आर्थिक वर्षका विभिन्न नीतिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,02,98,000 रकम भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ बाँकी रकम भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई अनावश्यक भन्दा बढ़ी परीक्षण वा उपचारका लागि दबाव नदिन बोर्डले आग्रह गरेको छ
16: फेरि पनि स्वास्थ्यकै खबर निजावती कर्मचारी अस्पतालको सेवा इकाइ सिंहदरबारभित्र संचालनमा आएको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको तल्लो तलामा आजदेखि सेवा इकाई संचालनमा ल्याइएको हो

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममा स्ल्याएका वा कम जिपी

0: रहेका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागुया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनले कति साह्रो हुने रहेछ।
0: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
1: ल दिदी, म त हिँडेँ। ओडेन डिभिस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओडेन डिभिस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
0: 98 50 17 979
2: र 01 5 92 26 16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल किच्चेपाटी का

0: जय नेपाल
1: सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा तपाईँले हार्दिक स्वागत गर्दछु। म प्राविधिक प्रहरी जवान पेम्बा शेर्पा। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चित अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा उत्पादन प्रसारण भएको प्रहरी कार्यक्रममा हामी शान्ति सुरक्षा र प्रहरी गतिविधिलाई समेटिन्छौ। यो कार्यक्रम पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगा सँगै इन्टरनेट अनलाइनको www.soloFM.com तथा हाम्रो पात्र र नेपाली पात्र मार्फत संसारभरि सुन्न सकिन्छ। प्रहरी कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म र आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। हाम्रो प्रहरी कार्यक्रममा हामी प्रहरी गतिविधि, राष्ट्रभाव समेटेको गीत, कथा, कविता तथा विभिन्न नाटक र प्रहरी गतिविधिलाई प्रसारण गर्दछौ। तपाईँको कला र कलाको समेत हामी सम्मान गर्छौ। यो कार्यक्रम मार्फत प्रचलित ऐन कानूनमा भएका व्यवस्थाको बारेमा पनि जानकारी गराउनेछौ। प्रहरी देश र जनताको सुरक्षामा हर पल तल्लीन रहेको हुन्छ। प्रचण्ड गर्मी होस् या कठौती नै जाडो, जस्तो सुकै परिस्थितिमा पनि प्रहरी जनताको जीवधनको सुरक्षालाई प्रमुख कर्तव्य ठान्दै अपराध रहित समाज निर्माणमा हातेमालो गर्दै अगाडि लम्किरहेको हुन्छ। थोपा थोपा रगत रहन्जेल कुनै अपराध होस् या झै झगडा, बाढ़ी पहिरो वा आपत विपदमा परि छटपटै रहेका पीड़ितको उद्धारमा प्रहरी आफ्नो कर्तव्य ठान्दै तत्कालै पुग्छ र उद्धार कार्यमा जुटिरहन्छ। कानूनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा बने मूल मान्यतालाई शिरफर गर्दै कार्यक्रमलाई अगाडि बढ़ाउन चाहन्छु। प्रहरी कार्यक्रमको आज 248 अंक हो। आजको अंकमा राष्ट्रभाव समितिको गीत, खगी सम्बन्धी सचेतनामूलक सन्देश, प्रहरीका साप्ताहिक गतिविधिहरू र जनचेतनामूलक विभिन्न सूचनाहरू लिएर आएका छौं। हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी। प्रहरी वर्दी सहितका नागरिक हुन् भने नागरिक बिना वर्दीका प्रहरी हुन्, त्यसैले समुदायमा प्रहरी सबैको साथी हो। कार्यक्रममा अब हामी सुनाउँदैछौ राष्ट्रभाव समितिको गीत, अहिलेलाई यहाँहरूको लागि।

राष्ट्रभाव समितिको गीत पश्चात कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। अब लागौं हरि साप्ताहिक गतिविधितर्फ। नीति 2083 साल असार 13 गते प्रहरी निरीक्षक संजीव कुमार यादवको कमानमा खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर सल्लिरी सोलुखुमुबाट खटिएको सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले सोलुखुमुको लिकुपिगे गाउँपालिका वडा नम्बर 4 स्थित रहेको राधाकृष्ण मन्दिर नामजाङ र लिकुपिके गाउँपालिका वडा नम्बर 5 स्थित रहेको शिवा मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। मिति 2083 साल असार 18 गते सड़क दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सोलुखुमुको नेचासल्यान गाउँपालिकाका विभिन्न 5 स्थानमा ट्राफिक सावधानी बोर्डहरू स्थापना गरेको छ। लोकप्रिय मीडिया सोलुको सहयोग तथा इलाका प्रहरी कार्यालय नेचा र जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुमुको समन्वयमा उक्त बोर्डहरू प्रहरी टोलीहरूले राखिएको साथै सञ्चालित अभियान अन्तर्गत नेचासल्यान गाउँपालिकाको सल्यान, दोदी, गैरी, थुम्की, भण्डारगर, त्रिवेणी चोकको स्थानहरूमा बोट राखिएको छ। सड़क दुर्घटना न्यूनीकरणको लागि सचेतनामूलक सन्देश प्रवाह गर्ने र चालकहरूलाई सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल असार 18 गते जिल्ला सोलुखुम्बु सोलुदुथुन नगरपालिका 6 नयाँ बजार स्थितमा जिल्ला मोरङ रंगेली नगरपालिका 1 बस्ने प्रहलाद राजवंशीले बजार एरियामा स्मार्ट मोबाइल 1 थान फेला पारी निजाले जिल्ला प्रहरी कार्यालय सोलुखुम्ब सुरक्षित साथ बुझाएकोमा उक्त मोबाइलको धनी पहिचान गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सोही दिन सम्बन्धित व्यक्तिलाई जिम्मा बुझाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरेको छ। समाजमा हुने विभिन्न किसिमका अपराधहरूलाई न्यूनीकरण गर्नका लागि सोलुखुम्बुका विभिन्न स्थानमा सामुदायिक प्रहरी साझेदारी, अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम, पीड़ित पुनः भेटघाट कार्यक्रम, मानव बेचबिखन तथा ओसर पोसर रोकथाम, सार्वजनिक शहरी साधनमा हुन सक्ने यौनजन्य दुर्व्यवहार, ट्राफिक चेकिङ तथा सचेतना लगायत अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक गर्दैलो कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत इलाका प्रहरी कार्यालय नाम्चे, सोताङ, नेचा प्रहरी चौकीहरूबाट उक्त कार्यक्रम गरिएको हो। प्रहरीले जनतासँगका हातेमालो गर्दै गरेका यस्ता कार्यक्रमहरूबाट जनतामा सूचना प्रभाव भई समाजमा अपराधिक घटना न्यूनीकरण हुन गई जिल्लामा शान्ति सुरक्षा मन चयन कायम राख्ने कार्यमा सहयोग हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

Driving time.

आत्मा त झुन्डिएर सत्तामा चाहिँ राख्न पाइन्न, क्षमता भन्दा बढी आफू बोक्न पाइन्न, महिला वृद्ध अपाङ्गलाई पहिला दिनुपर्छ, सदाभावी हर्न बच्चा लेनबाट हिँड्नुपर्छ, हेलमेट नलाई बाइक गर्दा

0: जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुमुली ट्राफिक नियम उल्लंघन गर्ने जिल्लामा संचालित विभिन्न सवारी साधनलाई कारवाही गरेको छ। ट्राफिक नियम पालना गराउनका लागि बारम्बार सचेत गराउँदा समेत नियमको उल्लंघन गर्ने 15 सवारी साधन कारवाहीमा परेका छन्। कारवाही हुनेहरूमा बस 2, अटो 2, ट्र्याक्टर 2, जीप कार 9, ट्रक 2 र मोटरसाइकल 5 रहेका छन्। कारवाहीबाट 15,000 रूपियाँ राजस्व जम्मा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मोटरसाइकल चलाउँदा बिना हेलमेट चलाउने, 2 भन्दा बढी सवार हुन नपाइने नियम भए तापनि 2 भन्दा बढी सवार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक समेतलाई कारवाही गरेको छ। यस्तै पहिलो सिटमा चालक सहित 2 भन्दा बढी सवार गर्ने जीप समेत कारवाहीमा परेका छन्। कागजात साथमा नराख्ने, क्षमता भन्दा बढी सामान ढुवानी गर्ने, ट्र्याक्टर तथा ट्रक तोकिएको क्षेत्र भन्दा अनि जथाभावी स्थानमा पार्किङ गर्ने सवारी साधनलाई समेत कारवाही गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गरी जनताको जीवनको सुरक्षा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको हुँदा ट्राफिक नियमको पालना गर्न हुन सबैलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गर्नुभएको छ।
1: जनहितका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुरोध।
2: मोबाइल फोन तथा भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालमा कल गरी तपाईँलाई ठूलो रकमको चिट्ठा पढेको छ, प्रक्रियाका लागि केही रकम जम्मा गर्नुपर्छ भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। यसरी विदेशी तथा स्वदेशी नम्बर साथै म्यासेन्जर, भाइबर, व्हाट्सएप, इमो मार्फत कोही कसैले फोन गरी प्रलोभनमा पार्न खोजेमा भ्रममा नपर्न हुन साथै त्यस्तो किसिमको फोन आएमा नजिक को प्रहरी कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको फोन नम्बर 100 अथवा 98528-90199 खबर गर्नुहुन अनुरोध गरिन्छ।
1: अपराध रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी।
0: सगरमाथा राष्ट्रको गौरव हो भने विश्वमा नेपालको पहिचान समेत हो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा यस हप्ता हवाईजहाज मार्फत 115 विदेशी पर्यटकको आगमन भएको छ। लुक्ला हुँदै हवाईजहाज मार्फत काठमाडौँ फर्किएको जम्मा संख्या 255 रहेको र आन्तरिक र बाह्य पर्यटकको सुरक्षाको लागि स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्ति सुव्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिक साथ परिचालन गरिएको र पर्यटक लक्षित कुनै पनि अपराधिक घटना नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अब सुनौ ठगी सम्बन्धी सचेतनामूलक सन्देश।
3: हजुर म्याडम, यो सरकारी प्रक्रिया हो। हजुरको 16 लाख रुपियाँ आमदानी भयो, त्यसले पैसा पठाउनु भन्दा पहिले आयकर बुझाउनु पर्ने हुन्छ। बल्ल हजुरलाई हामीले पैसा पठाउन मिल्छ। हजुरले कति पनि चिन्ता नलिनुहोस् म्याडम, पर्सि हजुरको खातामा 16 लाख पुगिसक्छ। ल म्याडम, हजुरलाई म भोलि दिउँसो फोन गर्छु। अनि सुन्नुहोस्, आइएमई चाहिँ इटरीको ठेगानामा सुमन प्रसादको नाममा गर्नु होला। हस् म्याडम, नमस्कार।
4: हेलो,
3: हेलो, नमस्कार रिता म्याडम, म लोकेन्द्र बोल्दैछु।
4: नमस्कार, नमस्कार सर। होइन त, मैले तपाईँले भनेको त सबै काम गरिसके त कहिले आउँछ त मेरो पैसा?
3: पैसा त मैले भनेकै समयमै तपाईँको खातामा आउँछ, तर एउटा अप्ठ्यारो आयो। अहिले सरकारको नयाँ नियम आएको रहेछ।
4: नियम होइन, के हो त्यस्तो नियम? के गर्नु पर्यो हामीले?
3: हजुरले केही चिन्ता नगर्नुहोस् म्याडम, म सबै मिलाउँछु। हजुरले के गर्नुहोस् भने नि, जुन नाममा पैसा पठाउनु भएको थियो नि, त्यसमा यो नयाँ नियम अनुसार लाग्ने दस्तुर 75,000 रुपियाँ पठाइदिनुहोस्।
4: फेरि पैसा पठाउने हामीले?
3: हजुर म्याडम, यो नियमको